0: भुइँमा बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भुइँमा बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि।
2: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
3: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
4: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
3: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
4: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
3: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
4: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ।
5: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
7: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ।
8: यस ट्यान्डेका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
9: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
10: आज 2083 साल असार 32 गते बिहिबार, सन् 2026 जुलाई 16 तारीख असार शुक्ल पक्षको द्वितीय तिथि।
11: काया कैरन का साथमा

0: किसान पाइप प्रोडक्ट प्राली
1: राष्ट्र कुसान किसान
0: अ कम्प्लिट पाइपिङ सोल्युसन
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
3: संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि चारवटा मात्रै आए प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा
2: सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने
3: बैंकमा ऋण दिन मिल्ने रकम लगातार बढ्दो लक्ष्य अनुसार विकास बजेट खर्च हुन नसक्दा विकास निर्माण सुस्त व्यवसायीलाई साझेदारका रूपमा लिन सरकारलाई विज्ञको सुझाव
4: निर्माण व्यवसायीलाई चाहिँ विकासको साझेदार त्यो रूपमा लिनुपर्छ नियम कानूनहरू चाहिँ व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या
2: क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै धुवाँ अमेरिकातर्फ फैलदै सतर्क रहन स्वास्थ्य अधिकारीहरूको आग्रह
3: र इङ्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
5: सात गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कानूनको स्नातक तह BA LLBमा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ लॉ मा 5 वर्षे कानून विषय BA LLB मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस 2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ लॉ भरतपुर 12 गोन्द्रेङ चितवन। फोन नम्बर 056-420-064 98-46-35-54-91 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
6: काया कैरनमा अब खबरको सिलसिला। सुशासन र समृद्धिको तीव्र जनआकांक्षालाई पूर्ति गर्न बढी भन्दा बढी कानून बनाउने लक्ष्य लिएको सरकार विधेयक निर्माणमा पछाडि परेको छ। वैशाख 28 शुरू भएको चालू बजेट अधिवेशनमा कम्तीमा पनि 45 विधेयक ल्याउने लक्ष्य राखेको सरकार 8 सीमित भएको छ, जसमध्ये 4 अत्याधिश प्रतिस्थापन विधेयक छन्। 4 मात्रै नियमित विधेयक रहेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ। यसैबीच प्रतिनिधि सभाको बैठक 15 लागि स्थगित भएको छ। सभामुख डोल प्रसाद अरियालले हिजोको बैठकमा अर्को बैठक साउन 14 बस्ने घोषणा गर्नुभएको छ। यस्तै सरकारले आउँदो आर्थिक वर्ष 2083-84 कानून सुधार र निर्माण वर्ष ल रिफर्म इयरका रूपमा घोषणा गर्ने भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउँदो वर्ष निर्माण र परिमार्जन गरिने 166 विधेयकहरूको सूची हिजो संघीय संसदमा बुझाउँदै कानून निर्माण वर्षको घोषणा गरेको हो। यसैबीच विपक्षी 4 दलले सुकुम्बासी व्यवस्थापनका लागि साझा धारणा बनाउन सार्वजनिक महत्वको प्रस्ताव ल्याएका छन्। वास्तविक भूमिहीन दलित, सकुम्बासी तथा अव्यवस्थित बसोबासीको दिगो व्यवस्थापनका विषयमा छलफल गराउन भन्दै कांग्रेस, एमाले, नेकपा र श्रम संस्कृतिले हिजो संसद सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्।
7: नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता सहकार्य संकटमा परेसँगै 7 प्रदेश सरकारहरू धर्मराएका छन्। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त भई एमाले समर्थन फिर्ता लिएको छ भने कर्णालीमा कांग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। कोशी प्रदेशमा पनि एमाले नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिने तयारी गरेसँगै नयाँ सत्ता समीकरणको कसरत तीव्र बनेको छ। 7 प्रदेशमा नयाँ सरकार गठन वा निरन्तरताका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपा निर्णायक शक्तिका रूपमा उभिएको छ। पछिल्लो समय कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्व आलोपालोको सहमति कार्यान्वयन हुनुपर्ने अडानका कारण यो संकट निम्तिएको हो। पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग एमाले नेतृत्वबीच भएका सम्वादहरू सकारात्मक नभएपछि कांग्रेस एमालेसँगको गठबन्धन तोडेर नयाँ बाटो तय गर्ने तयारीमा जुटेको छ।
6: सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगको काम तत्काल अगाडि नबढ़ाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश निरपधुज निरौलाको एकल इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएपछि अब आयोगका सबै काम कार्यवाही रोकिने भएको छ। यसैबीच सम्पत्ति छानबिन आयोगको संवैधानिकता परीक्षण सम्बन्धी विवादमा राय दिन 4 कानूनका विज्ञको नाम सर्वोच्च पठाइएको छ। सर्वोच्चको पूर्वादेश अनुसार कानून व्यवसायहरूको छाता संगठन नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनले नाम पठाएका हुन्।
7: सरकारले सुशासन र सेवा प्रवाहलाई उच्च प्राथमिकता दिएसँगै अहिले अधिकांश सरकारी कार्यालयहरूमा सेवा प्रवाह सहज बन्दै गएका छन्। यसअघि अत्यावश्यक सेवा प्रवाह हुने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग, भूमि प्रशासन कार्यालय, साबिकको मालपोत नापी, यातायात कार्यालय लगायतका निकायहरूमा अहिले सेवा सहज र प्रभावकारी बन्दै गएका छन्। यसअगाडि कार्यकक्षमा प्राय नभेटिने कतिपय कर्मचारीले अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन्। अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजाका आधारमा बनाइने भएको विगतमा कर्मचारीको कार्य सम्पादन गर्ने क्रममा कार्यालय प्रमुखले राम्रा र नराम्रा कर्मचारीलाई कार्य सम्पादनको अंक प्रदान गर्दा समान व्यवहार हुँदै आएकोमा अबदेखि कर्मचारीको मूल्याङ्कन कार्य सम्पादनमा आधारित भएर मात्र गरिने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै संघीय प्रदेश र पालिका तहलाई पत्रचार गर्दै कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्दा कार्य सम्पादनमा आधारित मूल्याङ्कन प्रणाली लागू गर्न आग्रह गरेको खबर गोर्खा पत्रमा छ।
6: काया कैरनमा अर्थतन्त्र सुधारको उपाय बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
8: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
5: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्याङ्कन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्याङ्कन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
8: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
5: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
8: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
5: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
8: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ। हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
10: हिमस्टार फर अ कम्प्लिट होम। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि 4 मात्रै आए, प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो, प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा, सुकुम्बासी व्यवस्थापनको लागि विपक्षी दलले ल्याए सार्वजनिक महत्वको प्रस्ताव, सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। चालू आर्थिक वर्ष सकिन 1 हप्ता मात्र बाँकी रहँदा असार 25 गतेसम्म बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम अधिक तरलता थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालू वर्षका सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढ़ेको देखिन्छ। बढ़न नसकेको बजार माग, सुस्त आर्थिक गतिविधि, 42% मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन भइरहेको, उकालो लाग्न नसकेको शेयर बजार लगायतका कारण बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पूँजी थुप्रिएको जानकारहरू बताउँछन्। पछिल्लो 3 वर्ष तरलता बढ़ी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही असार 25 सम्म बैंक तथा वित्तीय संस्थामा झण्डै 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। त्यही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 82 खर्ब 67 अर्ब छ। यही अवधिमा कर्जा निक्षेप अनुपात सीडी रेशियो 71.29% छ। राष्ट्र बैंक अन्तर्गतको अनुसन्धान विभागका प्रमुख सत्येन्द्र तिमिलसेनाका अनुसार बाह्य सूचक र रेमिट्यान्स बढ़नाले निक्षेप वृद्धि भएको हो र तरलता व्यवस्थापनमा थप चुनौती देखिएको हो। यसैबीच सरकारले खरिद आह्वानको समय घटाउनेदेखि पेशकी रकम दुरूपयोग गरे फौजदारी कार्यवाही गर्नेसम्मका प्रावधान समेटेर सार्वजनिक खरिद ऐन 2063 दोस्रो संशोधन गरेको छ। निर्माण व्यवसायीले बारम्बार उठाउँदै आएका मूल्य समायोजनका विषय पनि ऐनमा समेटिएको छ। संशोधित ऐनको दफा 58 क 3 सार्वजनिक निकायबाट उपलब्ध गरिएको पेशकी लगायतको रकम बदनीयपूर्वक प्रायोजन विपरीत खर्च गरेको देखिए निर्माण व्यवसायी आपूर्तिकर्ता र परामर्शदाताहरूलाई ठगी र कृत्य अन्तर्गत फौजदारी कार्यवाही गरिने उल्लेख भएको खबर कान्तिपुर दैनिकले लेखेको छ।
6: सरकारले चालू आर्थिक वर्षमा विकास बजेट खर्चलाई अपेक्षा अनुसार अघि बढ़ाउन नसक्दा विकास निर्माणका कामले अपेक्षित गति लिन सकेनन्। आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा पनि पूँजीगत बजेट खर्चको अवस्था फेरि निराशाजनक देखियो। हरेक वर्ष जस्तै यस वर्ष पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो परिमाणमा बजेट खर्च गर्ने असारे विकासको प्रवृत्ति दोहोरिएको देखिन्छ। हामीले प्राध्यापक डाक्टर गोविन्द नेपाललाई चालू आर्थिक वर्षको बजेट खर्चलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ भनेर सोधेका छौं।
11: वर्ष चाहिँ अलिकति विशेष वर्ष, सुधारको वर्ष भनेर भन्न सकिने अवस्था छैन। ट्रेनमा चाहिँ विगतका वर्षहरूमा जे जस्ता उपलब्धि त्यही त्यस्तै खालको उपलब्धि, तर अझ चालू पुँजीगत खर्च चाहिँ अझ कम भएको जस्तो मलाई लाग्छ।
7: कृषि, पर्यटन, उद्योग र निर्माण क्षेत्रको योगदान अर्थतन्त्रमा कस्तो रह्यो यो विगतदेखि अहिलेसम्म? अबका दिनहरूमा चाहिँ यो क्षेत्र सुधारका लागि चाहिँ गर्नुपर्ने नीतिगत सुधारहरू के हुन्?
11: प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रम पनि ल्यायो होइन, त्यसपछि चाहिँ अब यो कृषि रणनीति कार्यक्रम पनि ल्यायो, सबै कुराहरू ल्यायो, तर यी कार्यक्रमहरू उत्साहजनक हिसाबबाट आए त्यसको कार्यान्वयन राम्रोसँग हुन सके। जसरी तलसम्म जानुपर्ने विभिन्न स्पेशल जोनहरू बनाउने, ब्लकहरू बनाउने भन्ने चाहिँ कुराहरू आएको थियो नि, कहाँ के उत्पादन छ त्यसलाई जोड गर्ने, माटो अनुसारको होइन हावापानी अनुसार गर्ने भने त्यो किसिमबाट केही छिटपुट ठाउँमा भएको छ, तर अभियानगत रूप आज हामी कैयौं कृषि वस्तुहरू आयात गर्छौँ, तपाईँलाई पनि थाहा छ। हामीले कृषि वस्तुहरू खाद्यान्न, माछा मासु, तरकारी फलफूलमा त हामी अत्यन्तै आत्मनिर्भर हुन सक्छौ नि. बाहिरबाट आउने उत्पादनहरूलाई पनि नियन्त्रण गर्नुपर्नेछ, आपूर्तिलाई पनि नियन्त्रण गर्नुपर्नेछ र भित्र पनि मद गर्नुपर्छ. सब्सिडीहरू चाहिँ सम्बन्धी मान्छेले पाएकै छैन, ठुला ठालुले सब्सिडी कब्जा गरेको छ. के भन्दा यसपालि पनि मल चाहिँ पर्याप्त मात्रामा मल किसानहरूले पाउन सकेन र अब धान बालीलाई त्यसले असर पार्छ.
7: सार्वजनिक खरिद ऐन त्यसै गरी ठेक्का प्रणाली र प्रशासनिक प्रक्रियामा चाहिँ के सुधार आवश्यक छ, जबकि यो अर्थतन्त्रलाई चाहिँ आगामी दिनहरूमा जुन राष्ट्रिय लक्ष्य छ यो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नका लागि यो चाहिँ उपयुक्त अथवा अनुकूल बन्दै जाओस्?
11: पहिलो कुरा त सरकारले निर्माण व्यवसायलाई चाहिँ विकासको साझेदार भनेर चाहिँ त्यो रूपमा लिनुपर्छ. यो चाहिँ एकदमै ठग हो भन्ने हिसाबबाट सरकारले लिनु हुँदैन. र नियम कानूनहरू चाहिँ कस्तो हुनु पर्यो भन्दाखेरि व्यावहारिक समस्या समाधान गर्ने किसिमको व्यवहार बुझेका नियमहरू चाहियो क्या. तर त्यहाँनिर खेल्ने ओर्ने गर्छ भने त्यसलाई कारवाही गर्नै पर्छ, त्यसलाई चाहिँ तपाईँको दण्डित गर्नै पर्छ. काम लिएर तपाईँ लापरवाही गरेर तपाईँको मोबिलाइजेसन कस्ट लियो भाग्यो किसिमको जुन अहिलेको स्थितिहरू छन् कतिपयको, त्यो कुरालाई चाहिँ निर्ममतापूर्वक चाहिँ कारवाही गर्नुपर्छ. तर जो इमान्दार निर्माण व्यवसायहरू छन् जसका चाहिँ जिनुन समस्या छ, त्यो समस्याप्रति चाहिँ समस्या समाधान गर्न सरकार चाहिँ त्यसमा चाहिँ प्रतिबद्ध पनि हुनुपर्छ.
7: आगामी आर्थिक वर्षको अन्त्यसम्ममा समग्र रूपमा अर्थतन्त्रमा यो बजेट खर्च चाहिँ असारमा मात्रै सीमित नहोस्, त्यसका लागि के हुनसक्छ कार्ययोजना? यहाँको अनुभवबाट के देख्नुहुन्छ?
11: खरिद ऐनको दोस्रो संशोधन 2083 अन्तर्गत अब चाहिँ एकदमै 30% भन्दा कम बिड गर्ने लो बिडरलाई चाहिँ त्यसको चाहिँ तपाईँको रेट एनालिसिसहरू माग्ने, त्यसै गरी वर्ष दिनभित्र यदि वर्ष दिनभन्दा नाग्छ त्यो प्रोजेक्टको कार्यान्वयन नाग्छ त्यसमा चाहिँ के भन्दाखेरि कच्चा पदार्थ निर्माण सामग्रीको मूल्यमा चाहिँ 10% वृद्धि दिने कुराहरू छ. यसरी चाहिँ निर्माण व्यवसायीको पीर मर्कालाई पनि अलिकति हेर्ने कुरा, प्रोजेक्ट म्यानेजरहरू टिमलाई चाहिँ चेन्ज नगर्ने कुराहरू हिजो पनि थिए तर कार्यान्वयन भएन, अब त्यो कसरी जान्छ, यी कुराहरू अहिले छ.
6: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ. काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
12: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ.
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.
14: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
15: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा.
14: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं.
15: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696.
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.

0: som most som puno channel back is bonus pound
1: it's a pop and
0: भरपूर मनोरञ्जन सहित मात्रहरू 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। विश्वकै अग्रणी विमान तथा एरोस्पेस कम्पनी एयरबसमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान फुलचोक क्याम्पसका 21 जना विद्यार्थी छनौट भएका छन्। उनीहरूले छनौट भएर भारतको बेंगलुरूमा रहेको केन्द्रबाट आफ्नो अन्तर्राष्ट्रिय करियर समेत शुरू गरेका छन्। मेकानिकल तथा एयरोस्पेस इन्जिनियरिङ विभागका प्रमुख सुदीप भट्टराईका अनुसार यो वर्ष छनौट भएका विद्यार्थी अहिले बेंगलुरूमा प्रारम्भिक अभिमुखीकरण तथा तालिममा सहभागी रहेका छन्। एयरस्पेसमा एसिया क्षेत्रका नयाँ इन्जिनियरहरूको प्रवेश बिन्दु बेंगलुरू रहेकाले नेपाली विद्यार्थीले पनि त्यहीबाट आफ्नो करियर शुरू गर्ने गरेका छन्। यसपालि छनौट भएका 21 जनाले बेंगलुरू पुगेर काम शुरू गरिसकेका छन्। उहाँले भन्नुभयो, यसअघि पनि हाम्रो कार्यक्रमबाट विद्यार्थी नियमित रूपमा एयरबसमा गइरहेका छन्। भट्टराईका अनुसार शुरूमा एयरबसले विभागसँग प्रत्यक्ष समन्वय गरेर विद्यार्थी छनौट गर्ने गरेको थियो। अहिले पनि प्रक्रिया थप व्यवस्थित र संस्थागत बन्दै गएको छ। छनौट भएका विद्यार्थीलाई एयरबसले प्रारम्भिक चरणमा बेंगलुरूमा तालिम दिन्छ। त्यस क्रममा यात्रा, बसोबास तथा प्रारम्भिक व्यवस्थापन कम्पनीले नै गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो। त्यसपछि उनीहरू कम्पनीको आवश्यकता अनुसार विभिन्न परियोजना तथा देशमा खटिने गरेका खबर कान्तिपुर दैनिकमा छ।
0: अब विदेशको खबर। क्यानाडाको ओन्टारियो प्रान्तमा फैलिएको डडेलो तीव्र बन्दै गएको छ। आगलागीबाट निस्किएको बाक्लो धुवा अमेरिकातर्फ फैलिन थालेपछि दुवै देशमा स्वास्थ्य र जनजीवनमा असर पर्ने चिन्ता बढ़ेको बीबीसीले जनाएको छ। डडेलोका कारण उत्तर पश्चिमी क्षेत्रका धेरै समुदाय जोखिममा परेका छन्। डडेलोबाट निस्किएको बाक्लो धुवाले क्यानाडाको सबैभन्दा ठूलो शहर टोरन्टोलाई ढाकेको छ। हिजो त्यहाँको आकाश पहेँलो देखिएको थियो भने विश्वव्यापी वायु गुणस्तर मापन गर्ने संस्था आईक्यू एयरले टोरन्टोलाई केही समयका लागि विश्वकै सबैभन्दा खराब वायु गुणस्तर भएको शहरको सूचीमा राखेको छ। खराब वायु गुणस्तरका कारण टोरन्टोमा इंग्ल्याण्ड र अर्जेन्टिना बीचको विश्वकप खेल हेर्न आयोजना गरिएका बाहिरी कार्यक्रमहरू रद्द गरिएका थिए। धुवा अब अमेरिकातर्फ फैलिन थालेको खबरमा उल्लेख छ। क्यानाडा र अमेरिकाका स्वास्थ्य अधिकारीहरूले नागरिकलाई सकेसम्म घरभित्र बस्न, बाहिर निस्कने परे कड़ा शारीरिक गतिविधि नगर्न तथा धुवाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
1: विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ निकै तनावपूर्ण बन्यो। दुवै टोलीले आक्रामक खेल्दा रेफ्रीले खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरिएको थियो। 55 मिनटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाए। त्यसपछि इंग्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गर्यो, तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनटमा कप्तान लियोनल मेसीको पासमा एन्जो फर्नाण्डिजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि अर्जेन्टिना झन आक्रामक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेसीकै पासमा लाउटारो मार्टिनेजले हेड मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका छन्। अन्तिम समयसम्म दबाव थेक्न नसकेको इंग्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमी फाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 1:15 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 2:45 फ्रान्ससँग खेल्नेछ। खेलकै अर्को प्रसंगमा नेपालले सन् 2028 टी20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। स्कटल्याण्डको एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले टी20 विश्वकप र एकदिवसीय विश्वकपमा नयाँ ढाँचा अनुमोदन गरेसँगै नेपालले सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको हो।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा पूर्व र मध्य भेगका धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशको हिमाली भेग तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भेगको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य र स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समाजन हुन नसकेको निगमको भनाइ छ। यसअघि जस्तै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोलको भाव प्रति लिटर 149.50 रुपियाँ र डिजल तथा मटेरियलको भाव 192.50 रुपियाँ कायम गरिएको छ। यस्तै दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोलको भाव प्रति लिटर 196 रुपियाँ र डिजल तथा मटेरियलको भाव 194 रुपियाँ तथा तेस्रो वर्ग काठमाडौँ पोखरा र दिपालमा पेट्रोलको भाव प्रति लिटर 197 रुपियाँ र डिजल तथा मटेरियलको भाव 195 रुपियाँ नै यथावत राखिएको निगमले जनाएको छ।
0: बजारमा गोलभेडा प्रति किलो 50 देखि 60 रुपियाँमा बिक्री भइरहेका बेला आफूहरूले किलोको 8 रुपियाँ मात्र पाएको भन्दै किसानले हिजो काठमाडौँको माइतीघरमा गोलभेडा फालेर प्रदर्शन गरेका छन्। किसानलाई किलोको 8 रुपियाँ, उपभोक्ताले तिर्छन् 45 रुपियाँ मूल्यमा बिचौलियाको मनमौजी शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
1: सरकारले जारी गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली 2083 प्रति शैक्षिक परामर्श कन्सल्टेन्सी व्यवसायहरूले असहमति जनाउँदै आन्दोलनको घोषणा गरेका छन्।
0: आउँदो साउन अर्थात भोलिदेखि सेवा व्यवस्थापन ठेक्का प्रणालीबाट कर्मचारी भर्ना गर्ने र ज्यालादारी अस्थायी तथा करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने सरकारको योजना तत्काल लागू नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालय र आन्दोलनरत करार कर्मचारी बीच हिजो सहमति भई तत्कालका लागि आन्दोलन रोकिएको खबर आजको नागरिक दैनिकले लेखेको छ।
1: साउन दोस्रो हप्ताभित्र अव्यवस्थित तार हटाउन उच्चस्तरीय अन्तर्निकाय बैठकले निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा वर्षौंदेखि सड़कका पोलमा गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनतर्फ यो निर्देशन गएको हो। जिते हात कालो, हारे मुख कालो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: संसदको बजेट अधिवेशनमा 45 विधेयकको लक्ष्य रहे पनि 4 मात्रै आए। प्रतिनिधि सभा बैठक 15 दिनलाई रोकियो। प्रदेशमा कांग्रेस एमाले सहकार्य धरापमा।
0: सरकारी कार्यालयमा सेवा प्रवाह सहज बन्दै अबदेखि कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनलाई नतिजामा आधारित बनाइने।
1: बैंकमा ऋण दिन मिल्ने रकम लगातार बढ़दो। लक्ष्य अनुसार विकास बजेट खर्च हुन नसक्दा विकास निर्माण सुस्त। व्यवसायीलाई साझेदारका रूपमा लिन सरकारलाई विज्ञको सुझाव।
0: क्यानाडाको ओन्टारियो प्रान्तमा लागेको डडेलो तीव्र बन्दै धुवा अमेरिकातर्फ फैलिँदै सतर्क रहन स्वास्थ्य अधिकारीहरूको आग्रह।
1: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब छ बास शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ प्रधानमन्त्री जस्तै देखिने मान्छे संसदमा बोल्न भनेर उभिएका छन् अनि एकजना सहयोगी नजिकै आएर भन्दैछन्, यतापट्टिकालाई तर्साउने, उतापट्टिकालाई धम्क्याउने, त्यतापट्टिकालाई घुर्क्याउने अनि अगाडि पट्टिकालाई चाहिँ केही पनि नभन्ने चुपचाप बसिरहने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीमा कंग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत नयाँ समीकरण बारे चासो एमाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो।
1: सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यमदेखि उच्च जोखिम, सतर्क रहन मौसमविदको आग्रह।
0: खाना पकाउने ग्यास आपूर्तिमा सहज, भरि सिलिण्डर र ग्यास बिक्री शुरू।
1: र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने। हिमाल पहाड तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारमा नेपाली कंग्रेसबाट सहभागी चारजना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री अमलाल कर्णेलले राजीनामा स्वीकृत गर्दै रिक्त मन्त्रालय तत्काललाई आफू मातहत राख्नु भएको छ। कर्णेल नेतृत्वको सरकारमा कंग्रेसबाट सहभागी आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढाले पदबाट राजीनामा दिनुभएको हो। उहाँहरू 2081 सालमा मन्त्री बन्नुभएको थियो। कंग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ समीकरणको चर्चा र चासो पनि शुरू भएको छ। मन्त्रीले राजीनामा दिए पनि नेपाली कंग्रेसले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। कंग्रेस संसदीय दलका नेता जीवन बहादुर साईले सरकारलाई दिएको समर्थन कायमै रहेको बताउनु भएको छ। उहाँले राजीनामा दिए पनि हुन सक्ने भन्दै नयाँ सत्ता समीकरण पनि असम्भव नभएको बताउनुभयो।
1: यसैबीच हाम्रा साथी टेकराज केसीले नेपाली कंग्रेसका संसदीय दलका नेता जीवन साईलाई समर्थन कायमै राखेर मन्त्रीहरूलाई राजीनामा दिन लगाउनुको मुख्य कारण के हो भनेर सोध्नु भएको छ।
2: हामीले त अब सरकारको दिएको समर्थन हामीले फिर्ता लिएको छैन के अरे होइन, यो के हो भने तपाईँलाई थाहा छ, पहिला नै यो बजेट आउनुभन्दा अगाडि हाम्रो चाहिँ यहाँ कार्यक्रम हुँदा केन्द्रीय कार्यक्रम भएको थियो नि त सुर्खेतमा, त्यो बेलाको कुरा के भएको थियो भने अनि हाम्रो चाहिँ साथीभाइहरूको अलिकति अब आलोपालोको त समय गयो होइन,
3: त्यो
2: आलोपालो हुनुपर्ने हो, के भएको छ पहिलाको सम्झौता अनुसार किन भएन भन्ने कुरा पनि आएको थियो, र त्यसपछि यदि अहिले नै नहुने हो भने मन्त्री भए पनि फेर्नुपर्छ भन्ने कुरा भएको थियो।

0: पूर्व प्रतिबद्धता थियो भनिएको छ। मुख्यमन्त्री राजीनामा नदिएपछि काङ्ग्रेस बाध्य भएर सरकारबाट बाहिर आएको
1: होइन, अब राजीनामा नदिएको कारणले पनि बाध्य भएर भन्ने कुरा होइन, त्यो चाहिँ अब माथि छलफल हुँदैछ भन्ने कुरा होला उहाँहरूको मनसाय पनि, त्यो बाध्यताको कारणले होइन कि हाम्रो साथीहरूले हामीले बजेट अब भइसकेपछि हामी फिर्ता आउँछौँ भनेको थिए, त्यो आफ्नै दलभित्र पनि अरू साथीहरूले पनि मौका दिन चाहन्छु भन्ने कुरो थियो नि त हाम्रो साथीहरूको, त्यो भएर ठिक अब त्यो एउटा राजीनामा नदिएर त्यो बाटो प्रशस्त त हुँदैन त्यो भन्ने कुराले चाहिँ गरेको, अब उहाँले गरेर नदिएर बाध्यता भयो भन्ने कुरा त्यो माथि अहिले छलफल भइरहेको छ, नत्र त ल तपाईँले यसो गर्नुभयो हामी चाहिँ समर्थन सहित फिर्ता गर्यौँ भन्ने भनिन्थ्यो होला नि त होइन।
0: समाचारहरू पनि आइरहेको छ काङ्ग्रेसले सातवटै प्रदेशमा नेकपा एमालेसँगको सहकार्य तोड्ने भनेर एक खालको समाचारहरू पनि आइरहेको छ, त्यही अन्तर्गतको त्यही सिलसिला अन्तर्गतको त होइन?
1: होइन, हामी चाहिँ अरू छ प्रदेशसँग संलग्न छैनौँ।
0: हजुर,
1: कर्णाली प्रदेश तपाईँलाई थाहा छ हाम्रो छुट्टै खालको हुन्छ नै होइन, यो कुरा त अहिले आइरहेछ हुन सक्छ भनेर राजनीतिमा सम्भावना केही नहुने भन्ने कुरा हुँदैन, हामीले चाहिँ अहिले नत्र त होइन त्यही अन्तर्गत भयो त हामीले पिछा लिइसक्यौँ भन्थ्यौँ होला नि त।
0: यहाँ चाहिँ कर्णालीमा काङ्ग्रेस संसदमा सबैभन्दा ठुलो दल होइन, अब ठुलो दल भएको हुनाले एमालेसँग यदि कुराकानी मिलेन भने अर्को पार्टीसँग पनि सहकार्य गरेर तपाईँले आफू नेतृत्व गरेर सरकार गठन गर्ने गरी त्यो पनि तयारी भइरहेको छ कि?
1: अहिले त्यस्तो केही भएको छैन।
0: हजुर,
1: अब समय अवस्था आयो परिस्थिति भयो भने अब त्यो सोच्नु पर्ने पनि होला, अहिले हामी त त्यस्तो सोचेकै छैन, हामी फिर्ता भयौँ उहाँले पनि अब छलफल गर्नु होला के गर्ने भन्ने कुरा होला होइन, हामीले त्यस्तो सोचेका छैनौँ, तर तपाईँहरूकै शब्दलाई सापटी लिएर जाने भने राजनीति सधैँ सम्भावनाको खेल हो भन्छन्, सम्भावना हुन सक्छ जे पनि।
0: केही समय अगाडि यो हाम्रो जेएनजी आन्दोलन पनि भयो देशमा अस्थिरता भयो भनेर यसरी प्रदेश सरकारहरू पनि फेरबदल हुने आलो पालो भागभण्डामा यसरी हुँदा प्रदेशहरू पनि अस्थिर हुने र जनतामा निराशा हुने त्यतातर्फ सोच्नु भएको छैन मान्ने छु?
1: होइन, यो त सुन्नु न, हाम्रो जस्तो प्रदेश कस्तो होला, हामीले अस्थिर भन्ने कुरै होइन, बजेट जस्तै सुदूरपश्चिममा बजेट आउनु भन्दा 15-20 दिन अगाडि के अरे सरकार मन्त्रीमण्डल चेन्ज भयो होइन, लुम्बिनीमा भयो यहाँ पनि भयो, हामीले मानेनौ किनभने एउटा सरकारले बजेट ल्याउँछ हो, बजेट ल्याइसकेपछि बजेट पारित भयो त्यसपछि अब मान्छेहरूको रिसफल त हुन्छ त मान्छेलाई काम गर्ने अब अर्कोहरूले कार्यान्वयन गर्छ, त्यो भनेको अस्थिर होइन नि त, कामको जस्तै एउटै सरकार भएर त्यो सरकारलाई टिक्न नदिएर त्यसो गरेको त होइन, तपाईँलाई थाहा छ यो अहिलेको सरकारको कर्णाली प्रदेशको चाहिँ जुन सरकार छ त्यो त 3 वर्ष चलाए त होइन र पहिला पहिला माथि होइन 5 महिना 6 महिना भयो भयो अनि त्यहाँबाट दुईटा ठुलो दल मिलेर काम गर्दाखेरि र फेरि साथीभाइ पनि 101 हुन्छन् अनि ल हामी पनि हाम्रो पनि क्यापेसिटी छ काम गर्ने भनेपछि सल्लाहले गरेको कुरालाई चाहिँ अस्थिर भयो भन्न चाहिँ मेरो आफ्नो शब्द मिल्दैन होइन, सहकार्य सल्लाह गरेर भएको कुराहरू हुन्, त्यहीले पनि के हुन्छ भने सम्झौता भइसकेपछि कुनै कुराको पनि एग्रिमेन्ट भएपछि त एग्रिमेन्ट बमोजिमको काम पनि त हुनुपर्ने होला नि त होइन र
0: जे होस् त्योभन्दा अगाडि एमाले र काङ्ग्रेस बीचमा जुन सम्झौता भएको थियो त्यो कार्यान्वयन नभएकै कारण यो अवस्था आएको हो भन्ने निष्कर्षमा हामी पुग्यौँ होइन,
1: त्यसरी पुग्यो होइन हुनुपर्ने हो त्यो नपुगेको हुनाले होइन, जे भयो भने यदि त्यो नै हुने त्यो सम्झौता अनुसार सम्झौता भनेर चाहिँ नेतृत्व परिवर्तन गर्ने भन्ने कुरो हो अनि केन्द्रले होइन अब ठिकै छ नेतृत्व परिवर्तन अरू ठाउँमा हाम्रो आवश्यकता भयो त्यहाँ चाहिँ नेतृत्व परिवर्तन नगरौं मन्त्री मात्र परिवर्तन गरौं भने पनि केही छैन,
0: कर्णाली प्रदेश संसदीय दलको नेता पनि हुनुहुन्छ, अब तपाईँले अघि भने जस्तै राजनैतिक सम्भावना खेल हो, यदि अब तपाईँको नेतृत्वमा सरकार गठन गर्नुपर्ने अवस्था आइपर्यो भने योभन्दा अगाडि पनि आज सरकारको नेतृत्व गरेर जानुपर्छ काङ्ग्रेस भनेर योभन्दा अगाडि पनि बहस भइरहेको र केही ढिलाइ भएको भन्ने आइरहेको थियो, अब त्यस्तो अवस्था आयो भने हजुर नेतृत्व लिन तयार हुनुहुन्छ?
1: नेतृत्व गरिरहेको मान्छेले नेतृत्व लिन तयार कसरी नहुँदा त मौका आयो।
2: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश संसदीय दलका नेपाली कंग्रेसका नेता जीवन बहादुर शाही, भेरी खबरसँग कुराकानी गर्दै उता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेकपा एमालेबाट मन्त्री बनेका 4 जनालाई हटाउनु भएको छ। सत्ता साझेदार दल भए पनि नेकपा एमाले आगामी आर्थिक वर्षको बजेट पारित गर्न साथ नदिएको भन्दै मुख्यमन्त्री शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्नुभएको जनाइएको छ। मुख्यमन्त्री शाहले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल, आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सिंह कार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्य मन्त्री निर्मला साउदलाई पदबाट बर्खास्त गर्नुभएको हो। प्रदेश सरकारको आगामी बजेट पारित गर्न असहयोग गरेको

0: एमाले प्रदेश सभा सचिवालयका तीनवटा मन्त्रालयको खर्च कटौतीको प्रस्ताव समेत दर्ता गरेको छ। एमालेका तीनजना प्रदेश सभा सदस्यले खर्च कटौतीको प्रस्ताव दर्ता गराएपछि सत्ता गठबन्धन कंग्रेस र एमाले बीच विवाद सुलिएको थियो।
1: नेपाली कंग्रेसले सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्न निष्कर्षमा पुगेको छ। पार्टीभित्र एमालेसँगको समीकरण तोडेर नयाँ राजनीतिक विकल्प खोज्ने कसरत शुरू भएको छ। कंग्रेस नेतृत्वले एमालेसँगको सहकार्यलाई निरन्तरता दिन नसकिने निष्कर्ष निकालेको हो। त्यसका दुई मुख्य कारणमा गत वर्षको जेएनजी आन्दोलनलाई हेर्ने दृष्टिकोणमा कुरा नमिल्नु र प्रदेश सरकारमा एमालेको व्यवहारप्रति कंग्रेस असन्तुष्ट हुनु रहेको मुख्य कारण रहेको जनाइएको छ। कंग्रेसले अब सबै प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने तयारी समेत गरेको जनाएको छ। त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग हुने समझदारीका आधारमा प्रदेश सरकारको नयाँ रणनीति तय गरिनेछ। दुवै दलहरूबीच समझदारी बने कंग्रेस नेकपासँग मिलेर प्रदेश सरकारमा सहभागी हुने भएको छ। सहमति नजुटे केन्द्रमा जस्तै प्रदेशमा पनि विपक्षमा बस्ने रणनीति कंग्रेसले बनाएको छ। यसै विषयमा नेपाली कंग्रेसका सभापति गगन थापा र नेकपाका अध्यक्ष दाहाल बीच छलफल समेत भएको थियो। कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको उकुस मुकुसपूर्ण सहकार्यबाट मुक्त हुन चाहेको बताउनु भएको छ।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बच्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
3: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
9: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठपोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ।

0: सम्पर्क फोन नम्बर 083-524-1414, मोबाइल 98-585-51-960 र 97-688-84-566।
1: रेडियो भेरी एफएम।
0: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा कंग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीले सामयिक राजीनामा दिए, राजीनामा स्वीकृत, नयाँ समीकरणबारे चासो, एमाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो, देशैभर कंग्रेस एमालेको गठबन्धन संकटमा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। कर्णाली प्रदेश सरकारले विभिन्न निर्देशनालयको नाम हेरेर फेर गरेर खारेजी तथा मेलिमलाप केन्द्र तथा तालिम केन्द्रहरू खारेज गरेको छ। प्रदेश सरकारका प्रवक्ता विनोद कुमार शाहले मुख्यमन्त्री तथा मन्त्री परिषदको बैठकले अब कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा प्रदेश सचिव लक्ष्मी कुमार विकलाई थप जिम्मेवारी सहित कामकाजमा खटाउने निर्णय गरेको मन्त्री शाहले बताउनु भएको छ। यसअघि गत जेठ 28 गते बसेको मन्त्री परिषद प्रदेश सरकारको मन्त्री परिषदको बैठकले 6 निर्देशनालय र 3 केन्द्र पुनर्संरचना गर्ने निर्णय पनि गरेको थियो। बैठकले पूर्वाधार विकास निर्देशनालय, खानेपानी सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी विकास निर्देशनालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय पनि गरेको छ। यस्तै प्रदेश वन निर्देशनालय सुर्खेतका साथै वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, सुर्खेत मानव संसाधन विकास केन्द्र सुर्खेत, कृषि तथा पशुपक्षी व्यवसाय प्रबन्धन प्रशिक्षण केन्द्र सुर्खेतलाई पनि खारेज गर्ने निर्णय भएको थियो। यसै गरी बैठकले कर्णाली प्रदेश भ्यू भिजन नियमावली 2083 र सड़क मर्म सम्भार निर्देशिका 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
0: नेपाल आयल निगमले हिजोदेखि 14.2 केजीको भेरी सिलिण्डर ग्यास बिक्री गर्न शुरू गरेको छ। यसले निगमले 29 फागुनबाट 7.1 केजीको आधा सिलिण्डर ग्यास दिँदै आएको थियो। निगमले एक सूचना जारी गरेर अब आधा सिलिण्डर भन्दा भरी सिलिण्डर बिक्री वितरण गर्ने बताएको छ र बजारमा भएको अभावलाई पूर्ण रूपमा नियन्त्रण गर्ने समेत जनाएको छ।
2: कर्णाली प्रदेशका सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले सुर्खेत र सल्यानसँगै आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ। बाढ़ी विविध विनोद पराजुलीले आज सुर्खेत र सल्यानका विभिन्न ठाउँमा बग्ने साना नदीको प्रवाह बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ। यसैबीच मौसमविदले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने पनि अनुमान गरेका छन्। आजदेखि मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने पूर्वानुमान रहेको प्राजुलीले बताउनु भएको छ। विभागले भारी वर्षा हुने क्षेत्रमा बासिन्दालाई नदी तथा आसपास पहिरो जोखिम स्थान तथा कमजोर भूबनोट भएका क्षेत्रमा रहँदा आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ।
0: गैराती देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। अरू ठाउँको तुलनामा पूर्व र मध्य भेगमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसबीच सप्तकोशीको पानीको भाव बढ़ेपछि कोशी ब्यारेजका 56 ढोका मध्ये 21 ढोका खोलिएको छ। ब्यारेजका 52 मूल ढोका र 4 नहर गरी 56 ढोका रहेका छन्। पानीको भाव 150,000 क्यूएस भन्दा माथि पुगेपछि जोखिमको संकेत स्वरूप कोशी ब्यारेजमा रातो बत्ती बल्ने र रातो झण्डा फहराउने गरिएको कोशी ब्यारेज नियन्त्रण कक्षले बताएको छ। वर्षायाममा विभिन्न ठाउँमा पानी परेका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ। आज पनि देशका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँ, त्यसै गरी तराई मधेशका र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। कोशी, बागमती प्रदेशको हिमाली भूभाग, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाइएको छ।
2: असार महिनाको अन्तिम दिनसम्म झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले अहिलेसम्म देशैभर 55% रोपाई सम्पन्न भएको जनाएको छ। केन्द्रका प्रमुख केशवस देवकोटाले यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको बताउनुभयो। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको भए पनि यस वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्र रोपाई भएको तथ्याङ्क छ। यो हप्ता देशको विभिन्न ठाउँमा पानी परेकाले अब रोपाईले तीव्रता पाउने भएको छ। यता किसानले विगतका वर्षमा जस्तै यसपालि पनि समयमै रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्। मुख्य बालीको सिजनमै मल नपाउँदा उत्पादन घट्ने किसानको चिन्ता रहेको छ। सरकारले मलको चरको अभाव नरहेको दावी समेत गर्दै आएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल मौजातमा रहेको जनाइएको छ। बेलैमा मलको व्यवस्थापन नभए उत्पादन घट्ने र किसान समस्यामा पर्ने भन्दै सांसदले सरकारको ध्यान आकर्षण समेत गराउँदै आएका छन्।
0: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
4: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तर युक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखात च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415978917।
1: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।
2: यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साथ

0: 14 गते बस्ने बताउनु भएको हो। बैठकमा तीन आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन्। प्रधानमन्त्री बालन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले तीन आयोगका प्रतिवेदन पेश गर्नु भएको हो। मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन 81-82 र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पेश गर्नु भएको हो। बैठकमा प्रतिनिधि सभा बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 सर्वसम्मतले अनुमोदन समेत गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको महासन्धिलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो।
1: भेरी खबरको अन्त्यमा अब केही खेल खबर। विश्वकप फुटबलको दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इङ्ल्याण्डलाई 2-1 गोलले हराएको छ। अमेरिकाको एटलान्टा रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। खेलको पहिलो हाफ भने निकै तनावपूर्ण रह्यो। दुवै टोलीले कडा ट्याकल र आक्रमण खेल्दा रेफ्रीले गोल खेल नियन्त्रण गर्न निकै मेहनत गर्नु परेको थियो। दोस्रो हाफ पूर्ण शुरू भएपछि खेलको गति समेत फेरियो। 55 मिनटमा मोर्गन रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्याण्डलाई अग्रता दिलाउनुभयो। त्यसपछि इङ्ल्याण्डले रक्षात्मक रणनीति अपनाउँदै अग्रता जोगाउने प्रयास गर्यो तर अर्जेन्टिनाले लगातार दबाव बढ़ाउँदै खेलको 85 मिनटमा कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल 1-1 बराबरीमा ल्याउनुभयो। बराबरीपछि अर्जेन्टिना झनै आक्रामक बन्यो। अतिरिक्त समयको दोस्रो मिनटमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजले हेडर मार्फत निर्णायक गोल गर्दै अर्जेन्टिनाको जीत सुनिश्चित गर्नुभएको हो। यसले अन्तिम समयसम्म दबाव फेक्न नसकेको इङ्ल्याण्ड लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलबाटै बाहिरिएको छ भने अर्जेन्टिना 7 पटक विश्वकपको फाइनलमा पुगेको छ। अब अर्जेन्टिनाले उपाधिका लागि साउन 4 गते बिहान 12:00 स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। इङ्ल्याण्डले तेस्रो स्थानका लागि साउन 3 गते बिहान 12:30 फ्रान्ससँग खेल्नेछ।
0: खेलकै अर्को प्रसंगमा नेपाल 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कपको सेमी फाइनल पुगेसँगै एसिया कप छनौट भएको छ। मलेसियामा जारी प्रिमियर कपमा जापानलाई 9 विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो। जितका लागि 87 रनको सामान्य चुनौती, नेपालले 11 ओभर 2 बलमा 1 विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णालीमा कंग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत। नयाँ समीकरणबारे चासो। एमाले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लियो।
0: सुर्खेत र सल्यानका विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह।
1: खाना पकाउने ग्यास आपूर्तिमा सहज, भरि सिलिण्डर ग्यास बिक्री गर्न शुरू।
0: र इङ्ल्याण्डलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा उपाधिको लागि स्पेनसँग प्रतिस्पर्धा गर्ने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइटमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षाका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजुसँगै।
3: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
4: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
3: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
4: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
3: अङ्कल सेवाहरू,
4: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हार्ट जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480222229 र 98605222229।
5: केपी पोली क्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
6: यही साउन 8 गते शुक्रबारको दिन
5: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियर एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
7: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मलखाद ल्याउनु पर्यो।
8: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
7: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
9: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मलखाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
10: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मलखाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
11: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाई मात्रै चुरोट, स्तुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्तुति, फुकार, स्याम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाप झैं।

0: सन्जु कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारसे मैले नमन सपिङ सेन्टरमा जाइदु।
0: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाग्समै।

खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजहरूको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेज रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, दकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसईडीएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसईडीएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोली क्लिनिक भुरिगाउँ बजार बर्दिया।
2: ए रामलौटन भाइ, के गर्दैछौ?
3: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
4: हजुर,
3: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
4: हस् बाबा।
5: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
3: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
5: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
3: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
5: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
3: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाई?
5: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
3: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
6: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
7: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
8: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
9: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
10: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चालित स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चालित स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6971-7777 घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
11: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
12: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
11: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-9774।
1: तपाई सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। आज पनि तपाईसँग पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिनहरू के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बार राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहेको छु। 98453796 र 98143761 सीधा रूपमा सम्पर्कमा रहन्छौ र तपाईहरूसँग भएका विविध जानकारीहरू पनि दिने प्रयासमा लागिरहेको छु। कार्यक्रम ज्योतिष तर्पणको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढ़ाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

0: आज मिति 2083 साल असारको 32 गते आज बिहिबार तदनुसार ईस्वी सन् 2026 आज जुलाई 16 तारीक रहेको छ नेपाल सम्मत आज 1146 रहेको छ आज विशेष गरी जुलाई महिनाको 16 तारीक रहेको छ परम पवित्र पावन दिन आज नेपाल सम्मत 1146 आज दिल्लाथ्वा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ़ को शुक्ल पक्ष आज परम पवित्र पावन दिन द्वितीय तिथि रहेको छ 15:51 दिनको 11:40 तदुपरांत तृतीय रहने अश्लेष नक्षत्र 45:53 23:40 बरियान युग 7:32 तैतिलकरण 43:36 आज आनन्दाद युगमा अमृत युग रहेको छ आजको दिनमानको समय 34:10 बिहान सूर्योदय 5:19 जाँदा भयो साँझ सूर्यास्त 6:59 जाँदा रहने आज श्री जगन्नाथ रथ यात्रा आजको पञ्चाङ्गमा उल्लेख गरेको छ भने आज मशान्त पनि हो भोलि संक्रान्ति रहेको छ भोलि श्रावण संक्रान्ति दक्षिणायन आरम्भ हुने भोलिबाट भोलि कण्डारक पूजा यानि कि हामीले भन्ने गर्छौ लुतो फाल्न दिने भोलि हो थारूमा गुरिया पर्व भोलि हो भने भोलि विशेष गरी बैतडीमा रहेको विश्वनाथ मन्दिरमा भोलिबाट स्थापना मेला पनि प्रारम्भ रहने दिन रहेको छ यो जानकारी सहित अब कार्यक्रममा प्रस्तुत छ ग्रह गोचर सूर्य मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर कर्कट राशिमा रहेका छन् मंगलको अवस्था यतिखेर वृष राशिमा रहेका छन् भने विशेषत बुध मिथुन राशिमा रहेका छन् बृहस्पति कर्कट राशिमा रहेका छन् त्यस्तै गरेर आजको दिनमा शुक्र सिंह राशिमा रहेका छन् भने आजको दिनमा हेर्दा शनि मीन राशिमा छन् राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ आज जन्मिने सम्पूर्ण जातकहरूको लागि अश्लेषर नक्षत्र रहनेछ अनि आज जन्मिने सम्पूर्ण जातकको भने कर्कट राशि रहनेछ रात्रिको 11:40 जन्मिनेको कर्कट राशि 11:41 उता जन्मिने जातकको लागि भने सिंह राशि रहनेछ यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छन् ग्रहको हिसाबमा तपाईँको राशिले कसरी अगाडि बढाउँछ तपाईँको दिनलाई मेष आदि बार राशिफल यस प्रकार छ सबैभन्दा पहिलो राशि मेष राशि मेष राशि हुनेको लागि आजको दिनमा आफन्तहरूसँग सम्बन्ध राम्रो रहन्छ तपाईँले गरेका कामबाट सबैलाई हौसला प्रदान रहनेछ चौथो चन्द्रमा अलिकति मनमा चिन्ता भने वृद्धि रहनेछ काममा सफलतायुगको युग देखिन सकिने युग छ आजको दिनमा लामो दीर्घ यात्राहरूमा सहज हुन्छ पराक्रमिक युग हुँदा मन भने आनन्दमा रहने युगहरू पनि देख्न सकियो इष्टमित्रहरूको साथ सान्निध्यमा आजको लागि राम्रो वृष राशिलाई संकेत छ शेयर बजारमा मनज्ञ धनार्जन गर्न सकिने युग रहेको छ मन प्रसन्न रहनेछ तपाईँको काममा आजको दिनमा विशेष गरी उन्नति र प्रगतिहरूको लागि धेरै कुरामा सहज हुने खालको योग राशि मिथुन राशिलाई संकेत देख्न सकिने योग रहेको छ आजको दिनमा तपाईँको लागि गर्दै आएका हरेक कामबाट उन्नति र प्रगतिको लागि राम्रो छ लग्नमा यतिखेर गज केसरी युग परेको छ चन्द्रमा स्वगृही बृहस्पति उच्च हुँदा मन प्रसन्न रहने खालका युग छन् आजको दिन तपाईँको लागि असाध्य सुखद बन्न सक्ने युग रहेको छ सिंह राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नुका साथसाथमा मानसिक तनाव अलिकति केही वृद्धि रहनेछ विपरीत लिङ्गहरूबाट केही धोका भन्नु न प्रेममा सम्बन्धमा र वैवाहिक जीवनमा पनि केही अलि असहज खालको योगहरू देखिएकाले विशेष सावधानी अपनाउनु राम्रो हुन्छ मान सम्मानमा वृद्धि हुन्छ आर्थिक तकेका कामहरूबाट तपाईँको लागि धेरै कुरामा सहज हुन्छ मन प्रसन्न रहने खालका योग छन् कृषि र पशु चौपायबाट मनको धनार्जन गर्न सकिने खालका योग पनि राशिमा संकेत छ
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिमा यतिखेर तुला राशिको पालो परेको छ। मन प्रसन्न रहनेछ, मान सम्मानमा प्रवृद्धि रहनेछ, अधिकताकेका कामबाट पनि सफलता हात पर्दै जाने योग भएकाले आजको दिनमा धेरै कुरामा सहज आजको राशिबाट संकेत छ। लामो दीर्घ यात्राहरूमा सहज हुनेछ। वृश्चिक राशिको लागि ग्रह हेर्दा साको मंगल, जग्गाको कारोबारमा सफलता, प्रेममा सफलता, पशु चौपायबाट भने केही घाटा पो हुन्छ कि भन्ने शंका रहेको छ भने आठौं सूर्य हड्डीको समस्याले औषधिमा खर्च वृद्धि रहन्छ। मन प्रसन्न रहनुको साथ साथमा काममा सहज हुनेछ। इष्टमित्रहरूले साथ दिने खालका योग पनि राम्रा छन्। मन तपाईँको लागि हर्षित रहने खालका योगहरू राशिबाट संकेत देख्न सकिन्छ। सप्तम घरको बृहस्पति र चन्द्रमाले गर्दा ऐश्वर्य थपिनेछ। सबैले तपाईँको प्रशंसा गर्छन्। कुनै जिम्मेवारीको कामहरू काममा आइलाग्न सक्ने योग रहेको छ। पारिवारिक रमझममा दिन व्यतीत राशिमा संकेत देख्न सकिन्छ। साढे सातको शनि भए पनि अलिकति तपाईँको लागि धेरै कुरामा सहज हुने हल्का योगहरू देख्न सकिन्छ। आजको दिनमा मन प्रसन्न रहनेछ। तपाईँले कार्य गर्दाखेरि विशेष सावधानी अपनाउनु भयो भने आजको लागि सहज हुने हल्का योगहरू पनि देख्न सकिन्छ। आजको दिनमा लामो दीर्घ यात्राहरूमा पनि सहज हुन्छ। मन प्रसन्न रहने हल्का योगहरू पनि देख्न सकिन्छन्। इष्टमित्रहरूले साथ दिने हल्का योग भएकाले आजको दिनमा सहज हुन्छ। मन भने हल्का रहँदा मन प्रसन्न रहन्छ। साथीभाइको हौसलामा अगाडि बढ्नु राम्रो मान्न सकिन्छ।
1: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू भने दिने एउटा प्रयासमा लागिरहन्छौ। हामी प्रत्यक्ष रूप तपाईहरूसँग भएका विभिन्न जानकारी दिन्छौ र तपाईसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयासमा हामी लागिरहन्छौ। 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा हामी रहनेछौ। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त भएको छ, स्वागत गरिहाल्छ। राधे राधे हजुर।
1: गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म उदयपुर लिम्चुङ बङ्गाल पालेदेखि चन्द्रबहादुर मगर।
0: चन्द्रबहादुर मगर कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर चन्द्रजी? खोटाङ एफएमबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो नातिनीको बारेमा गुरु।
0: नातिनीको साल महिना गते समय भनिदिनु त।
1: 2076 साल माघ महिनाको 24 गते शुक्रबारको दिन।
0: माघ महिनाको 24 गते शुक्रबारको दिन कति बजे भयो जन्म?
1: 3:04
0: 3:04 भयो जन्म है?
1: हजुर।
0: यो दिउँसोको 3:04 हो कि रातिको 3:04 हो?
1: दिउँसोको
0: 3:04 कुन जिल्लामा भयो जन्म?
1: उदयपुरको लिम्चुङबुङ यो इलाका हस्पिटलमा, यी लिम्चुङबुङको बारामा
0: भयो जन्म। 2076 सालको माघ महिनाको 24 गते 3:04 जन्म भएको है?
1: 76 साल।
0: त्यही त 76 सालको माघको 24 गते के बार थियो अरे यो दिन?
1: शुक्रबार।
0: राशिको नाम छोरीको हो?
1: नातिनी
0: हर्क कुमारी अथवा हरिमाया नाम राख्नु, मिथुन राशि हुन्छ। लग्नमा राहु रहेछ, अलिक छुच्चे खालको स्वभावको छ, जिब्रोमा सामान्य समस्या। बोली ढिलो आएको हो कि अड्केर बोल्नुहुन्छ?
1: अड्किन त अड्किँदैन, अहिले कल्तिरै गाईघाटतिर बोक्सेमा
0: पढ्दैछ। अलिकति बोलीमा समस्याहरू देखिन्छ। घरमा एकजनाको अकालमा कोही मान्छे तपाईँ घर परिवारमा मृत्यु भएको देखिन्छ, को हो थाहा पाउनुहुन्छ? को छ अकालमा तपाईँ घरमा मृत्यु भएको मान्छे?
1: उहाँको
0: नाम केही सप्ताहहरू लाउने केही गर्नु भएको छैन?
1: गरेको छैन।
0: सप्ताहहरू लाउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ। बच्चालाई बिहिबारको व्रत राखिदिनु होला। अलिकति मन चञ्चलै छ, असाध्य चञ्चल, असाध्य चुलबुले। 9 वर्षसम्म भ्रामरी भन्ने ग्रह चलिरहेको छ। यो भ्रामरीको शान्ति गराउने गुरु चन्द्रलेको शान्ति, चन्द्रग्रहणीको शान्ति, बिहिबार र पूर्णिमाको व्रत राखिदिनु होला। यति गरिसकेपछि धेरै कुरामा शुभ हुने खालको लक्षण देखिएको छ है त?
1: हजुर।
0: अरू केही?
1: अरू यो शुभ रङ, शुभ अङ्क,
0: एक अङ्क राम्रो हुन्छ, पहेँलो सेतो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको त। हामी नियमित रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। हामी निरन्तर छौँ र तपाईँसँग निरन्तर रहनेछौ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने प्रयासमा गरिरहन्छौ। यतिखेर कोही जिज्ञासु फेरि पनि लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त छ, मलाई प्राविधिकबाट इशारा मिलिरहेको छ, कोही आउनु भएको छ है भनेर म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर हजुर? डोटीबाट नाम के भन्नुभयो? अलि आवाज सानो आयो, ठुलो आवाजमा बोलिदिनु न है। चित्रधामी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ? कसको बारेमा हेर्न चाहनुहुन्छ यतिखेर? दाजुको छोराको साल महिना गते समय भनिदिनु त
1: 2078 साल पौष महिना
0: 78 सालको पौष महिना कति गते
1: 8 गते
0: कति बजे
1: 8:15 बिहान
0: 8 बजे 8 गते बार के थियो
1: बिहिबार
0: हजुर अलि अलि जाँगा चलाएर बोल्नु न म फोन काटिहाल्नु त उहाँको फोन डिस्कनेक्ट

0: उन रेडियो बाट कार्यक्रम सुन्ने गर्नुभएको छ त्यहाँनिर
1: शङ्कर सारा सिंह दिदीहरू
0: अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ
1: मेरो नन्दको बारेमा
0: नन्दको साल महिना गते समय थाहा छ भनिदिनु त साल महिना गते समय
1: 2062 साल फागुन 27 गते
0: के बार परेको थियो
1: शनिबार 5 बजेर ट्युसन लिएर जाँदा गुरु
0: दिउँसो कि बिहान
1: बिहान शुक्रबार
0: कुन जिल्लामा भयो जन्म
1: यहाँ शङ्कर सभामै हो
0: शङ्कर सभामा तपाईँको नन्द भन्नुभयो
1: हजुर
0: यो तपाईँको 26 गते शुक्रबारको राति 27 गते बिहान हुने बेला होइन राशिको नाम तिसिया नक्षत्रको तेस्रो पावाको नाम झुर छ राशिको नाम होम कुमारी कर्कट राशि हुन्छ लग्नमा राजयोग परेको छ असाध्य राम्रो भाग्य छ चौथो मांगलिक वैवाहिक जीवनमा बिग्रिन सक्ने योग अलिकति संगतहरू बिग्रिएको छ नवदेखि जागिरमा उन्नति प्रगति पैसा कमाउनेमा उन्नति प्रगति राम्रो छ अलिकति थोरै मात्र यो मांगलिकले गर्दा संगत बिग्रियो अलिकति टाउको रोगी दाँतको रोगी हो अलिकति ग्रहको शान्तिहरू गरेर ग्रहको पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है
1: व्यवसाय
0: व्यवसायको लागि कृषिमा काम गरे हुन्छ पशुपालन गरे हुन्छ राम्रो छ छिना अलिकति चौथो मांगलिक छ मांगलिक परेको मान्छेको वैवाहिक जीवनमा धोका हुन्छ विशेष ध्यान दिनु है सधैँ भेलाई हुन सक्छ भेलाई शान्तिहरू गरिसकेपछि राम्रो हुन्छ आँखसँग के अरे सुनसँग विवाह गर्ने दुईजनाको चुनाव हेराएर मात्रै अगाडि बढ्ने अनि बल्ल राम्रो हुन्छ है त 25 वर्ष भित्रमा बिहे गरिसक्नु राम्रो हुन्छ 25 वर्ष पछाडि फेरि संकटा भन्ने कुरा आउँछ त्यसले अलिक अशुभ हुन्छ पहिले नै शान्ति गरे राम्रो
1: गुरु
0: 25 वर्ष भन्दा पहिले राम्रो छैन 25 वर्ष पछाडि राम्रो हुन्छ अहिले बिहा गरेपछि भाग्य चम्किन्छ अनि बल्ल राम्रो हुन्छ तर मांगलिक परेको छ पढाइमा अलिक मन लागेन पढाइ त राम्रो हो पढाइमा मन लागेन ग्रहहरू बिग्रेका छन् शान्तिहरू गरेर अगाडि बढ्नुपर्छ है त
1: कुन विषय पढ्दा राम्रो हुन्छ गुरु
0: कमर्स विषय एजुकेसन विषय लिने
1: अनि घरको वास्तु कस्तो छ गुरु
0: घरको वास्तुको लागि ठिकै छैन राम्रो छैन बाबासँग अलिक कुरा मिल्दैन बाबालाई रोगी देखाउँछ है
1: बाबालाई रोगी देखाउँछ गुरु
0: हजुर के भएको छ
1: बाबा अलि रोगी रोगी हुनुहुन्छ औषधि खाइरहनु हुन्छ
0: त्यही देखिन्छ अरू कुरामा राम्रो छ है त
1: उसको नन्दको बारेमा यसो घर भरि घर बनाउन कस्तो छ गुरु
0: आफ छ राम्रो हुन्छ
1: घर बनाउँदा राम्रै हुन्छ
0: हजुर हो
1: केही वर्ष भित्रमा कि अलिक पछाडि गुरु
0: अहिले राम्रो छ यो 25 वर्ष पछि झन् ग्रह बिग्रिन्छ अहिले जे गरे पनि अहिले गर्दा राम्रो हुन्छ है त
1: अनि उसको शिव रङ शिव अङ्क गुरु
0: सबैभन्दा राम्रो 7 अङ्क राम्रो हुन्छ यो तपाईँको नन्दको लागि चाहिँ पूर्व दक्षिण राम्रो रातो सेतो रङ राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
1: अनि बुवा मम्मीसँग हजुरबा हजुरआमा पानीमा फुलेमा
0: सबैसँग राम्रो हुन्छ है
1: मामा माइतीसँग
0: राम्रो हो सबै भने के हो सबै भने के हो सम्बन्ध राम्रो हुन्छ तर मांगलिक परेको मान्छेको श्रीमानसँग चाहिँ बिग्रिन्छ है त हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ हामी प्रत्यक्ष रूपमा तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा छौँ कोही जिज्ञासु हाम्रो लाइनमा यतिखेर आइसक्नु भएको छ स्वागत गर्छु राधे राधे हजुर
2: राधे राधे गुरु
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर
2: राधे राधे गुरु
0: राधे राधे कहाँदेखि को बोल्दै हुनुहुन्छ भने मैले
2: भोजपुरबाट धनमान राई
0: धनमान राई
2: हजुर
0: भोजपुर कुन ठाउँमा हुनुहुन्छ धनमानजी
2: भोजपुरको यो हटवागढी गाउँपालिका
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ हटवागढीमा
2: अहिले रेडियो लालीपुरा
0: कसको बारेमा हेर्न चाहनुहुन्छ
2: अहिले छोराको बारेमा
0: कति सालमा जन्मिनुभयो छोरा
2: 2061 साल चैत्र 16 गते मंगलबार बिहान 8:50 भोजपुरमा
0: भोजपुरमा छोरा हो ए हजुर ए प्रभु ए प्रभु छोरा हो भनेको मैले भन्दै थिएँ फोन डिस्कनेक्ट भएछ

0: हामी प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। लामो समयदेखि हामी तपाईसँग बोलिरहेका छौं, हामी कहिले कहाँ भेटिरहेका छौं, कहिले कहाँ भेटिरहेका छौं। आज हामी एक दुईवटा मेसेजहरू तपाईँलाई पढेर सुनाउँछु, के मेसेज आएको छ र त्यसको बारेमा तपाईँहरूलाई पनि हामी जानकारी दिने एउटा प्रयास गरिरहन्छौ। एउटा मेसेन्जरमा मेसेज आएको रहेछ दुर्गाजीको, राधेराधे गुरु, यतिखेर अहिले बृहस्पति अन्ध कि शुक्र लागेको छ रे, यो समय यस बेलामा नयाँ धार्मिक ठाउँमा जान मिल्छ कि मिल्दैन भन्नुभएको छ। बृहस्पति अस्त शुक्र अस्त भएको बेला अभिमान्जले एउटा के हाउजी के आयो लु पूजै गराउन रे भनेर अलिकति घरमा पनि पूजा गर्न छोड्नु भएको छ अरे, त्यसो नगर्नु होला, त्यो गर्नु भनेको राम्रो भएन है, ख्याल गर्नु होला। तपाईँहरूले के गर्नु पर्यो भने कामिष्टिक यज्ञ के हो भनेर बुझ्नु पर्यो क्या, कामनायुक्त मनले गरेको कर्म चाहिँ नगर्नु भन्ने कुरा हो अहिले बुझ्नु पनि होइन। त्यही भएको हुँदा तपाईँले विशेष ध्यान दिनुहोला एउटा कुरा, बृहस्पति अस्त शुक्र अस्त यस्तो बेलामा चाहिँ नूतन कर्म तर कामिष्टि, जस्तै अब कोही मान्छेको चाहिँ अन्नप्राशन भयो, अन्नप्राशन गराउन मिल्यो, कसैको नारायण गराउन मिल्यो, श्राद्ध गराउन मिल्यो, अष्ट चिरञ्जीवीको पूजा पनि गर्न मिल्यो, सबै कर्महरू गर्न मिल्छ। तर के हो भने तपाईँले के बुझ्नु पर्यो भने जुन कर्म मेरो यो फलानु भाकल पूरा होस् है भगवान भनेर गरियो भने राम्रो भएन है। त्यसो भएको हुँदा तपाईँले विशेष ध्यान दिनुहोला। आज म एक दुईवटा कमेन्ट पनि लिन्छु हाम्रो पात्रो एप्लिकेशनमा, तपाईँले पनि भर्खरै हाम्रो पात्रोमा गएर कमेन्ट लिनु कमेन्ट गर्नुभयो भने हामी त्यो कमेन्ट वाचन गर्छौँ, चिनाची हेर्न सक्दैनौँ त्यहाँबाट है। हामीलाई बिना भण्डारी अनि प्रज्ञा घिमिरेले हिजोअस्ति पनि कमेन्ट गर्नुभएको रहेछ, मदन पाण्डेजीले पनि, राधेराधे गुरु भन्नुभएको रहेछ, खोटाङ्गे मगर भाइले पनि हिजोको दिनमा पनि कमेन्ट गर्नुभएको रहेछ, राधेराधे जय श्री राधे गुरु भन्नुभएको रहेछ। 23 घण्टा अगाडि राधेराधे गुरु हाम्रो परिवारभित्र ठुलो मम्मी खस्नु भएको छ, तर इन्डियामा हो, हामी छोरीहरूको बिहा भएको छैन, यो साल तुलसीको व्रत बस्नु अनि रोप्नुहुन्छ कि हुँदैन गुरु भन्नुभएको छ। सबै कर्म गर्नुहुन्छ, तुलसीको पूजा, टिका लाउने, दसैँ तिहार सब मनाउनुहुन्छ, मजाले हुन्छ है। रविन बोहरा राधेराधे गुरु लेख्नुहुन्छ, आजै मात्रै राधेराधे गुरु महिलामबाट सनातन रेडियो नेटवर्कबाट सुनेर साथ दिइरहेको छु भन्नुभएको रहेछ। अर्को कमेन्ट छ साउथ असफल दीपकजीले कमेन्ट गर्नुभएको रहेछ, उहाँले छोराको बारेमा हेर्न चाहनु भएको छ। आज चाहिँ हामी धेरै दिनपछि फोनमा कुराकानी गरिरहेका छौँ, आज कमेन्टबाट हेर्न सकिएन दीपकजी, अन्य समयमा तपाईँको पालो पर्यो भने हामी हेर्ने नै छौँ। अहिलेलाई कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छौ। कार्यक्रमको यतिखेर मध्य भागमा चाहिँ छोटो विश्राम लिन्छु, विश्रामपछि उपस्थित भएर तपाईँ कमेन्टहरू पनि हेर्नेछौ, फोन कलमा पनि प्रत्यक्ष कुराकानी गर्ने नै छु। एकैछिन छोटो विश्राम।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान द्वारा विभूषी राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण

0: सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
3: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
2: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
3: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भनिदिने एउटा प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूसँग भएका विभिन्न जानकारीहरू दिने प्रयास गरि नै रहन्छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आइसक्नु भएको मलाई इशारा प्राप्त भइरहेको छ, को हुनुहुन्छ अनि कहाँबाट हामीसँग सम्पर्कमा आउन खोज्नु भएको छ, स्वागत गर्छु। राधे राधे हजुर। ए भगवान, जय श्री कृष्ण। कोही कोही हुनुहुन्छ तर सम्पर्क हुन सकेन। हजुर हजुर, राधे राधे। आवाज किन त सानो आयो त हजुर? ए भगवान, अलि राम्ररी बोलिदिनु न ल, अलिक जाँगर चला। मैले धेरैचोटि भन्ने गरिरहेको छु तपाईँहरूले जाँगर चलाउनुहुन्न भनेर, होइन? ए हजुर, राधे राधे। कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो सम्पर्क भने हुन सकिरहेको छैन। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयास गरिरहन्छौ। यतिखेर को हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरि

0: Anh thấy Sanatan là Sanatan Radio, Sanatan.
1: Sanatan Radio nên chúng ta phải xem đó, nha.
0: Ayo, Sanatan.
1: Bây giờ cái nào là xem những cái đó cái chương
0: trình. Anh Radio bớt xem vào xem đâu có Radio bớt xem cũng có cái nào nữa.
1: Hey, nào nữa, phải enjoy đấy, nha. Ở đây cái chương trình nào nữa, tôi có số bài mình đang chia sẻ cho bạn.
0: Cái mà thế bài mình đang chia
1: sẻ. Sáu mươi năm qua thế, sáu mươi bốn năm nữa.
0: 2022 साल
1: हां
0: 1 महीना को 15 गते
1: हां
0: सोमवार
1: हां
0: बिहान 5 बजे 25 मिनेट
1: 5 बजे 25 मिनेट में बिहान
0: हजुर चन्द भयो भोजपुर में हजुर
1: भोजपुर तो के आफ्नै हो
0: आफ्नै हो जुर आफ्नै
1: यो 14 गते जादो 15 गते लाग्दो हो
0: हजुर हजुर हजुर
1: के बारको दिन जन्म भारे
0: आइतबार राति सोमवार बिहान
1: राशिको नाम चाहिँ रोहिणी नक्षत्रको चौथो पावबाट बुद्धिराज नाम आउँछ तपाईँको वृष राशि हुन्छ षष्ठी तिथिमा जन्म भएको छ लग्नमा सूर्य मंगल एकदम खरो है पैसा निकै कमाउनु भयो होइन मान्छे पनि खरो हो एकदम जुझारो हुनुहुन्छ बेलामा दुईटा बिहे गर्ने योग थियो के गर्नुभयो आस्थामा बिहे गर्नुभयो कि साँच्चीको बिहे नै गर्नुभयो
0: त्यस्तो त भएन गुरु अब त्यस्तो कोही दुईटा बिहे त गरिएन
1: मैले मिलाएर बुझ्नु पर्यो होइन अरूलाई भन्नु भएन होइन हो नि पक्का अनि अब रिस उठ्छ है धेरै
0: रिस त अब खासै त्यस्तो त छैन अलिअलि त उठिहाल्छ नि कोही बेला अब
1: पर्सनसँग ठ्याक्कै कुरा मिल्दैन है
0: हजुर अलिअलि अब अलिक
1: दाजुभाइले पनि मजाले ठगे होइन
0: हजुर
1: दाजुभाइले पनि ठग्ने एक छ राम्रो छैन सम्बन्ध
0: दाजुभाइबाट चाहिँ ठगिएकै छु अब दाजुभाइहरूले ठगेकै छन्
1: अलि अलि बिस्तारै भन्नु क्या फेरि सुन्छन् त्यहाँ ओल्लो घर पल्लो घर होला अब यो तपाईँलाई चन्द्र ग्रहण युग लागेको छ ग्रहण युगको शान्तिहरू गर्नु पूर्णिमाको व्रतहरू बस्नु चौथो बृहस्पति भएको मान्छे होइन अहिले 61 वर्ष हुनुभयो अहिले तपाईँलाई अलिकति ग्रहमा केतु भन्ने ग्रह छ 60 वर्षदेखि बुध पनि चलिरहेको छ भ्रामरी पनि छ सामान्य ग्रहहरू छन् शान्तिहरू गराउनु एकचोटि महामृत्युञ्जय जपहरू गराएर अगाडि बढ्नुहोला पूर्णिमाको दिन व्रत बस्नु राम्रै हुन्छ होइन मान्छे तपाईँ भाग्यमानी आँटिलो जोसिलो मान्छे हो त्यस्तो आत्तिनु पर्ने ग्रहहरू छैन है त अरू केही
0: अरू त्यही त अब यो फलामको विषयमा फलामको काम त गरिरहेको थियो साधारण ठिकै छ
1: पैसा भयङ्कर कमाउनु भयो
0: मलाई यसो बाइक साइकमा के कस्तो
1: हुन्छ तपाईँलाई फलाम फाप्छ अब फाप्छ भन्नाले हेर जताबाट जान पनि भएन कामहरू गर्दाखेरि होटल व्यवसाय फलाम व्यवसाय कृषि व्यवसाय माटो व्यवसाय गर्नु राम्रो हुन्छ है त
0: त्यही त बाइक किन्ने सोचमा थियो कुरो अब त्यही भएर फाप्छ फाप्दैन कस्तो हुन्छ त्यो
1: पाइयो पाइयो किन्न पाइयो अब फाप्छ भनेर फेरि त्यो यो बुढेसकालाई किनेको बाइकले कहिले काहीँ केही न केही हुन सक्छ अलिक सावधानी हुनु ग्रहहरू शान्तिहरू गरेर किन्दा राम्रो महामृत्युञ्जय जपहरू गरेर अनि यसो रुद्रजन्ती पाठहरू गरेर लो भगवान म किन्दैछु भने यसो भगवान्लाई सम्झेर किन्दा झन् राम्रो है
0: हजुर अनि के छोरा छोरीसँगको सम्बन्ध के कस्तो होला
1: ठिकै छ राम्रै छ दाजुभाइसँग राम्रो छैन अरूसँग राम्रै हुन्छ तपाईँ प्रश्न वक्ता हो ड्याङडुङ बोलिदिइहाल्ने मान्छे
0: हजुर हजुर
1: है
0: अनि कुन रङ कुन अङ्क
1: तपाईँलाई सबैभन्दा राम्रो कालो रङ राम्रो हुन्छ दक्षिण दिशा राम्रो पश्चिम दिशा राम्रो हुन्छ भाग्यमानी हुनुहुन्छ अहिले बुढेसकालमा पनि फेरि कतै कतै केही न केही होला फेरि है अहिले मैले भने जस्तो त्यसलाई सावधानी हुनु अरू राम्रो छ ल कार्यक्रममा हुनुहुन्थ्यो भोजपुरबाट आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेका छौं 98453 97658 र 98142 73601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौ श्रावण महिनाको लागि केही भनिदिनु न गुरुदेव भनेर मलाई वेदना मगरले पदमपुर चितवनबाट कमेन्ट गर्नुभएको छ साउन महिना यसै पनि भगवानको महिना हो भोले बाबाको महिना हो भगवानलाई झुला खेलाउने महिना हो यसमा अब चतुर्मास पनि प्रारम्भ रहन्छ केही न केही त्याग गरौं व्रत भनेको त्याग्नु हो है अब यो तपाईँले त्याग गर्नु भएन मेरो त व्रत हो नि भन्ने उल्लो घरमा गएर मजाले पल्लो घरकी ठुली आमा कुरो काट्नु भयो भने राम्रो हुँदैन यस्तै यस्तै कुरा हुन् यसको बारेमा भोलिदेखि म विस्तृत रूपमा जानकारी गराउँछु

0: तर विशेष प्रश्नहरू राख्नुभयो भने अझ राम्रो हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गरिहाल्छु। राधे राधे हजुर।
1: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: दार्चुलादेखि राजेश तामी।
0: दार्चुलाबाट नाम के भन्नुभयो?
1: राजेश तामी।
0: राजेश धामी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर राजेशजी? कोही हुनुहुन्छ तर सम्पर्कमा उहाँ सक्नु भएन हामीसँग जोडिनको लागि। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने एउटा प्रयास गरिरहन्छौ। हामी प्रत्यक्ष रूपमा छौ। कोही हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: हेलो
0: हजुर, बोलु न।
2: म भोजपुरबाट लक्ष्मी राई बोलेको गुरु।
0: भोजपुर त जिल्ला हो नि, पालिका गाउँ भन्नु न, कम्तीमा तपाईँको गाउँको नाम पनि हामीले सुन्न पाइयो।
2: सरानन्द नगरपालिका 10 बोलेको गुरु।
0: सरानन्द 10 नम्बर? गाउँको नाम चाहिँ उतासम्म छ अनि होइन कार्यक्रम सुन्नुहुन्छ? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? छोरीको साल महिना गते छन् भनिदिनु त।
2: 2000 फागुन 23 गते सोमबार बेलुकी 5 बजेर
0: साँझको समय हो।
2: हजुर हजुर।
0: कहाँ भयो जन्म छोरीको?
2: शङ्खु सभामा खादबारी हस्पिटलमा गुरु।
0: शङ्खु सभा अनि अस्ति हामी खादबारी आउँदा भेट्न आउनुभयो कि भएन?
2: हामी आएनौँ, थाहा पनि भएन गुरु, यहाँ बिरामी पनि थियौँ।
0: एक महिनासम्म कार्यक्रम सुन्नुहुँदो रहेछ भनेपछि कहिले काहीँ मात्रै कार्यक्रम सुन्नुहुँदो रहेछ हो?
2: हजुर, यस्तो कहिले काहीँ सुन्छौँ नै।
0: हामी दिङ्ला आयो भने भेट्न आउने कि नआउने?
2: दिङ्ला आउनुभयो भने त आउँछौँ, हाम्रो अलिक नजिकै पर्छ।
0: पक्का हो?
2: हजुर।
0: हामी अब दिङ्ला आउने कुरा त कतिको फोन आउँछन् दिङ्लाबाट, दिङ्ला बजारमा आएर बस्ने, सोलानन्द धाम हेर्ने एउटा ठुलो रहर छ। अस्तिको पालि अलिअलि इच्छा गरेको पुरा भएन होइन? ल ठिक छ। 73 सालको फाल्गुनको 23 गते 5 बजेर 48 मिनटमा साँझ, छोरा कि छोरी भन्नुभयो?
2: छोरी।
0: राशिको नाम केबाट? कृतिका नाम आउँछ, मिथुन राशि हुन्छ, लग्नमा राहु, एकदम एकोरी भेडी जिद्दी स्वभाव, राम राम राम राम राम। कति छुट्टी छोरी पा त है?
2: हजुर एकदम छुट्टी छ गुरु।
0: धेरै नि क्या? धेरै अलिअलि त सबै हुन्छन् होइन? यसलाई त राहु चल्या छ, पढ्न फेरि कति पनि मन छैन, पढाइमा राम्रो छैन,
2: पढ्नु त फिटिकै छैन गुरु।
0: अनि अब यो कुरो मात्रै गरेर भनि हुँदैन। अनि के छ, को मान्छे हो तपाईँको घरको आग्नेय कुरोमा? कोही मान्छे अकालमा मृत्यु भएको रहेछ नि त घरदेखि पूर्व दक्षिणको कर्नरतिर, त्यही को छ त्यहाँ? ठुलो बा काका देवरहरू कोही बित्नु भयो कि के छ? अनि उहाँले कहिले त्यो पूर्व दक्षिणको कर्णमा कहिले तर्साउने, घन्टी बजाउने कि त्यस्तो आवाज सुन्नु भएको छ, आवाज दिने?
2: हजुर कहिले काहीँ हुन्छ गुरु, त्यस्तो हुन्छ, कहिले काहीँ
0: चाल गर्छ। अनि घरमा सप्त लाउनु पर्दैन?
2: हजुर त्यो चाहिँ लाएको छैन अहिलेसम्म।
0: सप्त लाउँदाखेरि बाबुलाई पैसा दिनुपर्छ, बाबुलाई के पैसा दिनु है? होइन सप्ता लाउनु भएन भने यो छोरीको पनि बिहे पनि बिग्रिन्छ। यो राहु भन्ने ग्रह चलिरहेको छ, सूर्य ग्रहणको शान्ति गर्ने, आइतबार घर परिवारमा सबैले छो खाने, अनि छोरीलाई अब 19 वर्षसम्म राहु छ, यो राहुको शान्तिहरू गर्ने, मृत्युञ्जयका कवचहरू घाँटीमा लगाउने, त्यो कवच हामीसँग प्राप्त हुन्छ होइन? कवचको लागि चाहिँ दिउँसो तपाईँले हामीसँग सम्पर्कमा रहने, अनि त्यति गरेपछि धेरै कुरामा शुभ हुन्छ। अलिक एकोरी बढी जिद्दी स्वभावकी भएन है, यसलाई ख्याल गर्नुपर्छ, आफूले पनि केही कुराहरू गर्नुपर्छ, नभए ग्रह शान्ति गरेर कवचलाई चाहिँ केही न केही सुधार हुन्छ है त?
2: हजुर हुन्छ गुरु। अनि हाम्रो वास्तु कस्तो के छ हजुर?
0: वास्तुको बारेमा ठिकै छ। आग्नेयगढमा पानी टोइलेटहरू के देखिन्छ यहाँबाट के छ? आग्नेयगढ भनेको पूर्व फर्किन्छ दाहिनेपट्टि, त्यो राख्न हुँदैन थियो। अब अरू कुरा पछि फेरि सल्लाह गरौँ। दिङ्लामा आएपछि चिना गर्नु भएको छ? चिना अहिले पनि कोरेर दिङ्लासम्म डेलिभरी पनि गर्न मिल्छ, अथवा तपाईँले चाहिँ त्यहीँ आएको बेला भेट्न पनि सक्नुहुन्छ है त।
2: अनि पछि के हुन्छ भविष्यमा?
0: भविष्यमा तपाईँले कति गर्नुहुन्छ? अब राहु चलिरहेको छ, राहुको शान्ति गर्नुभयो भने केही कुरामा राम्रो हुन्छ, अन्यथा बिग्रिन सक्छ। ध्यान दिनु होला। अहिले छुट्टिन्छु। राधे राधे।
2: अनि गुरु उयो के पो भन्नु भने यस्तो राशि त
0: नाम मैले के भने भन्नु त नाम चाहिँ
2: कृतिका कि के भन्नुभयो?
0: कृतिकाको मिथुन राशि हुन्छ।
2: अनि शुभ रङ शुभ अङ्क चाहिँ गुरु?
0: रातो पूर्व एक अङ्क है।
2: अनि बाबा आमासँगको सम्बन्ध
0: सबै ठिक छ? एकरोपनलाई कसैसँग पनि कुरो मिल्दैन। उसलाई भने गुरु भयो भने हो, नभए गाह्रो छ, कोट्न सक्छु नाम बाउलाई। त्यति धेरै एकोरी क्या, धेरै नै शुद्र स्वभाव। मैले अघि भनिसकेँ पढाइमा कमजोरी छ। अब तपाईँले कवचहरू लाउनु भयो, मैले भनेको सबै कुरामा बिस्तारै बिस्तारै गर्दै जानुभयो भने केही कुरामा सुधार हुन्छ। केही छ भने राख्नु, एक एकवटा कुरा राख्नु त, राख्नु लु के के छ सबै राख्नु त, कि छैन बाँकी सकियो? हामीसँग आफ्नो जिज्ञासा दिङ्लाबाट, दिङ्ला 10 नम्बरबाट राखेर सक्नु भएको छ। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने एउटा प्रयास गरिरहन्छौँ। हामी तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। हामीसँग तपाईँ जोडिन सक्नुहुन्छ र हामीसँग जोडिएर तपाईँ आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू तपाईँ लिन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष तर्फ व्यवसायमा कोही हुनुहुन्छ, म स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे राधे हजुर। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: मेरो छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते सुन्नु भन्नु त?
3: 2069 साल चैत महिनाको 2 गते शुक्रबार बिहान 4:30 बजे
0: 4:30 बिहान हो
3: हजुर।
0: कुन जिल्लामा भयो जन्म? कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ? गाउँ चाहिँ
3: मेरो यता धर्मदेवी नगरपालिका पर्छ गुरु।
0: अहिलेको धर्मदेवी नगरपालिका गाउँको नाम कति नम्बर वडामा पर्छ घर?
3: धर्मदेवी नगरपालिका 2 खुम्लिङबाट हो।
0: कतिको सुन्ने गराउँछ त्यो गाउँमा यो ज्योतिष दर्पण कार्यक्रम?
3: मजाले नै सुन्नुहुन्छ गुरु, घर घर नै सुनिराख्नु सक्नुहुन्छ।
0: यो छोरा कि छोरी हो?
3: छोरा हो गुरु।
0: के बारको राति के बारको बिहान हो छोरा?
3: बिहिबारको राति शुक्रबार बिहान 4:30
0: कति गते राति कति गते बिहान?
3: 1 गते राति 2 गते बिहान।
0: छोरा हो?
3: हजुर हजुर।
0: चिना कोरिसक्नु भएको छ कि छैन?
3: चिना बनाउनु भएको छ गुरु,
0: यही एकजना गुरु हुनुहुन्थ्यो। चिनामा नाम के छ?
3: लेखनाथ कि के पो भन्नुहुन्थ्यो?
0: नाम बिग्रिएछ। 69 चैत्र 1 गतेको राति 2 गते बिहान हुने बेला 4:30 बजे नि त
3: हजुर।
0: यो मान्छेको नाम चोलाकान्त, चिनामा नाम के छ त्यो अनुसार ध्यान दिनु। मेष राशि हुन्छ, लग्न रहेको छ मकर, मकर लग्नको मालिक शनि, शनि गएर बसेको छ उच्च भएर राम्रो छ, पढाइ लेखाइमा ठिक छ। ग्रहण योगको शान्ति गर्नु, आमा र बाबुको कुरो कहिले मिल्दो रहेनछ, झगडा परिरहन्छ हो। तपाईँ र तपाईँको श्रीमानको झगडा परिरहन्छ होइन त? तपाईँ अलि एकोरे हुनुहुन्छ, श्रीमान पनि झन् एकोरो हुनुहुन्छ, एकदम ध्यान दिनुहोला। फलामको काम आफ्नो फाप्छ तपाईँको श्रीमानलाई है, छोराको लागि पढाइमा राम्रै हुन्छ, ग्रहहरू ठिक छन्, आतिनु पर्दैन। एउटा चन्द्र ग्रहको शान्ति गर्ने यसो कहिलेकाहीँ बेला बेलामा ग्रहका पूजाहरू गर्दै गर्ने ठिक छ, नराम्रो छैन। के छ विशेष जिज्ञासा?
3: विशेष जिज्ञासा अलिक पढाइमा चाहिँ कमजोर कमजोर नै छ
0: हजुर,
3: अनि यस्तो त्यही हो अलिकति किन
0: पढाइको लागि त्यस्तो अशुभ होइन यो। अब तपाईँको अलिकति घर परिवारको वातावरण, आमा बाउ झगडा गरे छोरोले के पढ्ने, तपाईँले पनि झगडा गर्नु भएन, पढाइको लागि राम्रै हुन्छ। ग्रहण युगको शान्ति गर्ने बेला बेलामा यसो रुद्री पूजाहरू लाउँदै गर्ने, चन्नी पूजा लाउँदै गर्ने, नवग्रहको ध्यानहरू गर्दै गर्ने राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन है त।
3: हजुर,
0: वास्तु सम्बन्धी ठिक छ, नराम्रो छैन।
3: अनि यो नानीको बाबा मम्मीसँगको सम्बन्ध?
0: छोराको ठिकै छ, आमा र बाबुको झगडा रात दिन पर्छ।
3: हजुर, अनि यसको शुभ अङ्क, शुभ रङ?
0: सबैभन्दा राम्रो कालो रङ, दक्षिण दिशा पश्चिम दिशा राम्रो, छ अङ्क राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौँ र हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौँ। यतिखेर तपाईँको कमेन्ट भए हामी कमेन्ट पनि हेर्नेछौँ र कहाँबाट तपाईँले हामीलाई यतिखेर फोन गर्दै हुनुहुन्छ, कहाँदेखि फोन लागेन है, तपाईँहरूले हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि 98453 97658 र 98142 73601 सम्पर्क भने गर्न सक्नुहुन्छ र हामीसँग विभिन्न जानकारी लिन सक्नुहुन्छ। हामीलाई फेसबुकमा पनि लक्ष्मण सुवेदी 333 सर्च गरेर भेट्न सक्नुहुन्छ, टिकटकमा पनि, युट्युबमा पनि जताततै हामीलाई तपाईँ देख्न सक्नुहुनेछ। एउटा कमेन्ट आएको छ हाम्रो पात्र एप्लिकेसनमा, तपाईँको पनि हुन सक्छ कमेन्ट, सम्पर्कमा रहनुहोला। गुरु राधे राधे, म रोशन राई खोटाङ जन्ती ढुङ्गा गाउँपालिकाबाट हो गुरु, हाल भारतको पंजाब लुधियानाबाट हो गुरु। कुनै एकजना विद्वानले टिकटकमा भन्नुभएको छोटो भिडियो देखेको थिएँ गुरु, मान्छे जन्मदा भाग्य लिएर जान्छ अरे, मरेर जाँदा कर्म लिएर जान्छ अरे, यो कुरा साँचो हो गुरु? हो भने अलि बुझ्ने तरिकाले भनिदिनुहोस् न गुरु भन्नुभएको छ। भाग्य लानुको अर्थ के हो भने, के अरे, कर्म लानु भनेको तपाईँले पाप गर्नुभयो भने यहाँ नरकतिर जाइन्छ, दुःख योनिमा जन्म हुन्छ, फेरि कुकृत्य गर्नलाई मन लाग्छ। राम्रो कर्म गर्नु भएको रहेछ भने फेरि तपाईँ वैकुण्ठ जान पाइन्छ, भगवान धाममा जान पाइन्छ, फेरि सुखी योनिमा जन्म लिन पाइन्छ भन्ने कुरा हो कर्मको लागि। भाग्य भनेको त मान्छे जुन बेलामा जन्मिएको छ तपाईँले एकवटा भाग्य ग्रहहरूको एक आपसमा तालमेल लिएर आएको हुन्छ, त्यसैलाई नै भाग्य भनिन्छ। जुन हामीले ग्रह भन्छौँ त्यही नै भाग्य हो। त्यसो भएको हुँदा यो कर्म र भाग्य, कर्म लानु भनेको तपाईँले गरेको काम लाने होइन, सकारात्मक काम गर्नुभयो, अरूलाई ठग्नु भएर रहन्छ, पाप कर्म चिताउनु भएर रहन्छ भने तपाईँ वैकुण्ठ जाने, फेरि पनि राम्रो योनिमा जन्म लिने, फेरि पनि सुख सुविधामा रहने, तर नराम्रो काम गर्नुभएको छ, चोरी डकैती फटाई होइन अन्य कामहरू गर्नुभएको छ भने फेरि निज योनिमा जन्मिएर असाध्य तपाईँले दुःख सङ्घर्ष गरिबीको कोखमा जन्मिएर जति सङ्घर्ष गर्दा पनि हुँदैन, त्यो खालको हुन्छ क्या। हजुर, सबै कुराहरू तपाईँले अलिकति कुराहरू कम कम बुझ्नुहुन्छ, भन्दै गएको छु कति बुझ्नु भएको छ। कर्म राम्रो गरौँ, त्यही भएर अहिलेलाई त जे भयो भयो, भोलिको अवतारलाई पनि अलिक राम्रो होस् भन्ने हिसाबले, फेरिको जन्मलाई पनि राम्रो होस् भन्ने हिसाबले पनि कर्म गरौँ भन्दै कार्यक्रम ज्योतिष तर्पणको व्यवसायबाट आजको लागि चाहन्छु। भोलि बिहान तपाईँहरू मेरो भेट पुनः हरेडीको ध्वनि तरङ्गबाट रहनेछ, तबसम्मको लागि भने आज्ञा दिनुहोस्। राधे राधे।

0: Radio Tiger Studio Time. यति बेला बिहानको 9 बजेको छ.
1: Radio Network. अहिले बिहानको 9 बज्यो.
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
1: राष्ट्रको शान किसान.
2: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना। आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए। मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो। जंगली हात्ती देखिए तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन, गोल्डन बुट दौड़मा मेसी एम्बापे भन्दा अगाडि। नेपाल खबरमा अब पूरा खबर। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले पानी पर्ने क्रम रोकिए पनि दिउँसो र बेलुकी पख पानी पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। सरकारले विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको निशुल्क स्वास्थ्य पोर्टल मार्फत उपचार सेवा लिनेको संख्या 2200 नागेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का अनुसार पोर्टलमा आबद्ध अस्पतालको संख्या बढ़दै गएको छ। शुरूमा 13 अस्पताल आबद्ध रहेकामा अहिले यो संख्या 238 पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। विपन्न बिरामी वा उनीहरूका आफन्तहरूले मोबाइल र कम्प्युटरबाट कुन अस्पतालमा कति निशुल्क शैया उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। साथै अस्पतालमा उपलब्ध रगत सम्बन्धी जानकारी पनि पोर्टलबाट हेर्न सकिन्छ। संविधानमा व्यवस्था गरिएको निशुल्क स्वास्थ्य उपचारको अधिकार कार्यान्वयन गर्न सरकारले सूचना प्रविधिमा आधारित यो प्रणाली सञ्चालनमा ल्याएको हो। मन्त्रालयका अनुसार देशभरका अस्पतालमा 28704 शैयाको 10% बराबर 3380 निशुल्क शैया उपलब्ध छन्। तीमध्ये 593 शैयामा विपन्न बिरामीले निशुल्क उपचार पाइरहेका छन् भने अझै 2787 शैया खाली रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ध्रुवेलाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा 25 जनाको ज्यान लिइसकेको ध्रुवे हात्तीलाई डट अर्थात बेहोश बनाउने औषधि दिएर रेडियो कलर लगाइएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार ध्रुवे हात्तीको घाँटीमा सेटेलाइट रेडियो कलर जडान गरिएको छ। त्यसपछि दारा काटेर छाडिएको हो। रेडियो कलर जडानपछि हात्तीको अवस्थाबारे छोटो समयमै जानकारी प्राप्त हुने र जीपीएस ट्र्याकिङ मार्फत गतिविधि निगरानी गर्न सकिने निकुञ्जले जनाएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरखगण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक सहितको टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो। गएको असार 20 गते भरतपुर 23 ध्रुवे हात्तीको आक्रमणबाट 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरत बोटेको ज्यान गएपछि निकुञ्जले हात्तीको खोजी र निगरानी बढ़ाएको थियो। प्रतिकूल मौसम र घना झाड़ीका कारण हात्तीलाई नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दाहरूलाई सचेत रहन, सूचनाको पालना गर्न र जंगली हात्ती देखिए तत्काल सम्बन्धित निकायहरूलाई खबर गर्न पनि आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल र भारतको ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको बिजुली निर्यात गर्ने विषयमा सहमति जनाएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सरिता तोबाडी र भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा निर्देशक समितिको 13 बैठक पोखरामा सम्पन्न भएको हो। अहिले सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढ़ी अन्तर्देशीय प्रसारण लाइनबाट 1400 मेगावाट बिजुली आयात गर्ने सहमति भएको छ। यस्तै निर्याततर्फ 1100 मेगावाटबाट 1650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दीप कुमार देवले जानकारी दिनुभयो। यस्तै चमेलिया जौल जीबी 220 केवी डबल सर्किट प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन बैठकले स्वीकृत गरेको छ। यो आयोजना 2028 डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। न्यू पूर्णिया र दोधाधारा बरेली 400 केवी क्षमताको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त उपक्रम कम्पनी स्थापना गर्ने प्रक्रियालाई तीव्रता दिने सहमति पनि बैठकले गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सड़कमा गोलबेडा फ्याँकेर प्रदर्शन गरेका किसानका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। मन्त्री चौधरीले हिजो मन्त्रालयमा किसान प्रतिनिधिहरूलाई बोलाएर किसानका गुनासा तथा मागबारे छलफल गर्नुभएको हो। किसानले उत्पादन गरेका कृषि उपजको उचित मूल्य पाउन सकुन् भन्ने उद्देश्यले बजारमा कड़ा अनुगमनको व्यवस्था गरिएको बताउँदै बिचौलियाहरूको समस्या समाधान गर्न कृषि विधेयक अघि बढ़ाइएको समेत मन्त्री चौधरीले जानकारी दिनुभयो। उहाँले किसानलाई आफ्नो उत्पादन नजिकका हाट बजारमा बिक्री वितरण गर्न आग्रह गर्दै सबै किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमै पुगेर सामग्री बिक्री गर्नुपर्ने अवस्था नरहेको समेत बताउनुभयो। साथै उहाँले सम्बन्धित निकायसँग समन्वय गरी किसानका समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकार किसानको हितप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री चौधरीले उत्पादन, बजार व्यवस्थापन, मूल्य निर्धारण र कृषि क्षेत्रका समस्याको समाधानका लागि किसानसँग निरन्तर संवाद, सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो। अब विदेशको खबर। बेलायत सरकारले 16 र 17 वर्षका किशोर किशोरीका लागि राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने गरी कानून ल्याउने प्रस्ताव गरेको छ। प्रस्ताव अनुसार इन्स्टाग्राम, टिकटक, युट्यूब जस्ता प्लेटफर्ममा मध्यरातपछि पहुँच स्वत बन्द हुनेछ। साथै किशोर किशोरीहरूलाई लामो समयसम्म अनलाइन राख्ने अटो प्ले र इन्फिनिट स्क्रोल जस्ता सुविधा पनि पूर्व निर्धारित रूपमा बन्द गरिने भएको छ। सरकारले यसबाट किशोर किशोरीहरूको निन्द्रा, पढ़ाईमा ध्यान र पारिवारिक सम्बन्ध सुधार हुने विश्वास व्यक्त गरेको बीबीसीले जनाएको छ। तर प्रयोगकर्ताहरूले सेटिङ परिवर्तन गरेर यो सुविधा बन्द गर्न सक्ने भएकाले बाल सुरक्षा अभियन्ता र विपक्षी दलले यो उपाय पर्याप्त प्रभावकारी नहुने टिप्पणी गरेका छन्। सरकारले प्रस्तावित व्यवस्था सन् 2026 भित्रै कानूनी रूप दिएर लागू गर्ने लक्ष्य लिएको छ। अब खेल खबर। साबिक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डलाई 2-1 गोलले पराजित गर्दै फिफा विश्वकप 2026 को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा आज बिहान भएको दोस्रो सेमी फाइनलमा 1 गोलले पछि परेको अवस्थाबाट पुनरावगन गर्दै अर्जेन्टिनालाई जित दिलाउन एन्जो फर्नाण्डेज र लाउटारो मार्टिनेजले गोल गरे भने दुवै गोलमा कप्तान लियोनल मेसीले असिस्ट गरेका छन्। यसअघि पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई पराजित गर्दै 16 वर्षपछि विश्वकपको फाइनल यात्रा तय गरेको थियो। अब उपाधिका लागि विश्व वरियताको पहिलो नम्बरमा रहेको अर्जेन्टिना र दोस्रो नम्बरको स्पेन बीच आउँदो सोमबार बिहान 12:00 न्यूयोर्कको न्यू जर्सी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार यस्तै तेस्रो स्थानका लागि फ्रान्स र इंग्ल्याण्ड बीच आइतबार बिहान प्रतिस्पर्धा हुनेछ। यसबीच इंग्ल्याण्ड विरूद्ध 2 असिस्ट गोल गरेपछि अर्जेन्टिनाका 39 वर्षीय लियोनल मेसी गोल्डन बुटको दौड़मा अग्रज स्थानमा उक्लिएका छन्। मेसी र फ्रान्सका केलिन एम्बाबेको समान 8 गोल रहे पनि मेसीको 4 असिस्ट हुँदा एम्बाबेको 3 असिस्ट भएकाले मेसी अगाडि छन्। गोल्डन बुटको विजेता समान गोल भएको अवस्थामा असिस्टका आधारमा तय गरिन्छ। अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्य राखेको छ भने स्पेन सन् 2010 पछिको दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, आकस्मिक बाढ़ीको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। विपन्न वर्गलाई लक्षित निशुल्क स्वास्थ्य पोर्टलबाट 2000 भन्दा धेरैले उपचार सेवा लिए मोबाइल र कम्प्युटरबाट जानकारी लिन सक्ने व्यवस्था। ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरेर छाडियो, जंगली हात्ती देखिए तत्काल खबर गर्न निकुञ्जको आग्रह। बेलायतमा किशोर किशोरीहरूलाई सामाजिक सञ्जालमा कडाई गर्ने कानून ल्याइँदै राति 12 बजेदेखि बिहान 6 बजेसम्म सामाजिक सञ्जाल स्वत बन्द हुने व्यवस्था प्रस्ताव। र विश्वकप फुटबलको उपाधि दौड़मा अर्जेन्टिना र स्पेन, गोल्डन बुट दौड़मा मेसी एम्बाबे भन्दा अगाडि।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
5: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
6: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
5: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
6: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
5: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल, म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउ न, मलाई हतार भइसक्यो।
6: हस्, म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
5: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्ण सहर्ष जानकारी गराइन्छ।
6: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-76, 9848-67-187 र 9869-54-78।
5: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
7: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
8: राम्रो सँगसँगै बलियो, बस्नु योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
7: बस्नु योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
8: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
7: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
8: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
9: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
11: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
12: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 9845-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: लक्ष्मी
1: ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
2: ए लिनुस् त।
1: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
2: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
1: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
2: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
1: यो कोट प्यान्ट त हाम्रै भुरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
3: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
4: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरिगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9841845875।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
1: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सा सधै बाघ सुन
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।
2: सबैजनालाई नमस्कार छ है।
3: नमस्कार।
2: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
3: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सँगै सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य, फोन नम्बर 081-530-105 र 97-053-00-450।
7: हाँ, तब पतलिया याद करो तो जूट डराए लागत था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
8: हाँ, तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गया।
9: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
10: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाँच्दै।
1: भाग्यमै यस्तै लेखेको भए तै बाटे जुनी जुनी मै मर्नु।

यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र

0: 081-534-328 फेरि सुन्नुहोस् है 98-480-27-590।
1: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
2: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
1: जहाँ पायो त्यही जाने पनि होइन। भैरव बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
3: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98-482-58-950 र 98-480-79-761।
4: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौ, धुम्रपान र मदिरा टाढा राखौ, तनावलाई नियन्त्रण गरौ, आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाप छै।
6: Radio Tiger Studio Time.
7: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँकियो। संघीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा स्थगित। मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउन नपर्ने। भारतबाट ल्याएका 15 मुर्रा राँकाबाट झण्डै 1,30,000 डोज भन्दा धेरै बीडीए संकलन। झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग। विश्वभरका धेरै मानिसले अमेरिका भन्दा चीनलाई रुचाउन थालेको अध्ययनको निष्कर्ष। धेरै देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृतिमान स्तरमा। र मरिसस आईसीसीको 111 सदस्य बन्यो। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँताएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँताएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए फेरि त्यही कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदहरूले अधिकृत तहको स्वकीय सचिव राख्न पाउने भएका छन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य रहेको छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै सम्पत्ति छानबिन आयोग 2083 सबै काम कार्यवाही तत्कालका लागि रोकिएको छ। कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नगर्नु भन्ने सर्वोच्चको आदेशको अब व्याख्या गर्दै आयोगले असार 29 गते सूचना जारी गरेपछि अदालतले हिजो पुनः आदेश जारी गरेको हो। हिजो न्यायाधीश निरुपदोज निरौलाको इजलासले आयोगको पछिल्लो सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै आजदेखि सबै काम रोकेको हो। यसअघि सर्वोच्चले पूर्व न्यायाधीश र पूर्व सैनिक अधिकारी सहित कसैको पनि सम्पत्ति विवरण संकलन र छानबिन नगर्न आदेश दिएको थियो, तर आयोगले पूर्व न्यायाधीश र पूर्व सैनिक बाहेकका हकमा छानबिन जारी रहने सूचना निकालेपछि अधिवक्ता मणिराम उपाध्यायले रिट दायर गर्नुभएको थियो। अदालतको आदेश अनुसार विवरण संकलन, फाइल अध्ययन र सिफारिशका सबै काम रोकेको आयोगले जनाएको छ। संविधानले पूर्व न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी र सैनिकको हकमा अख्तियारलाई समेत छानबिनको अधिकार नदिएको अवस्थामा आयोगले क्षेत्राधिकार मिचेको भन्दै यो मुद्दा पूर्ण इजलासमा पठाएको छ। नेपालमा भैंसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्रा राँकाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँकाबाट अहिलेसम्म 1,30,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैंसीलाई गर्भधान गराउन प्रयोग भइसकेको छ। उच्च प्रजनन क्षमता भएका मुर्रा राँगा भारत सरकारले 2080 साल उपहार स्वरूप नेपाललाई उपलब्ध गराएको थियो। विभागका अनुसार राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा 7, लहानमा 5 र नेपालगंजमा 3 गरी 15 मुर्रा राँगाबाट कृत्रिम गर्भधानका लागि वीर्य जम्मा गरिँदै आएको छ। मुर्रा उच्च दूध उत्पादनका लागि भैंसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैंसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ। मुर्रा जातको भैंसीले एक बेतमा 4,000-5,000 लिटरसम्म दूध दिन्छ। नेपालमा पाइने स्थानीय जातका भैंसीले सरदर 1,500-1,600 लिटर छ। श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगी व्यवसायीहरूसँग छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोडिनुपर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता, श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि ल्याइने उहाँले बताउनुभयो। प्रक्रिया

अर्थशास्त्र विभागका प्राध्यापकको नेतृत्वमा ढाँचा तयार भइरहेको उहाँले जानकारी दिनुभयो। यसमा भौगोलिक क्षेत्र, प्रदेश र कार्यक्षमताका चार श्रेणीका आधारमा पारिश्रमिक तय गर्ने लक्ष्य छ। देशभर वार्षिक 13 अर्ब रूपियाँ भन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको भन्दै मन्त्री यादवले ओडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकाहरूलाई पत्रचार गर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालन नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। मकवानपुरको कुलेखानी ड्याम नजिकै रहेको सिम खोलामा आएको बाढ़ीमा स्कूटर सहित बेपत्ता भएका चालकको शव भेटिएको छ। भएको सोमबार दिउँसो आएको बाढ़ीले स्कूटर सहित चालकलाई बगाएपछि खोजी भइरहेको थियो। खोजीको क्रममा आज बिहान स्कूटर चालक सर्लाहीको बागमती नगरपालिका 1 का 29 वर्षका महेश कुमार कार्कीको शव भेटिएको हो। उहाँको स्कूटर भेटिएको ठाउँभन्दा केही तल खोलाको किनारमा बालुवा र लेदोमा पुरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। स्कूटर अस्ति मंगलबार घटनास्थलबाट झण्डै 100 मिटर तल फेला परेको थियो। काठमाडौँबाट सर्लाही जाँदै गर्दै बेपत्ता भएको कार्तिको स्कूटर भेटिएपछि परिवार सहित सुरक्षाकर्मीले खोजी गरिरहेका थिए। विदेशको खबर, विश्वभरका धेरै मानिसले अहिले अमेरिकाभन्दा चीनलाई धेरै रुचाउने गरेका प्यू रिसर्च सेन्टरको अध्ययनले देखाएको छ। विश्वका धेरै देशमा अमेरिकाको तुलनामा चीनलाई धेरै सकारात्मक रूपमा हेरिने गरेको अध्ययनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यो संस्थाले पहिलो पटक यस्तो नतिजा सार्वजनिक गरेको हो। अमेरिकाको वाशिङटन डीसीमा रहेको एक निष्पक्ष थिंक ट्याङ्क अर्थात नीति अनुसन्धान संस्थाका अनुसार धेरैजसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोणले कृत्रिमा स्तर छोएको छ, तर अमेरिका प्रतिको धारणा भने खस्टिएको छ। सामान्यतया उत्तरदाताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया नेता सी जिनपिङ दुवै प्रति कम विश्वास व्यक्त गरेका छन्। यद्यपि ट्रम्पको तुलनामा सीले धेरै अंक प्राप्त गर्नुभएको छ। चीनको तुलनामा अमेरिकाले व्यक्तिगत स्वतन्त्रताको धेरै सम्मान गर्ने गरेको देखिए पनि अमेरिकाको तुलनामा चीनले अरू देशका मामिलामा कम हस्तक्षेप गर्ने गरेको देखिएको अध्ययनमा भनिएको छ। अब खेल खबर, मरिसस आईसीसीको 111 सदस्य बनेको छ। स्कटल्याण्डको राजधानी एडिनबर्गमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको वार्षिक बैठकले मरिससलाई 111 सदस्यका रूपमा अनुमोदन गरेको हो। यस्तै बैठकले क्रिकेट वेस्ट इण्डिजलाई 1,28,20,000 अमेरिकी डलरको ऋण दिने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी क्रिकेट क्यानाडाको निलम्बन फुकुवा गर्नका लागि आवश्यक शर्तहरू पनि निर्धारण गरेको छ। यी शर्तहरू पूरा नभएसम्म क्रिकेट क्यानाडा निलम्बनमै रहनेछ। यस्तै बैठकले आईसीसी सदस्यता मापदण्ड उल्लंघन गरेको भन्दै फ्रान्स क्रिकेटलाई सचेत गराउने निर्णय गरेको छ। आईसीसी बोर्डले क्रिकेटको प्रशासनिक सुधारका लागि सुशासन पुनरावलोकन समिति गठन गर्ने भएको छ। समितिमा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईका देवाजित सौकिया, क्रिकेट दक्षिण अफ्रिकाका डाक्टर मोहम्मद मुसाजी र आईसीसीका स्वतन्त्र निर्देशक डाक्टर रोज रिभास सदस्य रहेका छन्। चार बन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था दिउँथियो। संघीय संसदका सबै सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने। सर्वोच्च अदालतको आदेशपछि सम्पत्ति छानबिन आयोगको काम पूर्ण रूपमा रोकियो। मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म कसैले पनि सम्पत्ति विवरण बुझाउन नपर्ने। भारतबाट ल्याएको 15 मुद्रा राँगाबाट झण्डै 130,000 डोज भन्दा धेरै वीर्य संकलन। झण्डै 49,000 डोज किसानका भैंसी गर्भधान गराउन प्रयोग। विश्वभरका धेरै मानिसहरूले अमेरिकाभन्दा चीनलाई रुचाउन थालेको अध्ययनको निष्कर्ष, धेरैसो देशमा चीनप्रतिको सकारात्मक दृष्टिकोण कृत्रिमानी स्तरमा, र मोरिसस आईसीसीको 111 सदस्य बन्यो।

0: रेडियो टाइगर 99.2 MHz गर्दा छ सधैँ बाघसुन।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
2: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98 482 66 857 र 98 195 45 522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।
3: यो साल त ढुक्क भयो है बुढी।
4: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
3: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
5: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
6: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
7: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
8: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
7: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिगाउँ बजार बर्दियामा। अल पसल ठाकुर बाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98 482 99 774।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: यो हो बदियाको आवाज,
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: रेडियो टाइगर 79.2 मेगाहर्ज, नामै काफी छ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू

0: तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हार्ट जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाई मात्रै चुरोट, श्रुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: होइन अञ्जना, पैसा छन्, शान्ति गरेर बसेकी छौ त, कताको तयारी हो?
5: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
4: अनि टिभीएस कम्पनीको किन नि?
5: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
4: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
5: अब कता हुनु नि, हाम्रै भुडिगामा रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुपथ मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक धमाधम बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नु होला नि फेरि।
4: ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-152-71-681 र 98-164-24-650।
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
7: अरे अरे सपना, तिमी कता जान लागे कि?
8: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
7: ए रमेश, पर्ख न, कता हेरेको के?
9: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
7: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ, खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
7: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98-570-29-17 र 98-570-37-582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।
0: रेडियो टाइगर 99.2 मेगाहर्ज, नामै काफी छ।

0: बुढी ल मलाई अफिस जानु लेट भइसक्यो, खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
1: ला म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा, मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न, एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि, अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ, कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
0: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भने हो र, पल्ला घरको श्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा, हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन,
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
2: हजुर हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864 35 80 76, 9848067 र 9869184 78।
2: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
3: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना र चाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सधैँ बाजुझैँ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन सधैँ बाजे।
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागु पदार्थ होइन, लागु पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: Radio Tiger Studio Time. यति बेला अपराह्नको 4 बज्यो।
3: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन्, थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
4: तपाईँ मात्रै चुरोट, श्रुति, गाँजा, फुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति, फुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
3: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत, दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
7: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
8: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
7: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
9: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
10: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649-20111।
11: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
12: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
13: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका एक, कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया। प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
14: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: सन्जो कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हिँडेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म पनि नमन सपिङ सेन्टरमा जाइटु।
0: नै सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
0: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनु।

0: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
1: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081534328 फेरि सुन्नुहोस् है 98480 27590।
2: हार्दिक आमन्त्रण। भेरी वातावरणीय विशिष्टता समूह र प्लान इन्टरनेशनल नेपालद्वारा सञ्चालन भइरहेको प्रयास परियोजना 2 अन्तर्गत विपद स्वयंसेवक परिचालक सम्बन्धी आधारभूत तालिम समापन तथा बाढी र आगलागी सम्बन्धी नमूना अभ्यास हुने भएकाले यही साउन 1 गते मध्याह बजे पूर्वा नगरपालिका 9 बेतनीको पट्टु खोला नजिक सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: आपने सुनती बाती रेडियो टाइगर 99.2 मेगाहर्ट्ज़।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छै।
1: रेडियो टाइगर स्टुडियो टाइम, यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै,
0: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै,
1: कर्णालीका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेस एमाले सहकार्य तोडिँदा प्रदेश सरकारमा किचलो, संघीय सरकारका काम बारेमा सत्तारूढ़ दलकै सांसदबाट प्रश्नहरू उठ्न थाले, राष्ट्रपा समस्यामा पढ्दै गएको राजनीतिक विश्लेषण,
2: मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
0: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने,
1: र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलर धारलाई चेतावनी।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556493333, 4935555।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोलिदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू हुँदैछ। नयाँ आर्थिक वर्षको शुरूआतसँगै सरकारको नयाँ बजेट र कर नीति कार्यान्वयनमा आउनेछन्, जसका कारण सर्वसाधारणले उपभोग गर्ने विभिन्न वस्तु तथा सेवा महँगो हुने भएका छन्। भोलिदेखि निजी शैक्षिक संस्थाहरूले लिने शुल्कमा 3%, शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाहरूको सेवामा 3% स्वास्थ्य समता शुल्क थपिनेछ। त्यसै गरी घरायसी प्रयोगतर्फ 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने परिवारले अब 5% मूल्य अभिवृद्धि कर अर्थात भ्याट तिर्नुपर्नेछ भने व्यावसायिक विद्युत खपतमा 13% भ्याट लाग्नेछ। सर्वसाधारणले बढ़ी प्रयोग गर्ने पठाउ र इनड्राइभ जस्ता राइड सेयरिङ सेवामा पनि 5% सेवा शुल्क थपिएको छ। त्यस्तै भोलिदेखि सुन चाँदीका गरगहना खरिद गर्दा उपभोक्ताले अतिरिक्त रूपमा 0.5% सिप प्रवर्धन शुल्क बुझाउनु पर्नेछ। 5 तारे वा त्योभन्दा माथिका होटल, लग्जरी रिसोर्ट र आयातित रक्सीमा 2% विलासिता शुल्क लाग्नेछ। त्यस्तै रक्सी, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फूड र जुसमा पनि अन्त शुल्क वृद्धि भएको छ। बढ़दो करका बीच सरकारले व्यक्तिगत आयकरमा भने राहत दिएको छ। अब वार्षिक 10,00,000 रूपियाँसम्म कमाउने व्यक्तिले 1% मात्र कर तिरिपुग्नेछ। साथै कर्मचारीको तलबमा 21% वृद्धि गरिएको छ, जुन भोलिदेखि नै लागू हुनेछ।
1: यसैबीच संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो 6 वर्ष यताकै सबभन्दा कम भएको छ। तथा चालू आर्थिक वर्षमा संघीय सरकारले 4.7 खर्ब रूपियाँको पूँजीगत खर्च गर्ने लक्ष्य राखेर बजेट विनियोजन गरेकामा यसको 46% अर्थात 1.90 खर्ब रूपियाँ मात्रै खर्च गरेको हो। विनियोजन रकमका आधारमा यो अहिलेसम्मकै कम खर्च हो भने रकमगत आधारमा पनि यो पछिल्लो 6 वर्ष यताकै कम खर्च रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। अघिल्लो आर्थिक वर्ष 2.22 खर्ब रूपियाँ खर्च भएकोमा यो आर्थिक वर्ष 1.90 खर्ब रूपियाँ मात्रै खर्च भएको हो। सरकारी तथ्याङ्क अनुसार पूँजीगत खर्चको प्रतिशत अहिलेसम्मै कम हो। चालू आर्थिक वर्ष 15.83 खर्ब रूपियाँको बजेट खर्च हुँदा 12% मात्र पूँजीगत खर्च भएको छ। आर्थिक वर्ष 2031-32 यता कुनै पनि आर्थिक वर्षमा भएको कुल सरकारी खर्च मध्ये पूँजीगत खर्च 12% सीमित भएको थिएन।
0: वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याजदर साउन महिनाका लागि थप घटेको छ। नेपालका 20 वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको 4.258% बिन्दुबाट घटेर साउनका लागि 4.167% झरेको छ। त्यस्तै संस्थागत निक्षेपको औसत दर असारको 3.18% बिन्दुबाट घटेर साउनका लागि 3.116% झरेको छ। 20 मध्ये 13 बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नेपाल बैंकले व्यक्तिगत ब्याजदर स्थिर राखे पनि संस्थागत निक्षेपतर्फको दरमा 1% बढ़ाएर 4% पुर्याएको छ। बाँकीले सामान्य घटाएका छन्।
1: सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गर्दै विभिन्न कारणले रोकिएका आयोजनाको म्याद थप्ने व्यवस्था गरेको छ। राजपत्रमा प्रकाशित संशोधन अनुसार कम्तीमा 50% भौतिक प्रगति भएका र आर्थिक वर्ष 2082-83 म्याद सकिएका ठेक्काको हकमा कारण खुलाएर निवेदन दिएपछि म्याद थप हुनेछ। सरकारले समयमा भुक्तानी नदिएका, बजेट नपुगेका, रूख कटान वा प्राकृतिक प्रकोपका कारण अलपत्र परेका आयोजनालाई बचाउन यो कदम चालेको हो। यस व्यवस्थाले व्यवसायी कालो सूचीमा पर्ने र टाट पल्टने अवस्थाको अन्त्य गर्ने विश्वास छ। सम्बन्धित निर्माण व्यवसायी वा सेवा प्रदायकले 30 दिनभित्र निवेदन दिनुपर्नेछ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले उत्पादन गरेका वस्तुलाई पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने आश्वासन दिनुभयो। छलफलको क्रममा महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन उहाँले महासंघका प्रतिनिधिहरूले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न सार्वजनिक खरिद प्रक्रियामा महिला उद्यमीलाई प्राथमिकता दिन र सरकारी कार्यालयहरूमा उनीहरूको उत्पादन खरिद गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री समक्ष आग्रह गरेका छन्।
1: सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँदै आएको छ। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो, तर अस्ति मंगलबारको मन्त्री परिषद बैठकले संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउँदै आएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार सांसदहरूले पहिला जे सुविधा पाउँदै आएका थिए त्यो फेरि कायम गर्ने निर्णय भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था बिउताउन अनुसूची हेरफेरको प्रस्ताव मन्त्री परिषदमा लगे पनि लामो समयसम्म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रस्ताव अघि बढ़ाएको थिएन। अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गत दुवै सदनका सांसदले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउनेछन्। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्यीय र राष्ट्रिय सभा 59 सदस्यीय छ। प्रदेशहरूले भने सांसदहरूलाई स्वकीय सुविधा दिन थालिसकेका छन्।
0: सरकारले अनुचित लेनदेन अर्थात मिटर ब्याजबाट प्रभावित नागरिकका माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार वार्ता समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहनेछन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालले पनि सरकारसँग वार्ता गर्न 5 सदस्यीय वार्ता समिति गठन गरेको छ। 3 दिनदेखि चलिरहेको वार्तालाई निष्कर्षमा पुर्याउन केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा समिति गठन गरेको पीड़ितले बताएका छन्। गृहमन्त्री नै बाराको निजगढ़मा पुगेर गरेका वार्ता निर्णायक चरणमा पुगेका र थप वार्तासहित सम्झौताका लागि वार्ता टोली काठमाडौँ जान लागेको पीड़ितहरूको भनाई छ। निजगढ़मा भएको वार्ताका क्रममा सरकार मिटर ब्याजको प्रथा उन्मूलन विशेष ऐन र विशेष अदालत गठन गर्न तयार भएपछि वार्ता निर्णायक चरणमा पुगेको हो। न्यायको माग गर्दै जनकपुरबाट काठमाडौँसम्मको पैदल मार्च शुरू गरेका पीड़ितहरू वार्ताको क्रममा तीन दिनदेखि निजगढ़मा रोकिएका छन्।
1: विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्यहरू हेमन्त रावल तथा दिल्ली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई 8 वर्ष कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्षै कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई थप 6 महिना कैद तोकेको हो। रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरूसँग बिगो भन्ने कायम गरेको छैन। घुस लिएको भनिएको रकम 3,08,00,000 रूपियाँलाई दामाशाही बाँडेर 1,54,00,000 रूपियाँका दरले जरिवानाको फैसला भने विशेष अदालतले गरेको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा सरकारमाथि सत्तारूढ़ राजोपाले नै प्रश्न उठाउन थालेको प्रसंग सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
8: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
6: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन, संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
8: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
6: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
8: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
6: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङ कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
8: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
9: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। Major appliances, बेचरको बानी लाग्छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने, आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै, संघीय सरकारले गर्ने पूर्वाधार आयोजना वा पूँजी निर्माण केन्द्रित खर्च यो वर्ष पछिल्लो छ वर्ष यताकै सबैभन्दा कम, वाणिज्य बैंकहरूले प्रदान गर्ने ब्याजदर साउन महिनाका लागि थप घट्यो, सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था बिउतियो, मीटर ब्याज पीड़ित संग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन, वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी खबर। कांग्रेसले एमाले बीच दुई वर्ष अघि भएको सातबुन्दी सहमति धरापमा परेपछि यसको असर प्रदेश सरकारमा परेको छ। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी एमाले आर्थिक वर्ष 2083-84 बजेट पास गर्न असहयोग गरेका कारण मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। त्यसपछि अरू प्रदेशमा पनि यसको असर पर्ने देखिएको छ। सुदूरपश्चिमको नेकपा संसदीय दलका नेता खगराज भट्टले आफैले ल्याएको बजेट पारित गर्न नसक्ने सरकारलाई दीर्घकालीन महत्वको निर्णय गर्ने अधिकार नभएको बताउनु भएको छ। सरकार असफल भइसकेकाले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न उहाँले मुख्यमन्त्री कमल बहादुर शाहलाई सुझाव दिनुभएको छ। कांग्रेस एमाले गठबन्धन भत्किएपछि धनगढ़ीमा बसेको नेकपा संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ। कर्णालीका मुख्यमन्त्री एमलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव नै दर्ता भएको छ। विपक्षी दल नेकपाका 11 जना सांसद राजकुमार शर्मा र कांग्रेसका 5 जना सांसद मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्। कांग्रेस एमाले गठबन्धन धरापमा परेसँगै बागमती प्रदेशमा पनि सत्ता समीकरणको अर्को प्रयास भइरहेको छ। बागमतीमा पनि एमाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको बताएको छ। बागमतीमा वामपन्थी सरकार बनाउन एमाले प्रमुख प्रतिपक्षी दल नेकपासँग प्रस्ताव गरेको छ। यद्यपि कांग्रेस एमाले आधिकारिक रूपमा सत्ता गठबन्धन भत्किएको घोषणा भने गरेका छैनन्। बागमती प्रदेशमा कांग्रेसबाट इन्द्रबहादुर बानिया मुख्यमन्त्री हुनुहुन्छ। यस्तै लुम्बिनी प्रदेश सरकारको भविष्य पनि अनियलमा पड़ेको छ। कांग्रेस एमाले गठबन्धनबाट नेतृत्व गरिरहेका मुख्यमन्त्री चेतनारायण आचार्य अझै पनि कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन प्रयास भइरहेको बताउनुहुन्छ। यस्तै मध्य प्रदेशमा भने कांग्रेस र एमाले र नेकपा सम्मिलित गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। कांग्रेसका संसदीय दलका नेता तथा मुख्यमन्त्री कृष्ण प्रसाद यादव, एमालेका संसदीय दलका नेता सरोज कुमार यादव र नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्ट बीच आज भएको छलफलमा वर्तमान गठबन्धनलाई यथावत राख्ने निर्णय भएको हो।
1: प्रचण्ड बहुमतका साथ गठन भएको वर्तमान सरकारप्रति आम नागरिकको अपेक्षा उच्च रहेको छ। सुशासन कायम, रोजगारी सिर्जना, सेवा प्रवाहमा चुस्तता जस्ता आशा यो सरकारसँग धेरैले राखेका छन्। झण्डै दुई तिहाई बहुमत रहेकोले गर्न चाहेको काम गर्न अहिलेको सरकारलाई सजिलो पनि छ। तर सरकार गठन भएको 100 दिन नपुग्दै आम नागरिक र विपक्षीहरूले चर्को विरोध गर्न थाले। अहिले त स्वयं रासपाका सांसदहरूले नै सरकारको विरोध गर्न थालेका छन्। थप जानकारी साथी महेश गेवालीबाट।
3: असार 22 गते सोमबार रासपाको विधान सार्वजनिक भएकै दिन सांसद पुरूषोत्तम यादवले युवा लागू औषधको दलदलमा डुब्दा पनि सरकार सुतिरहेको भन्दै कटाक्ष गर्नुभयो। केही दिन पहिले सांसद अमरेश सिंहले सरकारको कार्यशैलीले मधेस उपेक्षित भएको भन्दै आरोप लगाउनुभयो। अर्का सांसद मनिष शाहले सामाजिक सञ्जालमा लेख्दै स्तरहीन र गलत काम भएको भन्दै आपत्ति जनाउनुभयो। त्यसपछि रमेश प्रसाई, दोलखाका जगदीश खरेल, झापाका प्रकाश पाठक र टेक बहादुर साक्यले सरकारको काम कार्यवाही र मन्त्रीहरूको भूमिकाप्रति खुलेर असन्तुष्टि जनाउनुभयो। रासोपाकै सांसद क्रान्ति शिखा धिताले सुकुम्बासी व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गर्नुभयो। पार्टीभित्र एकपछि अर्को हुँदै बढ्दो असन्तुष्टिको कारण के हो त? राजनीतिक विश्लेषक लोकराज बराल।
4: गृहमन्त्रीको शैली त्यस्तै छ, बालनजीको चिन्तन छैन, केही छैन, अब खालि एउटा लगरमा यसो गरेर भनेको हाकेर हुकुमी शासन चलाए जस्तो हुँदैन। यो लोकतन्त्रमा अलिकति अपरिपक्व संसदप्रति उत्तरदायित्व नहुने सरकार, प्रधानमन्त्री संसदबाट बाहिर बाहिर हिँड्ने, कोही कोही बेला मुख देखाउने मात्रै, प्रधानमन्त्री र मन्त्रीहरूको कति शैलीले गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीलाई केही घाटा हुँदै गइरहेको छ।
3: सरकारले सत्तामा आउँदा गरेका बाचा र त्यसपछिको कार्यान्वयन बीचको अन्तरले नागरिकमा असन्तुष्टि बढ़ाएको देखिन्छ। 100 दिनभित्र मिटर ब्याजी र सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा हुन सकेको छैन भने सुकुम्बासी विस्थापितहरूको पुनर्स्थापना पनि अलपत्र छ। बजेटप्रति व्यापारी सकारात्मक देखिए पनि भुइँ मान्छेले यसलाई गरीबमुखी नभएको गुनासो गरिरहेका छन्। आफ्नै कार्यकर्ताले समेत सरकारमा पहुँच नपाएको गुनासो गरेका छन्। ठूलो परिवर्तनका आशा जगाएको सरकार अहिले आफ्नै बाचाको बोझमा परेको देखिन्छ। फेरि राजनैतिक विश्लेषक लोकराज बराल,
4: अब मन्त्रीहरूलाई प्रधानमन्त्रीलाई फलानालाई ढिलालाई सम्पत्ति शुद्धिकरणको कुराहरू नउठ्ने, मान्छेहरू भर्ना गर्दाखेरि पनि कता कता घुमाउरो पाराले सबै उही काहीँ न काहीँ देखिन्छ, नेपोटिजम पक्षपात जस्तो पनि देखिन्छ निष्पक्षताको नाममा, त्यस्तो खालको केही उल्लेखनीय एकदम वा वा भन्ने चाहिँ गरेको देखिँदैन।
3: पार्टीभित्र बढ्दो असन्तुष्टिले सरकारको स्थायित्वमा दीर्घकालीन असर पार्ने आकलन गरिएको छ। तीन महिनामै यति धेरै आलोचना र असन्तोष देखिसकेको अवस्थामा बाह्र महिनापछि के होला भन्ने चिन्ता स्वाभाविक रूपमा उब्जिएको छ। यसले मनोवैज्ञानिक रूपमा नै एक किसिमको अस्थिरता सिर्जना गरिसकेको छ। सांसद संख्याको हिसाबले ठूलो जनमत ल्याएको पार्टीको साख क्रमशः खस्किँदै गएको देखिन्छ। सरकारको हालको रवैया यस्तै रहने हो भने भविष्यमा ठूलो क्षति सक्ने र यसको जिम्मेवारी प्रधानमन्त्री र मन्त्रीहरूले नै लिनुपर्ने विश्लेषक लोकराज बराल बताउनुहुन्छ।
4: मानसिक रूपमा त अस्तित्व आइसक्यो नि, के होला हाम्रो संसद पनि भड्किसके, सरकारले पनि राम्रो काम गर्न सकेका छैन, अब रवि लामै छैन, यहाँ पार्टीको अध्यक्ष हुनुहुन्छ, उहाँले पनि निर्णय गर्न सक्नुहुन्न, किनभने पार्टी फेरि गाह्रो होला, संगठनभित्र विभाजन होला, के होला भन्ने होला, उहाँको पनि पार्टीको जुन यत्रो म्यान्डेट छ, जनमत छ, 182 सिट ल्याएको पार्टीको, त्यसको त स्खलन हुँदै घरै जाने हुन्छ, भए पनि त बताउनु गर्दाखेरि त अब यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई नै अलिकति दबाव परेछ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
7: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
7: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: Some of them full of channel back as bonus pound.
1: It's about 10 days for Kel Kopata Pita was the home.
0: भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस. यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्.

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। आज सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँ र बाँकी प्रदेशको केही ठाउँमा पानी परेको छ। काठमाडौँ उपत्यका सहित देशको केही ठाउँमा मध्यम स्तरको वर्षा मापन भएको छ। काठमाडौँको बबरमहल क्षेत्रमा 3 घण्टामै 49 मिलिमिटर वर्षा मापन भएको छ। आज माइतीघर सहित काठमाडौँका केही ठाउँमा सड़कमा बाढ़ी आइपसेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले बागमती गण्डकी र लुम्बिनी प्रदेशमा मनसून अलिक बढ़ी सक्रिय भएको देखिन्छ। बितेको एक घण्टामा सबैभन्दा धेरै पानी काशीको लुम्लेमा 43.6 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको हिमाली भेग, कोशी बागमती लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ र लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। पछि शनिबारसम्म नै ठूलो वर्षाको सम्भावना रहेको र खोला नदीहरूमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन समेतका सबै काम स्थगित गरेको छ। आयोगले आज सूचना निकालेर सर्वोच्च अदालतले हिजो दिएको आदेश बमोजिम सबै काम स्थगित गरेको जानकारी गराएको हो। सर्वोच्च अदालतले असार 26 गतेको अन्तरिम आदेशलाई उल्लेख गर्दै दोस्रो पटक हिजो सम्पत्ति छानबिन आयोगको काम यथास्थितिमा राख्न आदेश गरेको थियो। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठन भएको आयोगले सम्पत्ति विवरण बुझाउन आजसम्मको समय दिएको थियो।
1: श्रम मन्त्री रामजी यादवले रोजगारीको सुनिश्चितता बिनाका तालिमहरू सञ्चालन नगर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा उद्योगिक व्यवसायहरूसँगको छलफलमा उहाँले श्रम मन्त्रालयले दिने तालिम अनिवार्य रूपमा रोजगारीसँग जोड़िनु पर्नेमा जोड़ दिनुभयो। आउँदो साउनभित्रै रोजगारदाता श्रमिक र सरकारको त्रिपक्षीय सहमतिमा नयाँ कार्यविधि कानून ल्याउने उहाँको भनाइ छ। मन्त्री यादवले अहिलेको न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक नभएको टिप्पणी गर्दै देशभरका वार्षिक 13 अर्ब रूपियाँभन्दा बढ़ी रकम तालिममा खर्च भए पनि प्रभाव नदेखिएको बताउनु भएको छ। मन्त्री यादवले उडा तहका प्रभावहीन तालिम रोक्न यसै हप्ता पालिकालाई पत्रचार गर्ने बताउनुभयो।
0: शेयर बजार लगातार तेस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 7.50 अंकले बढ़ेर 2597.80 बिन्दुमा पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा परशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड र निर्जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.17 अर्ब कारोबार भएकोमा आज 371 कम्पनीका 94,69,000 कित्ता सेयर 4.56 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: नेपालमा भैँसीको नस्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका 15 मुर्गा राँगाबाट संकलन गरेको मध्ये झण्डै 49,000 डोज वीर्य किसानले प्राप्त गरेका छन्। पशुजीव विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माका अनुसार 15 राँगाबाट अहिलेसम्म 1,30,424 डोज वीर्य जम्मा गरेकोमा 48,856 डोज किसानले पालेका भैँसीलाई कृत्रिम गर्भधारण गराउन प्रयोग भएको हो। उच्च प्रजनन क्षमता भएका मुर्गा राँगा भारत सरकारले 2080 साल मंगिरमा उपहार स्वरूप नेपालले उपलब्ध गराएको थियो। मुर्गा उच्च दूध उत्पादनका लागि भैँसीको एक उन्नत जात हो, जुन मूल रूपमा भारतको पंजाब र हरियाणा राज्यमा उत्पत्ति भएको हो। यो भैँसी व्यावसायिक रूपमा निकै लाभदायक मानिन्छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायती प्रधानमन्त्री कियर स्टामर प्रधानमन्त्री पद छाड्नु अघि अन्तिम विदेश भ्रमणको रूपमा आज युक्रेन पुग्नु भएको छ। युक्रेनको राजधानी कियवमा वहाँले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरी युक्रेनप्रति बेलायतको समर्थन, आउँदा सरकारको पालामा पनि निरन्तर रहने सन्देश दिने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ। बेलायती सरकारका अनुसार आउँदो सोमबार प्रधानमन्त्री पदबाट बाहिरिनु अघि स्टामरले युक्रेनसँगको सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्नुहुने खबरमा उल्लेख छ। स्टामरको ठाउँमा एन्ड्री बर्नह्यामले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहनु भएको छ। बर्नह्याम गएको शुक्रबार सत्तारूढ़ लेबर पार्टीको नेता निर्वाचित भएपछि राजा चार्ल्स तृतीयसँग भेट गरी सोमबार औपचारिक रूपमा प्रधानमन्त्री बन्नुहुनेछ। फेब्रुअरी 2022 रूसले युक्रेनमाथि आक्रमण शुरू गरे यता बर्नह्याम बेलायतका 5 प्रधानमन्त्री बन्न लाग्नु भएको हो। घरेलु नीतिमा पटक पटक निर्णय परिवर्तन गरेपछि आफ्नै दलका सांसदहरूको समर्थन कमजोर बन्दै गए पछि स्टामरले युक्रेन प्रतिको डान र उत्तर एटलान्टिक सन्धि संगठन नाटो प्रतिको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। आचार संहिता उल्लंघन गरेकोमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले भारतीय तीव्र गतिका बलर ग्रुनर ब्राडलाई चेतावनी दिएको छ। एज बास्टर्नमा घरेलु टोली इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटका क्रममा 26 वर्षीय ब्राडले आचार संहिता उल्लंघन गरेका थिए। आईसीसीले उनलाई चेतावनी दिँदै एक डिमेरिट अंक दिएको छ। अन्तर्राष्ट्रिय खेलका क्रममा अनुचित वा खतरनाक तरिकाले खेलाड़ीतर्फ वा खेलाड़ीको नजिक बल प्रहार गर्ने कार्यसँग सम्बन्धित धाराको उल्लंघन गरेकोमा उनी दोषी ठहरिएका हुन्। इंग्ल्याण्डको पारीको 8 ओभरमा भारतीय बलर ब्राडले फिल्डिङका क्रममा बल उठाएर ब्याटरतर्फ बल फ्याँकेका थिए। पहिलो एक दिवसीय क्रिकेटमा भारतले इंग्ल्याण्डलाई 6 विकेटले हराएको थियो। 3 खेलको श्रृंखलाको दोस्रो खेल अहिले सोफिया गार्डेन्स क्रिकेट मैदानमा भइरहेको छ। श्रृंखलाको अन्तिम खेल आइतबार लर्ड्स क्रिकेट मैदानमा हुनेछ। यसअघि भएको 5 खेलको टी20 श्रृंखला इंग्ल्याण्डले 4-0 जितेको थियो। इंग्ल्याण्डले भारतसँग पहिलो टी20 श्रृंखला जितेको थियो।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: भोलिदेखि नयाँ आर्थिक वर्षको बजेट र कर नीति कार्यान्वयनमा जाने। आयकरमा राहत, शिक्षा, स्वास्थ्य, विद्युत लगायत सेवा थप महँगो बन्दै।
0: सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था व्यक्तियो। मिटर ब्याज पीड़ितसँग वार्ता गर्न सरकार र पीड़ित दुवै पक्षबाट समिति गठन। वार्ताका लागि पीड़ितहरू काठमाडौँ आउँदै।
1: कर्णालीका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता। कांग्रेस एमाले सहकार्य तोड़िँदा प्रदेश सरकारहरूमा किचलो। संघीय सरकारका काम बारेमा सत्तारूढ़ दलकै सांसदबाट प्रश्नहरू बढ़न थाले। राष्ट्रपा समस्यामा पर्दै गएको राजनीतिक विश्लेषण।
0: पद छोड्नु अघि बेलायती प्रधानमन्त्री स्टामर युक्रेन भ्रमणमा। सुरक्षा सहयोग र दीर्घकालीन साझेदारी बारे राष्ट्रपति जेलेन्स्कीसँग छलफल गर्ने।
1: र आईसीसी आचार संहिता उल्लंघन गरेकोमा भारतीय बलर ब्राडलाई चेतावनी।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नेपाललाई चाहिएको छ युद्ध, टाटा युद्ध पिकअप न छुट्छ न रोकिन्छ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0942-88-88, 98-0-12-35-88-88।
5: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
6: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV। Samsung Vision AI TVमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI।
7: सीधा कुरा, प्रश्न विचार,
8: उज्यालो रेडियो नेटवर्क।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: काली नदीको सिर,
1: मणि चूडको काख,
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
0: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
3: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ सुन्दै हुनुहुन्छ चित्रलहर।

0: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: हिले बेलुकीको 7 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ रेडियो नेपालको बेलुका 7 बजेको समाचार।

यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। आगामी पुस्ता र प्रविधिलाई ध्यानमा राखेर शिक्षा सम्बन्धी विधेयक ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा जानकारी। र अमेरिका इरान वार्ता पुनः शुरू गर्न

0: पाकिस्तानको आग्रह।
1: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
2: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक फ्रजुलन्ट एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
1: अत नेपाल टेलिकम सम्पूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
2: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू।
1: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
2: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
1: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
2: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
1: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। सरकारले अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न वार्ता टोली गठन गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले जानकारी दिनुभयो। वार्ता टोलीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहने मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले एक रूपियाँ र दुई रूपियाँ दरका नयाँ डिजाइनका सिक्का टकमारी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने तथा नेपाल कानून सूचना पायलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने 1.81 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसैगरी बैठकले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रहेका रूख पोल हटाउन मन्त्री परिषदबाट स्वीकृति लिएका क्षेत्रभित्र थप रूख पोल हटाउनु परेमा प्रचलित कानूनी प्रक्रिया पूरा गरी मन्त्रालयले नै स्वीकृति दिन सक्ने निर्णय गरेको छ। यस्तै बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने, नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन, पहिलो संशोधन आदेश 2083 स्वीकृत गर्ने, सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी व्यवस्था स्वीकृत गर्ने लगायतका निर्णयहरू गरेको संचार मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समस्या समाधान गरी उत्पादित वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो। महासंघले विकास गरेको म उद्यमी ट्रेडमार्कलाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाव दिनुभयो। छलफलमा महासंघका प्रतिनिधिले व्यवसाय मैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, बिजनेस टू बिजनेस म्याचिङ र निर्यात प्रवर्धनका कार्यक्रमहरूमा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो। महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्यमीसम्म पुग्न नसकेको भन्दै सुविधा गाउँ गाउँसम्म विस्तार गर्न, पहुँच बढ़ाउन तथा पूँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो। छलफलका क्रममा सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीहरूलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र आर्थिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो। महिला उद्यमशीलताको प्रवर्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यम मैत्री नीतिगत सुधार, सिप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरूको दिगो विकास सम्बन्धमा समेत छलफल भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच समसामयिक राजनैतिक घटनाक्रम लगायत विविध विषयमा छलफल भएको छ। छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य खुशबु ओली सहभागी हुनुहुन्थ्यो। सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ। आयोगले आज सूचना जारी गर्दै सर्वोच्च अदालतको हिजोको आदेश अनुसार रिट निवेदकको अन्तिम टुंगो नलागेसम्मका लागि सम्पत्ति विवरण संकलन र छानबिन सम्बन्धी सम्पूर्ण कार्य स्थगित गरिएको जनाएको हो। आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनैतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण संकलन गरिरहेको थियो। आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो। विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाको उपाधि समकक्षता निर्धारणको काम गर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण गर्दै आएकोमा भोलिदेखि आयोगले समकक्षताको निर्धारण गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले आज सूचना प्रकाशित गर्दै केही नेपाल ऐन संशोधन गर्ने ऐन 2028 बमोजिम 2082 बमोजिम विश्वविद्यालय अनुदान आयोग 2050 को दफा 6 मा संशोधन भएकाले 2083 को साउन 1 गतेदेखि सो कार्य आयोगले गर्ने गरी व्यवस्था भएको जनाएको हो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मुलुकको शैक्षिक प्रणाली सुधारका लागि सरकारले दीर्घकालीन योजनाका साथ ठोस कदम चालेको बताउनु भएको छ। चितवनको भरतपुर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारले व्यवस्थित र वैज्ञानिक तवरले शिक्षा क्षेत्रको रूपान्तरण गर्न लागेको बताउनुभयो। मन्त्री पोखरेलले शिक्षा सम्बन्धी विधेयक आगामी पुस्ता र प्रविधिलाई समेत ध्यानमा राखेर ल्याइने स्पष्ट गर्नुभयो। निजी क्षेत्रलाई व्यवसाय गर्ने वातावरणका लागि सरकार सधैं सकारात्मक रहेको भन्दै वहाँले शैक्षिक परामर्श लगायत क्षेत्रमा आउन सक्ने समस्यालाई समयमै नियमन गर्न प्रयास गरिएको प्रश्न पार्नुभयो। विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थी अलपत्र पर्ने समस्या अन्त गर्न कन्सल्टेन्सीले उचित परामर्श र मार्गदर्शन गर्न सक्नुपर्ने भन्दै मन्त्री पोखरेलले शैक्षिक क्षेत्रलाई थप व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको संचालक समितिमा 2 सदस्य मनोनित हुनुभएको छ। सूचना तथा संचार मन्त्री स्तरको आजको निर्णय अनुसार संचालक समितिको सदस्यमा उर्वशी बस्नेत र सुविता रिसाल मनोनित हुनुभएको हो। अध्यक्ष नियुक्ति नभएसम्मका लागि संचालक समिति सदस्य उर्वशी बस्नेतलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिएको छ। सदस्यलाई मनोनयन पत्र प्रदान गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको संचार क्षेत्रको विकासमा रेडियो नेपाल र नेपाल टेलिभिजनले ऐतिहासिक तथा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै सार्वजनिक सेवा प्रसारण नेपालले ती संस्थाहरूको गौरवपूर्ण इतिहासलाई थप प्रभावकारी ढंगले अघि बढ़ाउनु पर्ने बताउनुभयो। उहाँले संविधान, प्रचलित ऐन तथा कानूनले दिएको जिम्मेवारी अनुसार निष्पक्ष, उत्तरदायी र जनहितमुखी ढंगले काम गर्न संस्थाको संचालक समितिलाई निर्देशन दिनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका पदाधिकारीलाई देश र नागरिकको हितलाई केन्द्रमा राखेर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै विगतमा गौरवशाली इतिहास बोकेका संचार संस्थाहरू अहिले विभिन्न कारणले कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै ती संस्थालाई पुनः सक्षम, विश्वसनीय र प्रभावकारी बनाउन आवश्यक सुधारका कार्यक्रम तत्काल अघि बढ़ाउन समेत संचार मन्त्री डाक्टर तिमिल सिन्हाले निर्देशन दिनुभयो। देशमा उत्पादन हुने माछा मध्ये मधेस प्रदेशमा मात्रै 60% उत्पादन हुने गरेको छ। मधेसमा माछाको उत्पादन बढ़ाउन विभिन्न निकायहरूले सहयोग गर्न थालेपछि माछाको उत्पादन बढ़न थालेको हो। धनुषाबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
3: मधेस प्रदेशमा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले विभिन्न जिल्लाहरूमा माछा जोन, सुपर जोन जस्ता कार्यक्रमहरू ल्याएपछि माछाको उत्पादन निकै बढेर गएको छ। महोत्तरी जिल्लामा वार्षिक रूपमा 5,488 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। भङ्गा नगरपालिकाका एकजना किसानले 18 बिघा क्षेत्रफलमा माछा उत्पादन गरेर 1 करोड आमदानी गर्न सफल भएका छन्। युवा व्यवसायी जितेन्द्र यादव,
4: अहिले 18 बिघा 7,800 क्विन्टल जति खर्च कटाएर 1 करोड जति, अरू व्यवसाय भन्दा राम्रो।
3: मधेस प्रदेशका 7,441 हेक्टर क्षेत्रफलमा वार्षिक रूपमा 49,935 मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। माछा उत्पादन बढ़ाउन, बजारीकरण गर्न एवं औद्योगिकरण गर्नका लागि योगदान दिँदै आएको राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धनुषाका कृषि अधिकृत राकेश कुमार यादव,
5: माछा सुपर जोन धनुषामा र माछा जोन महोत्तरीमा, माछा सुपर जोनमा हामी माछाको प्रशोधन, त्यसमा माछा जमा गर्नेदेखि लिएर बेच्ने, काट्ने, माछा प्रशोधन गर्ने ट्याङ्कहरू पनि दिएका छौँ। अर्को पानी गुणस्तर जाँच्ने यन्त्र उपकरणहरू, किट बक्सहरू प्याकेजमै दिएका छौँ। सिँचाई पूर्वाधारहरू, बोर्डिङ नहुने ठाउँमा इनार र जहाँ बोर्डिङ हुने सम्भावना छ त्यहाँ बोर्डिङ, यिनीहरू चाहिँ थियो। र माछा जोन महोत्तरीको हकमा नयाँ माछा पोखरी निर्माण र सिँचाईका कार्यक्रमहरू थिए।
3: मध्य प्रदेशका जिल्लाहरू मध्ये सबैभन्दा बढी भारामा मात्र 11,957 मेट्रिक टन माछा उत्पादन भइरहेको छ। माछाको उत्पादन लागत घटाउनका लागि प्रदेश सरकारले माछा उत्पादनमा प्रयोग हुने विद्युतको महसुलमा 50% अनुदान दिने नीति लिएको भन्दै मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर संजय कुमार यादव,
6: मधेस सरकारले 83-84 माछा फार्मको नाममा जुन विद्युत मिटर हुन्छ त्यसमा जति महसुल हुन्छ त्यस महसुलको 50% अनुदान दिने भनेर हामीले बजेट विनियोजन गरेका छौँ।
3: माछा उत्पादनलाई 2 गुणाले वृद्धि गर्न सकेको खण्डमा मधेसको अर्थतन्त्रमा ठूलो योगदान दिने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
0: परराष्ट्र मन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल भारतको पारस्परिक हितका विविध क्षेत्रमा रहेको निकट तथा दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ़ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै नेपाल भारत बीचको दीर्घकालीन मित्रता र बहुआयामिक साझेदारी प्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै संस्थागत सहकार्यलाई अझ सुदृढ़ बनाउने तथा उच्चस्तरीय सम्पर्क र सम्वादको निरन्तरतालाई कायम राख्ने बारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गर्नुभएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमले आज मन्त्रालयमा गर्नुभएको शिष्टाचार भेटमा उद्योग मन्त्री यादवले जलविद्युत तथा नवीकरणीय ऊर्जा, पर्यटन पूर्वाधार, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग र डिजिटल अर्थतन्त्र जस्ता क्षेत्रमा अमेरिकी लगानीका लागि आग्रह गर्नुभयो। मन्त्री यादवले दुई देशबीच भएको व्यापार तथा लगानी ढाँचा सम्झौता अन्तर्गतको संयन्त्रलाई नियमित सम्वाद मार्फत सक्रिय बनाई द्विपक्षीय व्यापार र लगानी प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि जापानी राजदूत मायादा तोरूले आज शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपाल जापान बीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ़ बनाउन र आगामी दिनमा शिक्षा क्षेत्रमा गर्न सकिने सम्भावित सहकार्यका क्षेत्रबारे छलफल भएको छ। भेटका क्रममा नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेशागत क्षमता विकास, विद्यालय स्वास्थ्य तथा पोषण लगायतका क्षेत्रमा जापान सरकारसँग सहकार्य गर्न सकिने बताउनुभयो। भेटमा जापानी राजदूत तोरूले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा जापान सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो। युवा श्रम तथा रोजगार मन्त्रालयले आन्तरिक रोजगारको वातावरण सृजना गर्न निजी क्षेत्रका सरकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आज मन्त्रालयमा भएको छलफलमा सरकारले आगामी दशकलाई आन्तरिक रोजगार प्रवर्धन दशक घोषणा गरेकोले मन्त्रालयले सोही अनुरूप नयाँ नीति र सोच सहित कार्य गरेको जानकारी गराइयो। छलफलमा मन्त्री यादवले आन्तरिक रोजगारी र सिप विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य एवं समन्वय गरी अगाडि बढ़ने, निजी क्षेत्रलाई केवल साक्षीका रूपमा मात्र नभएर साझेदारका रूपमा लिने र आपसी सहकार्य र संवादबाट अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। धनकुटा जिल्लाको चौविसे गाउँपालिका राजारानी स्थित धानखेतको सानो पोखरीबाट बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। हरियालीले ढाकिएको ताल चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जनका संरचनाले जो कोहीलाई लोभ्याउने गरेको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
7: धनकुटा जिल्लाको चौविसे गाउँपालिका छमा बनेको रानीताल अहिले चर्चित पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएको छ। धनकुटाको भेटारबाट 19 किलोमिटर उत्तर पूर्व राजारानीमा रहेको ऐतिहासिक ताल पूर्वी नेपालकै चर्चित पर्यटकीय गन्तव्य बनेसँगै केही वर्ष अघिसम्म सामान्य ग्रामीण भूभागमा रहेको सो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। हरियालीले ढाकेको विशाल ताल, चिसो मौसम, बोटिङ, साइक्लिङ, फूलबारी र मनोरञ्जन संरचनाले जो कोहीलाई पनि लोभ्याउने गरेको छ। सुनसरी तरहराका गंगा बिसिङ,
8: म पनि फर्स्ट टाइममा आएको यहाँ, यो रमाइलो ठाउँ राम्रो रहेछ।
7: ताल घुम्न आउनुभएकी सुधारी कुमारी माझीले तालसम्म आउने बाटोहरू व्यवस्थित गर्नुपर्नेमा जोड़ दिनुभयो।
9: यहीँ जाउँ राम्रो छ भनेर अवलोकन सरस्वती हेर्दा त राम्रो लाग्यो। समय सिजन अनुसार यसो मौसम पनि राम्रो, बाटो तल बिग्रेको छ, पिच भइदेखि राम्रो हुन्थ्यो।
7: पहिले महाभारत देवीको पोखरीको नामले चिने सो क्षेत्र अहिले 104 रोपनीमा फैलिएको आकर्षण रानी तालको रूपमा रूपान्तरण भएको छ। निजी जग्गामा बनेका संरचनामा सरकारी लगानी गर्न नमिल्ने भएपछि रानीताल संरक्षण समिति गठन गरेर स्थानीयले ताल व्यवस्थापनको कामलाई अघि बढ़ाएका थिए। ताल व्यवस्थापनमा स्थानीय तथा प्रदेश सरकारबाट सहयोग भए ठूलो संख्यामा पर्यटकहरू भित्राउन सकिने तालका संचालक सुकराज चेन्जुङको भनाइ छ।
10: यहाँ धेरै जस्तो व्यक्तिगत जग्गा भएको हुनाले स्थानीय सरकार प्रदेश सरकारहरूले त्यस्तो ठाउँहरूमा हामी लगानी गर्न मिल्दैन भनेर उहाँहरूले भनिराख्नु भएको छ। तर यति मिलेमा वरिपरि हिँड्ने बाटोहरू बनाइदिएदेखि अझै राम्रो हुने थियो।
7: अहिले ताल क्षेत्रमा पर्यटकहरूको संख्या लगातार बढ़िरहेको छ। चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले पर्यटकीय स्थलको विकास र त्यसको प्रचार प्रसारमा पालिकाले जोड़ दिएको बताउनुभयो।
11: पालिकाले सक्ने सम्मको हामीले गरेका छौँ र नसक्ने कुराहरूले केन्द्रमा प्रदेशमा प्रस्तावको रूपमा हामीले पठाउने कामहरू गरिरहेछौँ।
7: सुनसरी, मोरङ, झापा, इलाम, उदयपुर, पाँचथर र धनकुट्टा जिल्ला लगायत भारतको दार्जीलिङ, सिक्किम र बिहारबाट समेत गर्मी छल्न पर्यटकहरू त्यहाँ पुग्ने गरेको स्थानीयहरूको भनाइ छ।
0: यातायात व्यवस्था कार्यालयले विगत 3 महिनामा 90,000 थाम सवारी चालक अनुमति पत्र वितरण गरेको छ। यसबाट राज्य कोषमा 19,82,00,000 दाखिला भएको छ। सो अवधिमा 2,38,000 लाइसेन्स छापिएकामा 90,000 सेवाग्राहीलाई प्रदान गरिएको कार्यालयका प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच फेरि सैन्य तनाव चर्किरहेका बेला पाकिस्तानले दुवै पक्षलाई हिंसा अन्त्य गरी गत महिना भएको समझदारी अनुसार वार्ता पुनः शुरू गर्न आग्रह गरेको छ। मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले संवाद नै संकट समाधानको प्रभावकारी माध्यम भएको जनाएको छ। पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राविले आज इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा समझदारीको कार्यान्वयन चुनौतीपूर्ण बने पनि सबै पक्षलाई हिंसा रोक्न र प्राविधिक तहको वार्ता पुनः शुरू गर्न प्रोत्साहित गरिने बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए थप कड़ा सैन्य कार्यवाही गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाले हर्मुज जलमार्ग क्षेत्रमा इरानको सैन्य क्षमता लक्षित गर्दै नयाँ हवाई आक्रमण शुरू गरेको छ। यससँगै करिब 1 महिना अघि भएको अमेरिका इरान समझदारीपछि रोकिएको प्रत्यक्ष सैन्य टकराव फेरि तीव्र बनेको छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार हर्मुज जलमार्ग हुँदै स्वतन्त्र रूपमा आवतजावत गर्ने जहाजलाई जोखिममा पार्न प्रयोग भइरहेका इरानी सैन्य संरचना र क्षमतामाथि कार्यवाही केन्द्रित गरिएको छ। अमेरिकी सेनाले इरानको बन्दरगाहमा लगाइएको नौसैनिक नाकाबन्दी तोड्न खोजिरहेको खाली तेल ट्याङ्करलाई पनि हेलफायर मिसाइल प्रहार गरी निष्क्रिय बनाएको दावी गरेको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो र व्यावसायिक बनाउन विशेष अग्रसरता देखाउनु भएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहिबार नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलसँग छलफल गरी मुलुकको समग्र आर्थिक विकास, शेयर बजारको स्थायित्व र उद्यमशीलता प्रवर्धनका लागि आगामी मौद्रिक नीतिमा आवश्यक सहजीकरण र लचकता अप्नाउन सुझाव दिनुभयो। प्रधानमन्त्री शाहले सरकार र केन्द्रीय बैंक दुवैको सहकार्यबाट मात्र मुलुकमा आर्थिक आत्मविश्वास जगाउन सकिने विश्वास व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले पूँजी बजारमा आबद्ध आम सर्वसाधारण लगानीकर्ताहरूको मनोबल उच्च राख्न राष्ट्र बैंकले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। मौद्रिक नीतिमा रहेका कतिपय सीमा वा अप्ठ्यारा प्रावधानलाई कुकुलो पार्दै शेयर बजारमा लगानी गर्ने वातावरण थप सहज र उत्साहजनक बनाउन सुझाव दिनुहुँदै प्रधानमन्त्री शाहले उद्यम क्षेत्रमा सकारात्मक सुधारको खाँचो औल्याउनुभयो। छलफलमा गवर्नर डाक्टर पौडेलले राष्ट्र बैंक आगामी मौद्रिक नीति र आफ्ना कार्यदिशालाई अत्यन्त व्यावसायिक, लचिलो र समय सापेक्ष बनाउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले नेपालबाट 1650 मेगावाट बराबरको विद्युत निर्यात गर्न सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर र ढल्केबर सीतामढी अन्तर्देशीय प्रसारण लाइनबाट हाल निर्यात हुँदै आएको 1100 मेगावाटबाट बढ़ाएर 1650 मेगावाट बराबर पुर्याउने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सञ्जीव कुमार देवले बताउनुभयो। यस्तै बैठकमा यसै प्रसारण लाइनबाट 1400 मेगावाट विद्युत आयात गर्ने पनि सहमति भएको छ। नेपालमा भैँसीको नस्ल सुधार तथा दुग्ध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट प्राप्त 15 मुर्रा राँगाबाट 1800 भन्दा बढी डोज वीर्य संकलन गरी किसानलाई वितरण गरिएको छ। भारतबाट विक्रमसम्म 2080 साल मंगिरमा उपहारका रूपमा प्राप्त भएको मुर्रा राँगाबाट हालसम्म 130,400 डोज भन्दा बढी वीर्य संकलन गरिएको र 48,800 डोज कृत्रिम गर्भाधानका लागि किसानसम्म पुर्याइएको पशु सेवा विभागका सूचना अधिकारी डाक्टर इन्दिरा शर्माले बताउनुभयो। मुर्रा उच्च दुग्ध उत्पादनका लागि प्रख्यात भैँसीको एक उन्नत जात हो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
13: नेपाली क्रिकेट टोलीका दिपेन्द्र सिंह एरी आईसीसीले जारी गरेको एक दिवसीय अलराउण्डर वरियतामा 22 स्थानमा रहेका छन्। एक स्थान माथि उक्लँदै उनी 22 वरियतामा पुगेका हुन्। सन्दीप लामिछाने 61 स्थानमा कायमै रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल सरेका हुन्। गुलशन झा 1 स्थान माथि उक्लँदै 72 स्थानमा रहेका छन्। त्यस्तै करण केसी 3 स्थान तल झर्दै बरिताको 90 स्थानमा रहेका छन्। यसै गरी ओडीआई ब्याटिङमा नेपालका आसिफ शेख 77, दिपेन्द्र 82, कुशल फुर्तेल 95 र कप्तान रोहित पौडेल 79 स्थानमा रहेका छन्। त्यस्तै एक दिवसीय बलिङमा सन्दीप 1 स्थान तल झर्दा 31 स्थानमा रहेका छन्। टी ट्वेन्टी आई बलिङ वरियतामा भने सन्दीप 49 स्थानमा कायमै छन्। टी ट्वेन्टी ब्याटिङमा कुशल फुर्तेल 1 स्थान तल झर्दा 55 स्थानमा रहे। नेपाली क्रिकेट टोली ओडीआई वरियतामा 17 र टी ट्वेन्टी आई वरियतामा 15 स्थानमा छ। नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली जर्सीलाई डीएल मेथडबाट 7 रनले हराएको छ। यो जितमा नेपाल 2 खेलको अभ्यास खेल 2-0 क्लिन स्विप गर्यो। जितको लागि
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 7.2 मिलीमिटर। पोखराको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 0.9 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 2.8 मिलीमिटर। र दिपायलको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 25 डिग्री सेल्सियस, वर्षा 3.2 मिलीमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अनुचित लेनदेन तथा मिटर ब्याज पीड़ितको माग सम्बोधन गर्न सरकारद्वारा वार्ता टोली गठन। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा महिला उद्यमी महासंघका प्रतिनिधिसँग छलफल। उद्यमशीलता विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाई। आगामी पुस्ता र प्रविधिलाई ध्यानमा राखेर शिक्षा सम्बन्धी विधेयक ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा जानकारी। र अमेरिका इरान वार्ता पुनः शुरू गर्न पाकिस्तानको आग्रह। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
14: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
15: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
16: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
17: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242। कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: फुटबल सिजन आयो, अब एक्साइटमेंट टीवीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
2: यो फुटबल सिजन हेर्नुहोस्, चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Mini LED TV। Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI।
3: सजिलो लाग्नेछन्।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 8 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। ठूलो आशा र अपेक्षाका साथ कार्यभार सम्हालेको वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास खर्चलाई अपेक्षा अनुसार गति दिन सकेन। बजेट अघिल्लो सरकारले प्रस्तुत गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी वर्तमान सरकारकै थियो। तर आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा पनि पूँजीगत खर्चको अवस्था फेरि निराशाजनक देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार सरकारले पूँजीगत बजेट मध्ये झण्डै 3,52 अर्ब रूपियाँ अर्थात 45% मात्रै खर्च गर्न सकेको छ। चालू खर्च र वित्तीय व्यवस्थातर्फको खर्च तुलनात्मक रूपमा अघि बढ़े पनि विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पूँजीगत खर्च भने लक्ष्यभन्दा निकै पछाडि परेको देखिन्छ। यसले विकास आयोजना समयमै सम्पन्न गर्ने सरकारी क्षमता, बजेट कार्यान्वयन प्रणाली र सार्वजनिक खर्च व्यवस्थापनमाथि फेरि प्रश्न उठाएको छ। हरेक वर्ष झैं यस वर्ष पनि आर्थिक वर्षको अन्तिम महिनामा ठूलो परिमाणमा बजेट खर्च गर्ने असारे विकासको प्रवृत्ति दोहोरिएको छ। वर्षभरि योजनाबद्ध रूपमा आयोजना कार्यान्वयन हुन नसक्दा अन्तिम समयमा हतार हतार खर्च गर्ने प्रवृत्तिले खर्चको गुणस्तर, पारदर्शिता र दीर्घकालीन प्रभावकारितामाथि प्रश्न उठाउने गरेको छ। विकास खर्च कमजोर हुँदा समग्र अर्थतन्त्रले अपेक्षित गति लिन सकेन। उत्पादन, रोजगारी, निजी लगानी तथा बजारको आर्थिक गतिविधिमा अपेक्षित विस्तार पनि हुन सकेको छैन। केही आर्थिक सूचकमा सुधारका संकेत देखिए पनि त्यसको प्रत्यक्ष लाभ आम नागरिकले अनुभूति गर्न सकेका छैनन्। त्यसैले सरकारप्रति नागरिकमा अझै पनि पर्ख र हेरको मनोविज्ञान कायमै रहेको देखिन्छ। अब सरकारका सामु सबैभन्दा ठूलो चुनौती भनेको बजेटलाई आर्थिक वर्षको शुरूदेखि नै योजनाबद्ध, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो। विकास आयोजना समयमै शुरू गर्ने, सार्वजनिक खरिद प्रक्रियालाई चुस्त बनाउने, परियोजना व्यवस्थापनमा सुधार ल्याउने तथा अन्तिम समयमा हुने अस्वाभाविक खर्चको प्रवृत्तिलाई अन्त्य गर्न सके मात्र बजेटको वास्तविक प्रतिफल अर्थतन्त्र र नागरिकसम्म पुग्न सक्छ। आजको कार्यक्रम बदलिदो नेपालमा हामी चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था, पूँजीगत खर्च, दोहोरिँदै आएको असारे विकासको प्रवृत्ति तथा आउँदो आर्थिक वर्षमा लक्ष्य अनुसार बजेट कार्यान्वयन गर्न सरकारले के गर्ने भन्ने विषयमा केन्द्रित रहेर कुराकानी गर्छौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
1: धन्यवाद।
0: समग्रमा यस वर्ष चाहिँ नेपालको सन्दर्भमा आर्थिक गतिविधिहरूलाई अर्थविदको दृष्टिकोणबाट हेर्दाखेरि के पाउनुभयो?
1: सामान्यत हेर्दाखेरि परम्परागत हिसाबकै आधारमा यो वर्ष पनि देखिन्छ, तर अलिकति चाहिँ पूँजीगत खर्च चाहिँ पहिलेको भन्दा पनि अलिक खराब अवस्थामा रहेको देखिन्छ। र खास गरेर चाहिँ सरकारले जुन किसिमको लक्ष्य लिएको थियो, यो चाहिँ आर्थिक लक्ष्यहरू, त्यो गत मागमा संशोधन गर्यो र त्यो संशोधित लक्ष्यहरू पनि पूरा गर्न सरकारलाई कठिन भइराखेको छ। त्यसले यो वर्ष चाहिँ अलिकति विशेष वर्ष, सुधारको वर्ष भनेर भन्न सकिने अवस्था छैन। सामान्यतया तपाईँको जुन ट्रेनमा चाहिँ विगतका वर्षहरूमा जे जस्ता उपलब्धि थिए त्यही मोरलेस लगभग त्यस्तै खालको उपलब्धि, तर अझ चालु पूँजीगत खर्च चाहिँ अझ कम भएको जस्तो मलाई लाग्छ। अहिले खास गरेर के हो भन्दाखेरि उहाँहरू चाहिँ अहिले चैत्र 13 गते गभर्मेन्ट बन्यो र खास गरेर चाहिँ करिब 2/3 सरकार छ। दुई तिहाईकै सरकार हुँदाखेरि पनि सरकारको मेन फोकस चाहिँ कानूनहरू बनाउने अथवा अध्यादेश मार्फत कानूनहरू ल्याउने र धेरै जसो समय चाहिँ यी कानूनहरू निर्माण गर्न सुशासनको उसमा सुशासनको लागि भनेर चाहिँ धरपकडहरू चाहिँ जारी राखेको अवस्था देखिन्छ र सबै फ्रन्टमा तपाईँको एउटा एक किसिमको एक्सनहरू भइराखेको देखिन्छ। अब यो इन्भाइरोमेन्टमा चाहिँ नर्मल्ली आर्थिक क्षेत्रमा कन्सन्ट्रेसन भएर र अहिले भइराखेका योजनाहरूको निर्माणमा चाहिँ प्रगति धेरै गर्न सकेको जस्तो देखिँदैन। खास गरेर अब निर्माण क्षेत्रमा उहाँहरूले अब निर्माण व्यवसायहरूसँग चाहिँ अलिक कडा रूपमा प्रस्तुत भएको हुन खोजेको देखियो। त्यसो हुँदाखेरि पनि निर्माण व्यवसायहरूले कोअपरेट गरेको अथवा त्यो चाहिँ निर्माण कार्यलाई चाहिँ अगाडि बढाएको देखिँदैन। उहाँहरूका पनि कतिपय समस्याहरू छन् जुन कि अस्ति प्रधानमन्त्रीसँगको भेटमा उहाँहरूले राख्नुभएको छ। यो चाहिँ खरिदसँग सम्बन्धित समस्याहरू छन्। त्यसले गर्दाखेरि यो साल चाहिँ खासै प्रगति भएको चाहिँ देखिँदैन। कारणहरू के हो भन्दाखेरि डेलिभरी हुन सकेको छैन, ओभरअलमा एक्सन चाहिँ देखिन्छ तर चाहिँ एचिभमेन्ट चाहिँ देखिन सकेका छन्। यद्यपि यो अलिकति समय पनि कम हो, चैत्रदेखि अहिले भनौँ न असारसम्म पिरियड भनेको त अलिकति कम नै हो। सुरुमा सरकारको ध्यान चाहिँ बजेट निर्माणतिर गयो, जेठ 15 त बजेटै निर्माण गर्ने कुरा भयो, बुझ्ने अर्थतन्त्र बुझ्ने कुराहरू भयो। त्यसले गर्दाखेरि अहिले परम्परागत हिसाबमै त्यो एचिभमेन्ट हुनु त्यति नौलो हुन्न, तर के भन्दाखेरि उहाँहरूको कमिटमेन्टको आधारमा हेर्दाखेरि मानिसले एक्सपेक्टेसन अलिकति बढी गर्नु स्वाभाविकै हो।
0: अब सरकारले यसअघिका सरकारले बनाएका गरेका नीति निर्माण भन्दा पनि आफ्नो हिसाबले चाहिँ केही नयाँ गर्नुपर्छ भन्ने तगरले सरकार अघि बढ़िरहेको देखिन्छ। असारे विकास खर्चको कुरा सधैँ गरिन्थ्यो, यसपटक पनि यो दोहोरियो, 3.5-4% जति चाहिँ असारको 15 दिनभित्र खर्च गर्यो भन्ने खालको यो पटक पनि सरकारले आरोप खेद्यो। विकास बजेट खर्च गर्न नसक्ने वर्षभरि, तर असारमा चाहिँ यो सरकारले पनि गर्यो भन्ने आलोचना खेद्यो, यसलाई कसरी लिन सकिन्छ एउटा अर्थविदको आँखाबाट?
1: यो चाहिँ एउटा त प्राविधिक समस्या पनि हो। प्राविधिक समस्या कस्तो भने, पहिले सम्पन्न भएकाको पनि तपाईँको बिल भाउचरहरू यो अन्तिममा क्लियर गर्ने जनरली के हुन्छ भने मानिसहरूको ट्रेन्ड, अब अरू बेलामा समय छँदै पेश गर्यो भने त्यसमा त्यसलाई चाहिँ अध्ययन गर्ने होइन, त्यसमा कमी कमजोरीहरू पत्ता लगाउने गर्ने, फेरि अब यो मिलेन ऊ मिलेन भनेर चाहिँ फर्काउने यो किसिमको हुन्छ। तर अन्तिममा पेश गरेपछि त अब भुक्तानी दिने कुरामा चाहिँ बढी सम्भावना देखिन्छ। त्यसले गर्दा तपाईँको निर्माण व्यवसायहरूले अथवा अरू जसले पेमेन्ट लिनुपर्छ उनीहरूले चाहिँ अन्तिममै त्यो चाहिँ पेश गर्ने र हतारमा चाहिँ पेमेन्ट लिने कुरा चाहिँ एउटा त्यो साइकोलोजीले पनि काम गर्छ। दोस्रो कुरा, सरकारसँग यो चाहिँ तपाईँको राजस्वको अभावको कारणले गर्दाखेरि, पैसाको अभावको कारणले गर्दाखेरि कतिपय प्रोजेक्टहरू कम्प्लिट भए पनि त्यसको बिल पेमेन्ट गर्न सक्दैन, किनभने पैसा चाहियो नि पेमेन्ट गर्न। त्यो कारणले पनि यो अन्तिममा लोड चाहिँ पर्ने हो। तर यो राम्रो किन होइन भन्दाखेरि, अन्तिममा खर्च गर्दाखेरि पुरानो निर्माण भइसकेको खर्च गर्दाखेरि त त्यति क्वालिटीमा असर नपर्ला, तर नयाँ कामहरू हतार हतार चाहिँ तपाईँको असारे विकास भनेर चाहिँ असारमा सम्पन्न गर्ने अथवा जेठो असारमा चाहिँ जस्तो भए पनि तपाईँको कम्प्लिट भयो भनेर सम्पन्न गरेर त्यो पैसा लिने प्रवृत्ति, अथवा सरकारले पनि आफ्नो प्रगति देखाउने नाममा चाहिँ तपाईँले जसरी पनि पैसा रिलिज गर्न चाहिँ सरकार पनि उद्यत हुने प्रवृत्ति हिजोको जुन छ, यसले चाहिँ तपाईँको पुँजीको एउटा प्रतिफल दिने गरी चाहिँ त्यसको खर्च नभएको अवस्था चाहिँ हो।
0: यसमा चाहिँ सरकारको मात्रै कमजोरी नभएर आम निर्माण व्यवसाय, निर्माण क्षेत्र, निजी क्षेत्र सबैको चाहिँ कमजोरी देखिन्छ। यो असारे विकासको कुरामा सबै जिम्मेवार छ। पुँजीगत खर्च झण्डै 45% मात्रै भएछ, योभन्दा अघिल्लो वर्षहरूको तुलनामा चाहिँ यसलाई कसरी लिने?
1: यो वर्ष चाहिँ यो 45% पनि धेरै पछि चाहिँ यो 45 पुगेको होइन भने यो 22-25 धेरै समय अल्झिएको पनि अवस्था थियो। त्यसले गर्दाखेरि यो हिसाबले हेर्दाखेरि यो चाहिँ अलिकति कम त हो, तर धेरै कम चाहिँ 45 पुगिसकेको हुनाले धेरै कम नहोला, किनभने यो फाइनल यसको हिसाब किताब आउँदाखेरि अब अरब अरबमा चाहिँ दिनदिनै खर्च भइरहेको छ नि, त्यो फाइनल हिसाब आउँदाखेरि मलाई लाग्छ यो 55-60 बीचमा चाहिँ यो पुँजीगत खर्च आउँछ होला। जबकि अरू पहिलाका हिसाब हेऱ्यो भने 60-65 हुन्थ्यो, त्यही 5-10 जतिको चाहिँ अन्तर हुन्छ कि जस्तो लाग्छ मलाई पहिलाको हिसाबले हेर्दाखेरि। तर यो सन्तोष मान्ने कुरा होइन, त्यसै त पुँजीगत तपाईँ लगानी ज्यादै कम छ, 3-4 तपाईँ खर्ब मात्र पुँजीगत लगानी छ, त्यसको पनि तपाईँ 55-60% मात्रै खर्च गर्नुहुन्छ भने यो मुलुकमा लगानी कहाँबाट आउँछ? सरकारी लगानी, सरकारी लगानी राम्रोसँग नबढिसकेपछि त्यसले चाहिँ प्राइभेट लगानीलाई पनि आकर्षित गर्दैन। त्यस कारणले यो पुँजीगत लगानी खर्च गर्न नसक्ने हिजोदेखिको जुन समस्याहरू छ त्यो समस्या ठिक छ। यो नयाँ सरकारलाई चाहिँ के भने, भर्खरै आएको हुनाले अहिले चाहिँ कतिपय संख्याको सुविधा दिन सकिन्छ, तर यो सरकारको पनि तपाईँको यो साउन 1 गतेदेखि दिनगन्ती हुन्छ र आउने माघमा त यो सरकारले आफैले बनाएको बजेट आफैले 6 महिना कार्यान्वयन गर्दाखेरि कुन स्पिडमा गरेका छ र कसरी गरेका छ भन्ने कुराको मूल्याङ्कन त हुन्छ। जनताको अपेक्षा के हो भने यसले राम्रो गरोस्, यसले हिजोका कमी कमजोरीलाई सुधारोस् र राम्रोसँग अगाडि बढोस् र मुलुकले एउटा गति लियोस् भन्ने हो। तर सरकार चारैतिर चाहिँ एउटा समस्याको भुमरीमा छ र यसले समस्यालाई चाहिँ आर्थिक समस्यालाई परिगेल्न सकिराखेको अवस्था छैन।
0: अब आगामी दिनहरूमा चाहिँ सरकारले अहिलेदेखि नै कस्तो खालको त्यो चाहिँ सोच विकास गर्नुपर्ने अवस्था देखिन्छ, जबकि आगामी आर्थिक वर्षको अन्त्यसम्ममा समग्र रूपमा अर्थतन्त्रमा यो बजेट खर्च चाहिँ असारमा मात्रै सीमित नहोस्, त्यसका लागि के हुनसक्छ कार्ययोजना? यहाँको अनुभवबाट के देख्नुहुन्छ?
1: अब एउटा त सरकारले यो बारेमा केही कामहरू अगाडि बढाएको छ, जस्तो चाहिँ खरिद ऐनको दोस्रो संशोधन 2083 अन्तर्गत अब चाहिँ एकदमै 30% भन्दा कम बिड गर्ने लो बिडरलाई चाहिँ त्यसको चाहिँ तपाईँको रेट एनालिसिसहरू माग्ने र त्यो सम्बन्ध हुन सक्छ गर्न सक्छ भनेर चाहिँ एनालिसिस गरेपछि मात्र दिने निर्णय गर्ने कुराहरू छ।

0: त्यो चाहिँ सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अहिले के छ?
1: अब विगतको अभ्यास भन्ने हो नि, विगतको अभ्यास चाहिँ अलिकति साँठगाँठमै थियो तपाईँको। हामीले निष्पक्ष रूपमा भन्दा स्पष्ट भन्दाखेरि के हो भन्दाखेरि, निजी क्षेत्र जसको चाहिँ एकदम सरकारको नेतृत्वसँग पहुँच छ तिनैले ठेक्का पाउने, तिनैले त्यो चाहिँ सबैको छया फया मिलाउने, यो सब कुरा गर्ने र त्यसरी चाहिँ तपाईँको चाहिँ एउटा चाहिँ आर्थिक लाभ लिने, दुवैले आर्थिक लाभ लिने किसिमको चाहिँ प्रवृत्ति हिजो देखिया थियो। र यसले गर्दाखेरि के थियो भन्दाखेरि, सामान्य जनतालाई थाहा नहुने र एउटा सामान्य मानिस सामान्य व्यवसायले व्यवसाय गर्न नसक्ने वातावरण, किन भन्दाखेरि रुल अफ द गेम नभइसकेपछि र ट्रान्सप्यारेन्टली व्यवसाय गर्न नसकिने भइसकेपछि र तपाईँको केही मान्छेले मात्रै तपाईँको ठेकापट्टा पाउने अवस्था भइसकेपछि त्यो पद्धति त्यो प्रणालीबाट विकास हुन सक्ने अवस्था थिएन, जसले गर्दाखेरि मुलुक चाहिँ तपाईँको 30-35 वर्षमा पनि एउटा चाहिँ केही पूर्वाधारको निर्माण त भयो होला तर त्यसको कस्टको कुरा, लागतको कुरा, त्यसको तपाईँको उपयोगिताको कुरा, त्यसको उपलब्धिको कुरालाई हेर्ने हो भने त्यो अर्कै कहानीहरू छ। अब अहिलेको सरकारले यी कुराहरूलाई चाहिँ म चाहिँ परिवर्तन गर्छु भनेर आएको हो, बाचासहित 100 बाचासहित यो सरकार आएको छ र यसले चाहिँ सुरुमा के भयो भन्दाखेरि, हुनसक्छ अनुभवको कमीले गर्दाखेरि अलिकति यिनीहरू चाहिँ बदमासहरू हुन् भन्ने हिसाबले चाहिँ अलिकति तपाईँको उनीहरूलाई उनीहरूसँग गर्ने व्यवहार चाहिँ अलिकति कडा व्यवहारबाट सरकार उत्रेको थियो। तर पछिल्लो चरणमा हेर्दाखेरि के भन्ने, प्रधानमन्त्रीले चाहिँ यो औद्योगिक व्यवसायीहरूलाई र निर्माण व्यवसायलाई पनि छुट्टाछुट्टै भेटिसकेपछि मलाई लाग्छ उहाँहरूलाई पनि यो चाहिँ परिस्थितिको चाहिँ अन्दाज चाहिँ भयो होला। र जहाँसम्म यो धरपकडको कुरा छ, अब एउटा कुरा अनुभवले के सिद्ध गरेको कुरा हो भने, व्यवसायहरू उद्योगिक व्यवसायहरूलाई तपाईँको पहिला सुन्ने अनि मात्रै आवश्यक पर्यो भने थुन्ने भन्ने कुराले त्यो चाहिँ त्यो गहिरो विषय हो। त्यो भनेको के भन्दाखेरि, तपाईँले सुरुमै थुन्नुभयो भने उनीहरूको व्यवसाय अस्तव्यस्त हुन्छ, व्यवसाय अस्तव्यस्त भयो भने त्यसले रोजगारीलाई असर पार्छ, त्यसले उत्पादनलाई असर पार्छ, त्यसले ट्याक्सलाई असर पार्छ, त्यसले अन्तत मुलुकलाई नै असर पार्छ। त्यो किसिमको अस्तव्यस्तता चाहिँ सरकारले चाहिँ हुन दिनु हुँदैन। मतलब जसले गल्ती गरेको छ उसलाई दण्डित हुनुपर्छ, जसले चाहिँ तपाईँको गल्ती गरेको छ बदमासी गर्छ त्यसले क्षतिपूर्ति तिर्नुपर्छ, सब कुरा हुनुपर्छ। तर मुलुकको व्यवसाय, अमुकको नाम जसुकै नाममा होस् तर त्यो मुलुकको व्यवसाय हो, त्यो व्यवसाय बिग्रन दिन चाहिँ हुँदैन।
0: यसपछि यो राजस्व असुलीको कुरा गर्दा, राजस्व प्राप्तिको कुरा गर्दाखेरि झण्डै 15 अर्ब 33 अर्बको त्यो लक्ष्य राजस्व प्राप्तिको थियो, तर सरकारले चाहिँ कुल प्राप्तिको सन्दर्भमा कुरा गर्दाखेरि 12 खर्ब 28 अर्ब झण्डै 80% त्यो राजस्व संकलनको लक्ष्य हासिल गरेछ। यसलाई चाहिँ सन्तोषजनक रूपमा लिने कि कसरी लिने?
1: अब यसलाई हामीले धेरै सन्तोषजनक रूपमा पनि लिनु हुँदैन, किन भन्दाखेरि तपाईँको 80% भनेको पनि कम नै हो, तपाईँको आकलनको हिसाबले हेर्दाखेरि कम नै हो। तर के भन्दाखेरि, दुईटा सरकारले काम गरेको हुनाले चाहिँ यो चाहिँ उपलब्धि चाहिँ त्यति नराम्रो पनि भन्न मिल्दैन। तर कुरा के हो भन्दाखेरि, हामीले राजस्व उठाउनु मात्रै बल गरेर भन्दा, राजस्व उठ्ने आधारहरू हामीले कति सिर्जना गर्न सक्यौं, र व्यापार व्यवसायको अवस्था के छ? मुलुकमा व्यापार व्यवसाय फस्टायो भने त कर आउने हो। त्यसै गरी चाहिँ तपाईँको आयात भनेको के भन्दाखेरि, मुलुकमा मागको अवस्था, एग्रिगेट डिमाण्ड अहिले कम छ, यो मानिसहरूले के गरिराखेको छ भन्दाखेरि जीवन निर्वाहमा नै गर्न कठिन भएको हुनाले तपाईँको अलिकति राम्रो खाउँ राम्रो लाउँ भन्ने समय अहिले छैन, किनभने ब्याङ्कमा 2% राख्यो भने त्यसको ब्याज 2% छ, रोजगारी पाइँदैन, भएका रोजगारी मान्छेको गुमिरहेछ, भनेपछि बजारमा माग कहाँबाट बढ्छ? बजारमा माग नबढिकन तपाईँको आयात बढ्दैन, आयात नबढिकन हाम्रो आयातमुखी अर्थतन्त्र भावले त्यहाँ चाहिँ भन्सारहरू बढ्न सक्ने होइन। केही मात्रामा गाडीको आयातले गर्दाखेरि केही मात्रामा त्यो भएको छ, तर पनि के भन्दाखेरि यो रेमिटेन्स र आयातमा आधारित अर्थतन्त्र चाहिँ दिगो हुन सक्दैन। मुलुकभित्र चाहिँ जुन किसिमको उद्योग व्यवसायहरू छ त्यो चाहिँ फस्टाउने किसिमको, यसलाई चाहिँ आयातलाई प्रस्थापन गर्ने किसिमको, मुलुक चाहिँ एउटा आत्मनिर्भरतातिर जाने किसिमको नीति त देखिन्छ, तर त्यो अनुसार त्यसलाई चाहिँ तपाईँको अगाडि बढाउनको निम्ति विभिन्न इन्सेन्टिभ मेकानिजमहरू र सरकारले त्यो अनुकूलको नीतिहरू निर्माण गरेर कार्यान्वयनमा जानुपर्ने अवस्था छ। हेरौँ सरकार कसरी जान्छ।
0: यहाँले भन्नुभयो आधार तय गर्नु पर्यो, राजस्व संकलनको लक्ष्य मात्रै राखेर भएन, अलिकति महत्वाकांक्षा पनि बढी देखिएको, राजस्व जसरी पनि राजस्व उठाइहालिन्छ, राजस्वको आधारमा बजेट खर्च पनि भइ नै हाल्छ भन्ने खालको।
1: यो एउटा के छ भन्दाखेरि, तपाईँको एउटा त के भने, हाम्रो जुन चाहिँ चालु खर्च चाहिँ घटाउन नसक्ने बाध्यताहरू छन्। अब हाम्रो चालु खर्च जस्तो भनौँ न, सरकारले नगरी नहुने खर्च नै 14-15 खर्बको पुगिसक्यो, सामाजिक सुरक्षासँग सम्बन्धित, तलब भत्तासँग सम्बन्धित, होइन यी सारा कुराहरूले गर्दाखेरि र त्यसपछि सामा ब्याज तिर्ने कुराहरू भन्नुहोस् न, सजिलोसँग कुरा

0: गर्दाखेरि तपाईँको पाँच छ खर्ब चाहिँ तपाईँ तल्ल भत्तामा जाने, त्यसपछि चार खर्ब जति तपाईँको चाहिँ सामव्याज तिर्नेमा जाने, त्यसपछि तीन चार चाहिँ तीन जति तपाईँको सामाजिक सुरक्षा जाने भने पाँच चार नौ तिन बाह्र तेह्र त गइगयो। अब विकास गर्नको लागि दुई तिन खर्ब चाहियो, सोह्र खर्ब भन्दा कमको त बनाउनु पनि भएन बजेट। अब त्यही गर्नलाई पनि त आउने कहाँबाट हो त भन्दाखेरि आउने त लिमिटेड छ। तपाईँको पक्का आउने भनेको आन्तरिक ऋण लिन चाहिँ सरकारले चाहँदाखेरि आन्तरिक ऋण ल्याएछ। अब वैदेशिक ऋण चाहिँ त्यो अनुसारको आउँदैन, वैदेशिक अनुदान अझ कम भएर गइरहेको छ, ट्याक्सको हालत यो छ, त्यसले गर्दाखेरि दबाव चाहिँ छ। अब सरकारले किन चाहिँ तपाईँको ठूलो बजेट बनाउँछ मैले बुझेको छैन। जस्तो सरकारले यसपालि पनि 21 अर्ब होइन 24 अर्ब 34 करोडको बजेट बनायो नि, मन लाग्छ 1580 अर्ब चाहिँ तपाईँको चाहिँ राजस्व उठाउनुपर्छ। अब यो उठाउन सक्छ सक्दैन, यो शंका घेरामा छ, उठाउन सकोस् त्यो शुभकामना छ, तर शंका घेरामा छ। त्यसले गर्दाखेरि खर्च कटौतीलाई अलिकति तपाईँको निर्मम हिसाबबाट गर्नुपर्ने केही मात्रामा प्रयास गरे पनि, तर के देखिन्छ भने यसपालिको चालू खर्च पनि त्यो अनुसार घटेन के, विभिन्न निकायलाई गाभ्ने कुरा होइन, विभिन्न उसलाई चाहिँ खारिज गर्ने कुरा, निकायहरूलाई खारिज गर्ने कुरा, यो कुराहरू भन्दा भन्दै पनि तपाईँको चालू खर्च त कम भएको छैन, अनुदान कम भएको छैन, त्यसै किसिमको चाहिँ तपाईँको सब्सिडीहरू केही कम भएको छैन। त्यसले गर्दाखेरि सरकारले अलिकति ट्रान्सप्यारेन्टली अलि चाहिँ तपाईँको यो चालू खर्च नघटाइकन यो राम्रो गर्न सकिने अवस्था छैन।
1: संरचनागत सुधारकै आवश्यक छ कि जस्तो कर्मचारी चाहिँ आवश्यकता भन्दा बढी महसुस भएको अथवा चाहिँ अस्तव्यस्त तरिकाले कर्मचारीले एकातिर चाहिँ तलब कम भयो भन्ने नेपालमा, अर्कोतर्फ चालू खर्च बढ्या बढी हुने, यो चाहिँ समस्या कहाँनिर छ?
0: अनि यो समस्या त के हो भने अहिले हामीले जुन किसिमको एआईदेखि सम्पूर्ण तपाईँको आधुनिक प्रविधिहरू छ, अब हामी चाहिँ पेपरलेस सोसाइटीमा गइसक्यौँ होइन, सबै कुरा अनलाइनबाट हुने अवस्था भइसकेपछि, र हिजो चाहिँ 100 जनाले गर्ने काम आज 5 जनाले गर्न सक्छ, त्यो किसिमको प्रविधिको प्रयोग गरेर त्यो किसिमको प्रोडक्टिभिटी उत्पादकत्वमा हामी जाने हो भने कर्मचारीको संख्या जसरी लोकसेवा आयोगले विज्ञापन गरे गरे सुन्छु, अरूले पनि विज्ञापन गरे गरे सुन्छु, म अचम्म लाग्छ मलाई, किन भन्दा भएका मानिसहरूको क्रमशः उनीहरू तपाईँ भनौँ केही सुविधा दिएर बाहिर जान्छन् भने पनि ठिक छ, जबरजस्ती निकाल्नु त त्यति उचित होइन, किनभने त्यो स्थायी जागिरमा गएका मान्छे जबरजस्ती, तर जब त्यहाँ खाली हुन्छ खालीमा चाहिँ पदपूर्ति गर्नुपर्छ भने जस्तो मलाई लाग्दैन, र त्यो किसिमबाट सानो यसलाई चाहिँ लिन चाहिँ तपाईँको स्टाफ सानो स्टाफ, तर त्यसलाई चाहिँ सुविधाहरू तलबहरू राम्रो सुविधा दिनुपर्छ। अहिले कर्मचारीको तलबले खानु पाउँदैन, किनभने 50,000 भन्दा कमले चाहिँ तपाईँको 3-4 जना बच्चा भएकोले त्यो सामान्य जीवन पनि अपनाउनु छ, एउटा राम्रो स्कुलको सामान्य राम्रो पनि होइन, एउटा मध्यम स्तरीय निम्न मध्यम स्तरीय स्कुलको फी चाहिँ 20-25 हजार छ, त्यो 20-25 हजारतिर एउटा बच्चा पढाउन नसक्ने तलब चाहिँ दिएर हुँदैन, त्यसमा यसलाई सानो गर्नुपर्छ, तलब सुविधा राम्रो गर्नुपर्छ, काम लिनपर्छ र प्रविधिको चाहिँ प्रयोग गर्नुपर्छ, त्यो ट्रेनतिर त्यो त्यो दिशातिर सरकार मुभ गर्नुपर्छ, र सानो तर चाहिने किसिमको सुविधा दिएर चाहिँ चलाउनुपर्छ भन्ने मन लाग्छ।
1: चालू खर्चको कुरा गरौँ, यो विकास बजेट अथवा पुँजीगत खर्च कम हुँदाखेरि यसले चाहिँ रोजगारी उत्पादन र आर्थिक वृद्धिमा कस्तो खालको असर पार्छ, यसलाई चाहिँ विगतमा के छ त्यस्तो अनुभव यहाँसँग?
0: अब यो वास्तवमा यो चाहिँ जब जब पुँजीगत खर्च हुँदैन, पुँजीगत खर्च नभइसकेपछि सबभन्दा पहिलो त के भन्नु रोजगारीले यसले असर पार्छ, रोजगारीलाई असर पार्ने भइसकेपछि अब तिनीहरूले चाहिँ जुन किसिमको पर्चेजिङ पावर थियो नि, कामदारहरूको जुन किसिमको क्रय शक्ति थियो, अब तिनको क्रय शक्ति कम हुन्छ, कम भइसकेपछि बजार चाहिँ चलायमान हुन सक्दैन, एक यसले बजारलाई पनि असर पार्यो, यसलाई पनि असर पार्यो, जब बिजनेसलाई यसले असर पार्छ त्यो असर पारिसकेपछि तपाईँको त्यसले करलाई पनि असर पार्छ, उत्पादनलाई पनि असर पार्छ, आपूर्तिलाई पनि असर पार्छ, त्यो किसिमको अवस्था आउँछ। र त्यो के हो भन्दाखेरि तपाईँको जब जब सरकारले पुँजीगत खर्च गर्छ त्यसपछि जनताको हातमा त्यो पैसा आउँछ, बजारमा त्यो पैसा आउँछ, त्यो पैसाले अरू चाहिँ तपाईँको रिइन्भेस्टमेन्ट हुन्छ नि, अर्को इन्भेस्टमेन्ट जाला अथवा अर्को कन्जम्सनमा जाला केमा जाला, त्यसले एउटा चलायमान गर्ने हुन्छ, त्यो चलायमान हुन सकेन। र सरकारले गर्ने पुँजीगत खर्च केमा गर्छ त इन जेनरल्ली तपाईँको पूर्वाधार निर्माणमा त्यसले खर्च गर्छ, त्यो पूर्वाधार निर्माण भइसकेपछि राम्रो पूर्वाधार भएपछि त्यसले चाहिँ प्राइभेट सेक्टरको बिजनेसलाई त्यसले मदद गर्छ, त्यो बिजनेसबाट प्रोडक्टिभिटी बढ्छ, जस्तो राम्रो रोड भयो भने एकदम राम्रो रोडमा चाहिँ प्राइभेट सेक्टरको चाहिँ जुन यातायात लागत कम हुन्छ होइन। त्यो किसिमको एउटा पूर्वाधारमा भएको खर्च चाहिँ गुणात्मक भएन, राम्रो पूर्वाधार बनाउन सकेन, त्यो चाहिँ वर्षौं लाग्यो भने त्यसले प्राइभेट सेक्टरको ग्रोथलाई पनि असर पार्छ।
1: आमदानी र खर्चको अन्तर चाहिँ नेपालको सन्दर्भमा कस्तो छ? त्यो ठ्याक्कै एक आपसमा सामञ्जस्यतापूर्ण छ कि छैन, अथवा सरकारले यसमा सुधार गर्नुपर्ने विषय के छ?
0: आमदानी र खर्च त हामी चाहिँ लामो समयदेखि बजेट डेफिसिटमा तला छौँ, घाटा बजेटमा हामी काम गरिरहेका छौँ। र घाटा भनेको हाम्रो जुन किसिमको राजस्व हुन्छ, राजस्वले लगभग चाहिँ हाम्रो केही मात्रा मात्रै बचत होला, यो चाहिँ चालू खर्चलाई मात्रै पुग्छ, चालू खर्चलाई मात्रै पुग्छ। त्यसपछि विकास खर्चको कुरा, तपाईँ ऋण तिर्ने कुरा ल्याउनुहोस्। अब ऋण तिर्नको निम्ति सामाव्याज, ऋणको सामाव्याज तिर्न हामीले ऋण लिन परिरहेको छ। हिसाब गर्यो भने झन्डै चाहिँ हामी चार साढे तीन चार चाहिँ तपाईँको चार चार पाँच ऋण लिन्छौँ, अनि त्यही बराबरको चाहिँ फेरि सामाव्याज तिरिया हुन्छौँ क्या। यस्तो एउटा ट्र्यापमा हामी परिसकेका छौँ, त्यसले गर्दाखेरि यो चाहिँ घाटा बजेटमा छ। तर यो चाहिँ तत्काल गर्छु भनेर सम्भव छैन, जबसम्म इकोनोमीलाई विस्तार गर्न सकिँदैन। विस्तार भनेको के भने भइराखेको इकोनोमीलाई विस्तार गर्नु पऱ्यो। अर्को चाहिँ हाम्रो अनौपचारिक अर्थतन्त्र करिब करिब चाहिँ तपाईँको झन्डै 45-50% चाहिँ अनौपचारिक अर्थतन्त्र, त्यसलाई औपचारिकरण गर्यो भने त्यो चाहिँ यदि औपचारिकता बनाइयो भने त्यसबाट चाहिँ के हुन्छ भने सर्टेन चाहिँ कर आउन थाल्छ, त्यसलाई सुविधा पनि दिनुपर्ला, तर के भने करहरू आउन थाल्छ र एउटा जीडीपीको साइज पनि अलिकति बढ्दै जान्छ, सरकारको क्षमता पनि बढ्दै जान्छ।
1: अब कतिपय अर्थतन्त्रको जानकार नराख्ने मान्छेहरूलाई यो अनौपचारिक अर्थतन्त्रको बारेमा जानकारी नहुन सक्छ, त्यसको के कुन कुन क्षेत्र हुन सक्छ र त्यसमा सरकारले के गर्न सक्छ त्यसलाई चाहिँ आफ्नो मातहत ल्याउन?
0: अब आफ्नो मातहत ल्याउनको लागि चाहिँ सरकारले के गर्ने हो भन्दाखेरि तपाईँको यो चाहिँ करिब करिब चाहिँ सरकारले त्यो दर्ताहरूलाई सहज गरिदिनु पर्यो, अर्को जानकारी दिनु पर्यो, र सरकारले चाहिँ दर्तामा गयो भने सरकारले उनीहरूलाई के कस्तो सुविधाहरू दिन सक्छ, होइन कतिपय त सुविधा पनि दिन्छ सरकारले, के कस्तो सुविधाहरू दिन सक्छ र उनीहरूलाई के फाइदा हुन सक्छ र त्योबाट चाहिँ त्यहाँ काम गर्नेहरूको निम्ति चाहिँ के किसिमका सामाजिक सुरक्षासँग सम्बन्धित फाइदाहरू प्राप्त गर्न सक्छ र अन्तत त्यो चाहिँ एउटा मुलुकको लागि के बेनिफिट हुन सक्छ, यो कुराहरू चाहिँ सरकारले बुझाउनु पनि पर्यो, चेतना जागृत पनि गर्नु पर्यो र अभियान पनि चलाउनु पर्यो। खास गरेर चाहिँ के हो भने अब यो धेरै जसो त के छ भने दर्ता नगरिकन चलाउने, दर्ता भए पनि कम्पनी दर्ता भए पनि भ्याटमा दर्ता नहुने, होइन त्यो त्यो त्यो किसिमबाट चलिरहेको छ। र यो अनौपचारिक अर्थमा धेरै जसो महिलाहरू काम गरेका छन् र त्यो महिलाहरूले काम गरिराखेको हुनाले र यो सबै साना मानिसहरूले काम गरेको हुनाले यसलाई चाहिँ सरकारले यसलाई मतलब हानि पुर्याउने काम गर्नु हुँदैन, यसलाई क्रमशः भित्र्याएर एउटा औपचारिकरणमा ल्याउनुपर्छ र सरकार त्यो दिशामा जानुपर्छ। सरकारलाई समस्या थाहा छ र अब भित्र ल्याउने कुरामा चाहिँ जोड गर्नुपर्छ भन्ने लाग्छ।
1: सरकारले वर्षेनी चाहिँ वैदेशिक लगानी प्रतिबद्धता यति उति भनेर हामी सुन्छौँ, तर त्यो भने अनुसार चाहिँ नेपालमा त्यो आउँदैन भन्ने एउटा अर्को समस्या छ अर्थतन्त्रको। यसमा चाहिँ के खासमा के हो समस्या, किन त्यो भने बमोजिम चाहिँ लगानी आउँदैन भित्रिँदैन देशभित्र?
0: अब लगानीकै कुरा गर्ने भने जुन किसिमको कमिटमेन्ट र यहाँ आएर हेर्ने भने एउटा सर्वे गरेका थियो नेपाल राष्ट्र ब्याङ्कले, करिब चाहिँ 33-34% मात्रै कमिटमेन्टको 33-34% मात्रै नेपालमा आएको छ भनिन्छ। यो कुरा सत्य हो किनभने 2011 सालदेखि हामीले इन्भेस्टमेन्ट बोर्ड चाहिँ नेपालमा स्थापना भएर काम गर्न थाल्यो, आज 2026 भयो। यो बेलासम्म तपाईँको इन्भेस्टमेन्ट बोर्डको ठुलो इन्भेस्ट समिट पनि भए, सारा भए सारा भए, अहिलेसम्म कम्प्लिट भएको प्रोजेक्ट कुन भन्दा जम्मा दुईटा प्रोजेक्ट कम्प्लिट भयो, वङ्सी सिमेन्ट र एउटा वर्सन कि भन्ने सिमेन्ट दुईटा आएको छ, जम्मा दुईटा आएको छ, अरू विभिन्न चरणमा होलान् तर आउटपुट देखिएन, होइन। र इन्भेस्टमेन्ट भनेको सबै क्षेत्रमा चाहिँ हुनुपर्ने, खालि इनर्जी सेक्टरमा उसले इन्भेस्टमेन्ट ल्याए भनेर कमिटमेन्ट पनि केमा आएको छ त भन्दाखेरि 80% इनर्जी सेक्टरमा छ, र उद्योग विभागले पनि यति आयो उति आयो भनेर भन्छ लगानी, तर त्यहाँ साँच्चै लगानी कति आयो भन्ने छैन। उसले चाहिँ एउटा प्रपोजल पेस गर्यो, म यति लगानी ल्याउँछु भनेर भन्छ, त्यसले त्यो एप्रुभ भएपछि यति लगानी आयो भनेर भन्ने कुरा आयो क्या। साँच्चै कति आयो त भन्दाखेरि साँच्चै आयो भन्दा चाहिँ गएको वर्ष 5-6 अरब आएको थियो है। अब हाम्रो हेर्ने हो भने 17-18 अर्ब वार्षिक आएको देखिन्छ राष्ट्र ब्याङ्कको डेटाबाट हेर्ने हो भने, होइन। अब यस्तो किसिमको लगानीले कहाँ हुन्छ, जबकि इन्भेस्टमेन्ट समिटहरू 3-4 भएको छ, प्राइभेट सेक्टरले पनि आफ्नै हिसाबले समिटहरू गरिरहेको छ, तर पनि आएको छ। नआउनु पछाडि कारण के हो भने यहाँकै प्राइभेट सेक्टरहरू चाहिँ सरकारको नीति र व्यवहारबाट सन्तुष्ट छैन, त्यो आफै सन्तुष्ट नभएपछि उसले आफ्नो कलिगलाई यहाँ ल्याउँदैन, उसले त्यो चाहिँ के भन्दाखेरि त्यो मेसेज त्यसरी जाँदैन। उनीहरू सरकारसँग चाहिँ एउटा के भन्दाखेरि एउटा मर्यादाको लागि र एउटा सभ्यता सभ्य दृष्टिकोणले चाहिँ नम्र भएर कुरा गरे पनि बाहिर त खुला भएर कुरा गर्छन्। त्यसमा नेपालमा इन्भेस्टमेन्टको क्लाइमेट बनिया छैन, खास गरेर चाहिँ सरकारको शैली जुन छ शैली ठिक छैन। अहिले भन्न त के थियो भन्दाखेरि टाइम बाउन्ड हिसाबबाट फाइलहरू क्लियर गर्ने भन्थ्यो नि, अहिले पनि भन्छ नि कहाँ फाइल छ त्यो कुरा तपाईँ ट्र्याकिङ गर्नु मिल्छ के गर्नु मिल्छ सात दिनभन्दा नगर्ने यो सब कुरा भन्छ। तर हेरौँ प्र्याक्टिसमा गर्न सकिन्छ कि सकिँदैन। यो कुराहरूले गर्दाखेरि हाम्रो चाहिँ इन्भेस्टमेन्ट फ्रेन्डली वातावरण बनाउन सकेन। नीति ठिकै होला तर जब त्यो नीति इम्प्लिमेन्ट हुने कुरा छ त्यसमा चाहिँ ब्युरोक्रेसीको चाहिँ जुन किसिमको ह्यासल्सहरू बेहोर्नुपर्छ त्यो कडा छ। यो ह्यासल्सहरू चाहिँ तपाईँको नयाँ पुस्ताले युवाहरूले गर्दै सक्छ। अहिले मैहुम भनेका चाहिँ तपाईँको यो चाहिँ इन्डस्ट्रियलिस्टहरूको पनि उयो बाउली इस्टाब्लिस गरेको कम्पनीमा आएर चाहिँ तपाईँको सिइओ हुने शैली होला, तर कम्पनी आफैले डेभलप गर्न सक्ने वातावरण यहाँ छैन। उनीहरू चाहिँ अलिकति प्रेडिक्टेबल इन्भाइरोमेन्ट खोज्छन्।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज कार्यक्रममा हामी आर्थिक वर्षको अन्त्यसम्म पनि अपेक्षा अनुसार पुँजीगत खर्च हुन नसक्नुका कारण त्यसले अर्थतन्त्रमा पारेको प्रभाव तथा आउँदा दिनमा आवश्यक सुधारका उपायबारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टिभी। Samsung Vision AI टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: सबै लागु हुनेछन्।
4: सीधा कुरा प्रश्न विचार
5: उज्यालो रेडियो नेटवर्क।
1: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी चालू आर्थिक वर्षको बजेट खर्चको अवस्था, आउँदा दिनमा बजेटलाई आर्थिक वर्षको शुरूदेखि नै योजनाबद्ध पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उपाय तथा बजेटको प्रतिफल अर्थतन्त्र र नागरिकसम्म कसरी पुर्याउने भन्ने विषयमा वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रमको दोस्रो खण्डमा डाक्टर नेपालसँगको कुराकानी शुरू गरौं। निजी क्षेत्रसँग सरकारको सहकार्य कसरी प्रभावकारी बनाउने र वैदेशिक लगानीको प्रतिबद्धतालाई व्यवहारमा कसरी उतार्ने भन्ने जिज्ञासाबाट।
0: अहिलेको यो सिनारियोमा मलाई लाग्छ सरकारले चाहिँ यो चाहिँ सुन्ने र अनि त्यसपछि साँच्चै उभयो भने त्यसलाई चाहिँ तपाईँको कार्यवाहीमा लगाउने, तपाईँको मतलब चाहिँ बदमासी गरेपछि छुट कसैलाई हुनुहुन्न। तर सरकारले कार्यवाही गर्दाखेरि चाहिँ बिजनेस बिग्रने गरी गर्न हुँदैन। बिजनेस बिग्रियो भने उसले तिर्ने त त्यही बिजनेसबाट हो नि,
6: त्यसको असर तल्लो तहसँग
0: पर्छ। त्यसले गर्दा त्यसरी जानु हुँदैन। अब अहिले इन्भेस्टमेन्टको हिसाबले हेऱ्यो भने सरकारले केही कुराहरू चाहिँ तपाईँको इज सहज बनाउने कुरा गरिरहेको छ। जस्तो चाहिँ विदेशी विनिमयहरू चाहिँ यहाँ चाहिँ जस्तो भनौँ विदेशी मुद्राहरू ल्याउने कुराहरू भयो, यहाँबाट चाहिँ तपाईँको रिप्याट्रिएसनको कुराहरू त्यसलाई अलिकति सहजीकरण गर्ने र अनि ओन विन्डो पोलिसीलाई चाहिँ अलिकति सशक्त हिसाबबाट चलाउने भनेर भनेको छ। अब यो कुराहरू सुन्दाखेरि राम्रै लाग्छ, तर पनि के हो भन्दाखेरि ओभरअल वातावरण नबनिकन एक दुईवटा तपाईँको शान्तिना सुधारले चाहिँ इन्भेस्टमेन्ट क्लाइमेट बनिहाल्छ भने

नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्याज सम्बन्धी समस्या समाधानका लागि वार्ता टोली सरकारले गठन गरेकै दिन

0: पुलको निर्धारित मरमत सम्भारमा ढिलाइ गरेको आरोप लागेको थियो। पुलको करिब 200 मिटर लामो भागसँगै दर्जनौ सवारी साधनहरू नदीमा खस्दा 43 जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनासँग सम्बन्धित मुद्दामा अन्य 30 भन्दा बढ़ी व्यक्तिलाई पनि दोषी ठहरइएको छ। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सिएस्कीले देशले युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। बुधबार रक्षा मन्त्री मिखाइलो फेडरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। उक्त कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासोभन्दा घरेलु राजनीति प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। संयुक्त राष्ट्र संघले म्यानमारको तट नजिकै 500 भन्दा बढ़ी रोहिंग्या शरणार्थी बोकेका दुईटा डुंगा डुबेका भन्ने विवरणप्रति चिन्ता व्यक्त गरेको छ। ती डुंगाहरू करिब 2.5 साता अघि रखाइन प्रान्तबाट प्रस्थान गरेका बताइएको छ। तीमध्ये एउटा डुंगासँग प्रस्थान गरेको केही समयमै सम्पर्क टुटेको थियो भने अर्को यो महिनाको शुरूमा अयारवाड़ी तट नजिकै डुबेको ठानिएको छ। दुई फरक स्थानमा शवहरू भेटिएका भनी आएका विवरणहरूले दुवै डुंगा डुबेको संकेत गरेका मानवाधिकार अभियान कर्मीहरूको भनाई छ। ईरान र अमेरिका बीच मध्यस्थताको प्रमुख भूमिका खेलेको पाकिस्तानले जारी कटुता रोकेर पुनः वार्तामा फर्किन दुवै पक्षलाई आग्रह गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले यस द्वन्द्वले विश्वव्यापी ऊर्जा तथा वस्तुका आपूर्तिमा पार्न सक्ने प्रभावलाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकताबारे आफूहरू जानकार रहेको बताए। जेरुसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छन्, यदि वार्ता भएका खण्डमा इरानीहरूले कमसेकम सार्वजनिक रूपमै आफ्ना शर्तहरू स्पष्ट पारिदिएका छन्। उनीहरूले गत महिना दुवै पक्ष सहमत भएका समझदारी पत्रको अमेरिकीहरूले पालना नगरेको बताइरहेका छन्। बीबीसीकी बार्बरा प्लेट असर। र नेपालमा वन्यजन्तु संरक्षण अधिकारीहरूले विगतका केही वर्षमा कम्तीमा 25 जनाको ज्यान लिएको भनिएको एक जंगली हात्तीलाई नियन्त्रणमा लिएर त्यसमा सैटेलाइटबाट निगरानी गर्न सकिने ट्रैकिंग कलर जडान गरेका छन्। 10 दिनसम्मको खोजीपछि उक्त हात्ती चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा फेला परेको थियो। जीपीएसयुक्त त्यस प्रविधिले उक्त हात्तीको गतिविधि लगभग वास्तविक समयमै निगरानी गर्न सहयोग गर्ने बताइएको छ। यसबाट निकुञ्जका अधिकारीहरूले हात्तीको अवस्थिति तत्काल थाहा पाई आवश्यक परे तुरन्तै नियन्त्रण टोली परिचालन गरी त्यसलाई पुनः जंगलतर्फ फर्काउन सक्नेछन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। मित्रव्याज पीड़ितसँग वार्ता गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको नेतृत्वमा टोली बनाउने निर्णय गरेकै साथ उक्त टोलीले आन्दोलनरत पक्षसँग वार्ता शुरू गरेको छ। आफूहरूले राखेको 6 बुँदे मागका विषयमा सम्झौता गर्ने प्रतिबद्धता सरकारी पक्षबाट आएपछि वार्ताका लागि आजै साँझ निजगढ़बाट काठमाडौँ आएको वार्तामा सहभागी एकजनाले बताएकी छन्। यसै साताको शुरूमा बसेको मन्त्री परिषदको बैठकले मित्रव्याज सम्बन्धी विगतका प्रतिवेदनहरू कार्यान्वयन गर्ने निर्णय गरेकै दिनदेखि गृहमन्त्री सुजन गुरूङले उनीहरूसँग निजगढ़मा पटक पटक वार्ता गरेका थिए। सुनौ एउटा रिपोर्ट। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदको बैठकको निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमल सिन्हाले भने,
2: अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा वार्ता गर्न प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री पुष्कर सापकोटाको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवहरू सदस्य रहेको वार्ता टोली गठन गर्ने।
1: पीड़ितहरूले मित्रव्याज सम्बन्धी तमसुक, दृष्टिबन्धक, छिनुवा लगायतका सम्पूर्ण फर्जी लिखतको खारेजी, मित्रव्याज विरूद्ध विशेष ऐन निर्माण, अदालतका प्रक्रियालाई पीड़ित मैत्री बनाउन न्यायाधिकरण गठन तथा गैर कानूनी असुली गरेका मित्रव्याजी साहुको सम्पत्ति छानबिन र पीड़ितको सम्पत्ति फिर्ता लगायतका 6 बुँदे माग अघि सारेका छन्। सरकारको निर्णयपछि वार्ताका लागि छ जनाको टोली निजगढ़बाट आजै काठमाडौँ आएको मित्रव्याज पीड़ित तथा वार्तामा सहभागी लक्ष्मी खिमिरेले बताइन्।
3: सम्झौता पत्र सस्ताउँदै त्यसको मस्यौदा चाहिँ हामीले हिजै गृहमन्त्रीज्यूसँग बसेर छलफल गरेर अनि माथि मुख्य सचिव समक्ष उहाँले पठाउनु भएको थियो। नाचुगढ पनि त्यहाँ अध्ययन गरिसके।

0: र चाहिँ सम्झौतामा प्रतिबद्धता जनाइसके पछाडि सम्झौता गर्नेहरूलाई प्रतिबद्धता जनाइसकेपछि हामी वार्ताको लागि आएका हौ। हामी छजनाको टोली छौँ, बाँकी सबै साथीहरू चाहिँ निजगढ नै हुनुहुन्छ। वार्ता टुङ्गो नलागेसम्म उहाँहरू त्यही नै रहनुहुन्छ।
1: अहिले सरकारी र आन्दोलनरत पक्ष बीचको वार्ता जारी रहेको घिमिरेले बताइन्। असार 25 गते जनकपुर धामबाट मिट्रोव्याज पीड़ितहरूले काठमाण्डुका लागि मिट्रोव्याज विरूद्ध पैदल न्याय मार्च शुरू गरेका थिए। विगतमा पनि आफूहरूको समस्या समाधान गर्न भन्दै विभिन्न प्रतिवेदनहरू बने पनि ती कार्यान्वयन नभएको भन्दै पीड़ितहरूले असन्तुष्टि जनाउँदै आएका थिए। विगतका प्रतिवेदनहरू सार्वजनिक हुनुपर्ने माग सरकारसँग राखेपछि सरकारले सार्वजनिक नगरे पनि आफूहरूलाई दिन सहमति जनाएको वार्तामा सहभागीहरूले बताएका छन्। अब अर्को विषय, प्रधानमन्त्री वालेन्द्र शाह बालेन र संसदको एउटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहितका नेताहरूसँग आज भेटघाट भएको छ। उक्त भेटका क्रममा आफूहरूले समसामयिक राजनैतिक घटनाक्रम र जनतासँग प्रत्यक्ष जोड़िएका विषयमा कुराकानी गरेको सहभागी नेताहरूले बताएका हुन्। खास गरी स्वास्थ्य बीमा, सुकुम्बासी व्यवस्थापन, रासायनिक मल अभाव, संसदमा प्रधानमन्त्रीको उपस्थिति र जवाफदेहिता सहित संविधानको संशोधन बारे कुराहरू राखेको उनीहरूले बताएका हुन्। यसै सन्दर्भमा हामीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कुरा गर्दै शुरूमा संविधान संशोधन बारे तपाईहरूले के कुरा राख्नु भएको हो भनेर सोधेका छौं।
2: संविधान संशोधनको विषयमा चाहिँ केही राजनीतिक दलहरूले यो सरकारले संविधानको आधारभूत संरचनाहरू संघीयता गणतन्त्र धर्मनिरपेक्षता माथि नै प्रहार गर्न लाग्यो, संविधानको आधारभूत संरचना नै भत्काउन लाग्यो भन्दै कार्यदलबाट बाहिरिएको सन्दर्भलाई हामीले जोडेर भन्यौं। यदि सरकारले गणतन्त्र धर्मनिरपेक्षता संघीयतामा परिवर्तन गर्न खोजेको हो र हामीले लामो समयदेखि नै नेतृत्व परिवर्तन गरेर मात्र हुँदैन, संविधानका केही कमजोरीहरू छन् जसका लागि राज्य संरचना निर्वाचन प्रणाली लगायत संविधानमा नै सुधार नगरिकन परिवर्तन नगरिकन देशमा स्थायित्व सम्भव छैन भनेर भनेका थियौं। र सरकारले यदि त्यो चाहेको हो भने र सरकारले त्यसै गर्न खोजेको हो भने राप्रपा सरकारको साथमा हुन्छ भन्ने कुरा पनि हामीले भनेर आयौं र अन्य विषयहरूमा पनि कुराकानी भयो।
1: प्रधानमन्त्रीको के आयो त तपाईँहरूले हामी साथ दिन्छौ भनेपछि उहाँको प्रतिक्रिया के थियो?
2: समाचार बनाउने गरी भन्ने कुरा छैन, उहाँले हाम्रो कुरा सुन्नुभयो, हामीले भन्यौं।
1: भन्नु चाहिँ के भयो त भनिदिनुहोस् न।
2: त्यही त भन्ने गरी छैन, विषयमा छलफलहरू भए कुराकानी भयो, हामीले हाम्रो कुरा भन्यौं र उहाँले सुन्नुभयो, अहिलेलाई यति नै भनौ।
1: अनि यो चाहिँ खास प्रधानमन्त्रीको तर्फबाट तपाईँहरूलाई भेट्न खोज्नु भएको थियो कि राप्रपाले चाहिँ भेट्न खोजेको हो?
2: होइन, दुई दिन अगाडि हामीले समय मागेको थियौँ।
1: अब अहिले संविधान संशोधनकै कुरा गरिरहँदा त त्यो विषयमा पनि कुरा केही भएन तपाईँहरूले राख्दाखेरि कार्यदलले गरिरहेको
2: भयो? प्रधानमन्त्रीले भन्नुभयो हामीले बाहिर संविधान संशोधनको विषयमा धेरै कुराहरू उठे, विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा चुनावी एजेन्डाको रूपमा घोषणा पत्रमा उल्लेख गरेर पनि ल्याएको हुनाले हामीले संविधान संशोधन के विषयमा गर्नु पर्ला भनेर हामीले राय सुझाव संकलन गर्ने एउटा बहस पत्र तयार गर्नको लागि यो समिति बनाएको हो। यसैले नै सबै कुरा टुङ्ग्याउने होइन, यो नै अन्तिम होइन भनेर भन्नुभयो।
1: तपाईँहरूले चाहिँ यो के सरकारको तयारी त्यो उन्मुख छ भन्ने लागेर समय मागेर भेट्न जानुभयो कि नभए यो एकाएक आएको जस्तो कुरा भएन?
2: होइन, समसामयिक विषयहरूमा मैले अघि उठाएका अन्य चारटा बुदामा कसै न कसैले सरकार समक्ष यो कुरा पुर्याउन जरुरी थियो, हामीले यी विषयलाई अत्यावश्यक ठान्यौं र संविधान संशोधनको विषयमा पनि आफ्नो धारणा हामीले राख्न जरुरी थियो र यो चाहिँ सरकार प्रमुखलाई नै राख्नु उपयुक्त हुन्छ भनेर हामीले चाहिँ सरकार प्रमुखसँग समय मागेर आफ्नो कुरा राख्न गएका हौं।
1: अनि प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर राप्रपाले पटक पटक संसदमा सांसदहरूले कुरा उठाएका छन्, त्यो विषय उठाउनु भयो कि भएन आज?
2: त्यो कुरा पनि उठ्यो र प्रधानमन्त्रीको पक्षबाटै त्यो कुरा विशेष रूपमा चाहिँ आयो, म उपयुक्त समयमा र प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने सन्दर्भहरूमा उपस्थित हुन्छु र संसदप्रति सरकार जवाबदेह हुनुपर्छ र संसदमा सरकारको उपस्थिति हुनुपर्छ भन्ने कुरा राख्नुभयो।
1: यो अब राप्रपाले खास गरी यो सीमा नेपाल भारतको सीमा बारे प्रधानमन्त्रीले सदनमा बोलेको अभिव्यक्तिलाई लिएर पनि पटक पटक कुरा उठाएको छ, त्यो सच्याउनु पर्छ भनेर, त्यो विषयमा कुरा भयो कि भएन आज?
2: हामीले संसदमा यो कुरा उठाइराखेको छौँ र संसदमा उठेका विषयहरूमा प्रधानमन्त्रीले जवाब दिनुपर्छ, प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ भन्ने सन्दर्भ उठाउँदाखेरि संसद प्रति सरकार उत्तरदायी हुन्छ र संसदमा सरकारको उपस्थिति हुन्छ भन्ने उहाँको जवाब दिएपछि हामीले क्याटेगोरिकली त्यही विषयमा चाहिँ प्रवेश गरेनौँ। उहाँ
1: जस्तो तपाईँहरूले खास गरी पाँचवटा विषय उठाएको देखियो होइन, यी विषयहरूमा चाहिँ सरकारले सम्बोधन गर्न तपाईँहरूका मागहरू तपाईँहरूका कुराहरूलाई सकारात्मक रूपमा लिएर त्यो अनुसार सुझाव अनुसार अगाडि बढ्छ जस्तो लाग्यो।
2: आशा गरौं, किनभने सरकारको तर्फबाट प्रधानमन्त्रीले धेरै विषयहरूमा सकारात्मक कुराकानीहरू गर्नुभएको छ, अब आशा गरौं।
1: उनी थिए राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन। तपाईं बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सहित कुल 16 व्यक्ति तथा कम्पनी विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आज दीपक भट्ट लगायत व्यवसायीहरू समेत जोड़िएको एउटा मुद्दाको पूरक अभियोजनका रूपमा पौडेल समेतका विरूद्ध मुद्दा दर्ता गरेको अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बीबीसीलाई जानकारी दिए। लामिछानेका अनुसार पौडेलका हकमा 20 करोड़ 90 लाख रूपियाँ बिगो माग दावी गरिएको छ। अनुसन्धानका लागि भन्दै विभागले गत असार 8 गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो। त्यस यता पौडेल हिरासतमै छन्। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग। युक्रेनी सशस्त्र बलका कमाण्डर ओलेक्सान्डर सीएसकीले देशको युद्ध र प्रभावकारी रणनीतितर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। उनको यो टिप्पणी विदा हुँदै गरेका रक्षा मन्त्रीसँगको विवादका बीच आएको हो। रक्षा मन्त्रीको पदमुक्ति सम्बन्धी कदमसँगै युक्रेनका विभिन्न स्थानमा विरोध प्रदर्शनहरू भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: आलोचकहरूले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको रक्षा सम्बन्धी चासो भन्दा घरेलु राजनीतिलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्। बुधबार रक्षा मन्त्री मिखाइलो फेरोभलाई प्रतिस्थापित गरिने घोषणा गरिएको थियो। फेरोभलाई प्रतिस्थापन गर्ने विषय उनी र सशस्त्र बलका कमाण्डर सीएसकी बीचको तनावसँग सम्बन्धित थियो भन्ने चर्चालाई फेरोभ र जेलेन्स्की दुवैले लगभग पुष्टि गरेका छन्। जेलेन्स्कीले ती दुईजना आफू उपस्थित नभई एकै ठाउँमा बसेर छलफल समेत गर्न नसक्ने अवस्थामा पुगेका बताए। पदबाट हटाइएका रक्षा मन्त्री फेरोभले भने सशस्त्र बलका कमाण्डरले रूसलाई कसरी हराउने भन्ने भन्दा पनि देशलाई विभाजित गर्ने काम गरेको आरोप लगाएका छन्।
1: बीबीसी विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो पवनराज पौडेलबाट।

0: अवसर यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
3: हवस् त, एकिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।